0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, कसरी शंकामाथि विजय हुने। पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म शंका एक प्रकारको आत्मा नै हो भनेर चाहिँ भनिन्छ। शंकाले सबै कुराहरू खत्तम पार्न सक्छ भनेर पनि एउटा नेपाली उखान छ। र मेरो पछिको लिडमा एउटा पिक्चर छ, एकजना स्त्री जो यो पोखरीको पानी जमेको मासतिर यसरी हिँड्दै हुनुहुन्छ, बडा डरको साथमा, बडा शंकाको साथमा, कहाँनिर भाँसिन्छु भन्ने प्रकारले उहाँ हिँडिराख्नु भएको छ। तर एकछिन पछि त्यहाँ चाहिँ एउटा ठूलो गाडा, यानि यो घुँडाले रथ तान्दै गरेकोमा पुरा लोड हालेको रथलाई चाहिँ एउटा घोडाले तान्दै गरेको चाहिँ एकजना सारथीले चलाउँदै लिएर गएर अगाडि गएछ। उहाँ आधी बाटो जानुसम्म चाहिँ उहाँबाट शंका साथ त्यसरी हिँड्नु भएछ। तर जब एउटा रथ सहितको घोडा र ठूलो लोडले भरिएको, त्यत्रो ओजन भएको, साथै त्यहाँ माथि सारथी चढेर चलाइरहेको घोडा कुद्दै कुद्दै त्यो जो जमिएको पोखरीमा काटेर गएपछि, अनि उहाँलाई पनि आँटा आएछ, अनि त्यो पछि चाहिँ बिना फिक्री उहाँ त्यहाँबाट एउटा बिरालोको चालमा नहिँडेर उहाँ एकदम राम्रोसँगले मजाले साहससँग हिँडेर पारी पुग्नु भएछ भन्ने चाहिँ एउटा उदाहरण छ। र शंका हामी हरेकमा हुन्छ, र शंका पुराना, प्रभुलाई विश्वास गर्नुभएको धेरै वर्ष पुराना प्रभुका जनहरू मानि हुन्छ, नयाँ जनहरू मानि हुन्छ, र सबै प्रकारको उमेरका मानिसहरूमा शंका हुन्छ, तर बालकहरूमा कम शंका हुन्छ भनेर चाहिँ बाइबलले बताउँदछ। र शंका चाहिँ दुष्टात्माको एउटा हतियारै हो, र दुष्टात्माले शंका मार्फत मानिसको जिन्दगी बिगाड्ने काम गर्छ, जय जगडा ल्याउने काम गर्छ, फुट ल्याउने कामहरू पनि गर्दछ भनेर चाहिँ बाइबलमा बताइएको छ। उदाहरणको लागि एउटा परिवार रहेछ, त्यो परिवारमा एउटै मात्रै छोरा रहेछ, र छोराले एक दिन बुवा र आमाको बीचमा प्र्याङ्क गर्ने उसले विचार गरेछ, ठट्यौली गर्ने उसले विचार गरेछ। बुवालाई गएर छोराले भनेछ, ड्याडी हजुरलाई थाहा छैन होला, बिहा भएको यत्रो वर्ष भयो, म नै यत्रो उमेरको भइसके, आमा त तन्त्र मन्त्र गर्ने खालको मान्छे रहेछ, तपाईँले गएर राति यसो कानमा सुन्नुहोस् त, विचार गर्नुहोस् त, आमा त तन्त्र मन्त्र गर्ने मान्छे रहेछ भनेर चाहिँ बुवालाई त्यसरी चम्काएछ। र राति बुवा उठेर आमाको मुखमा यसो सुनेर बसिराख्नु भएछ, अनि धेरै बेर सुनेर बस्दा पनि केही नसुनेपछि, ए यो केटाले त्यत्तिकै ऊ गरेछ क्या अरे भनेर चाहिँ बुवाले सम्झिनु भएछ, र गएर फेरि सुत्नु भएछ। र ए तैँले ढाँटेको रहेछस्, खै केही पनि त सुनेन, तपाईँलाई थाहा छैन, तपाईँलाई देखेर मनमनै चाहिँ तन्त्र मन्त्र गर्नुभयो, अब तपाईँलाई मार्ने युक्ति छ आमाको भनेर चाहिँ त्यसरी भन्दैछ। अनि भोलिपल्ट आमालाई चाहिँ फेरि छोराले, आमा बिहा भएको यत्रो वर्ष भयो, हजुरलाई थाहा छैन होला, बुवा त रक्सी खानु हुँदो रहेछ, रक्सी खाएर अनि त्यो के खाएर नगनाउने बनाएर चाहिँ उहाँ आउनुहुँदो रहेछ, त त्यस्तो पनि कुरा गर्छस्, तेरो बुवाले कहिले रक्सी खानुहुन्न भनेर चाहिँ आमाले भन्नुहुँदा, होइन होइन आज सुन्नुहोस्, मैले त हिजो राति थाहा पाएको भनेर चाहिँ त्यसरी आमालाई त्यो छोराले भनेछ। र मनमा अलिकति शंका पनि लागेछ आमालाई, हिजो राति यो मान्छे किन आएर एकदमै मुखमा कान लगाएर बसिराख्यो, नाकतिर कान लगाएर बसिराख्यो, के चाहिँ अलिकति फरक चाल भइसकेको छ भन्ने त आमालाई अलिअलि पर्न थालिसकेको रहेछ। अनि त्यो रात आमा मध्यरात भए पछाडि जुरुक्कै उठेर गएर बुवाको नाक यसो सुँगो भनेको त बुवाले चढाम्मै थपडार्नु भएछ, त फटाई साँच्चै छोराले त भन्दै थियो यसले तन्त्र मन्त्र गर्छ भनेर, हिजो तेरो मुखबाट सुनिन, तर आज त मेरो मुखैमा चाहिँ अब तन्त्र मन्त्र गर्नु आइयो भनेर चाहिँ त्यसरी गर्दाखेरि छोरा उठेर, होइन होइन मैले त्यो त प्र्याङ्क गरेको हो, तपाईँहरू न त आमाले तन्त्र मन्त्र गर्नुहुन्छ, न त बुवाले नै रक्सी खानुहुन्छ, यो चाहिँ मेरो एउटा प्र्याङ्क, एउटा ठट्यौली थियो भनेर चाहिँ छोराले भनेछ अरे। र यो जो शंका छ, शंका हरेक व्यक्ति भित्रै छ, तर अवस्थाले शंकालाई चम्काइदिन्छ, र दुष्टात्मा त्यो प्रकारले चम्किन्छ, र हरेक व्यक्तिमा नै शंका छ, र हामीलाई पवित्र बाइबलले यो बताएको छ कि शंका चाहिँ विश्वासको भाइरस जस्तो हो। शंका विश्वासको चाहिँ यो शत्रु हो। त्यसले गर्दा हामीले शंका गर्नु हुँदैन। हामीले शंका गरेर कुनै पनि कुराहरू प्रभुमा मागिएको खण्डमा हामीले पाउँदैनौ। पनिकन याकुबको पुस्तक 1:5-8 यसो भनिएको छ, यो खण्डलाई म पढ्दिन्छु। तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उद्धार चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। तर त्यसले कति पनि शंका नगरी विश्वास साथ मागोस्। शंका गर्ने चाहिँ बतासले उचाल्दै पछार्दै गर्ने समुद्रको छाल समान हुनेछ। त्यस्तो मानिसले यो नसम्झियोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ। भनिकन यस खण्डमा स्पष्टसँगले परमेश्वरको वचनले हामीलाई भनेको छ र हामीले शंका गर्नु हुँदैन। प्रार्थना गरेर कुनै पनि कुराहरू हामीले मागिएको खण्डमा हामीले शंका गरेर माग्यौं, यानि विश्वास नगरिकन शंका साथ मागिएको खण्डमा त्यो कुराहरू प्रभुबाट हामीले पाउँदैनौं। भनिकन यस खण्डमा यो स्पष्ट गरिएको छ र पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म परमेश्वरको महान जनहरूमा पनि उहाँले समयमा अवस्था अनुसार शंका गर्नुभएको हामीले पढ्दछौ, यानि त्यहाँ लेखिएको छ। उदाहरणको लागि मत्तीको पुस्तक 11:2-3 जब बप्तिस्मा दिने योहन्ना पक्राउ पर्नुभयो, जेलखानमा बसिराख्नु भएको थियो, निराशको समय आयो। त्यो समय आफ्ना चेलाहरूलाई उहाँले यसो भनेर प्रभु येशु भएकोमा पठाउनु भयो, यो आउनु हुने मसीहा तपाईँ नै हुनुहुन्छ कि हामीले अरू कसैको आशा गरौं भन्ने शंका साथ यो प्रश्न गरेर चाहिँ चेलाहरूलाई प्रभु भएकोमा सोध्नको लागि पठाउनु भएको थियो। र बप्तिस्मा दिने चेला नै यस्तो चेला हुनुहुन्थ्यो कि उहाँले प्रभु येशूलाई यर्दन नदीमा उहाँ आउँदै गर्नुहुँदाखेरि उहाँको त जुत्ताको फिता खोल्नु लायकको पनि म छुइन, र साथै उहाँले बप्तिस्मा दिने योहन्नाबाट लिन खोज्नुहुँदा प्रभु येशूलाई उहाँले भन्नुभएको थियो, मैले पो तपाईँबाट बप्तिस्मा लिनुपर्ने हो, कहाँ मबाट तपाईँले बप्तिस्मा लिने भन्दा चाहिँ उहाँले त्यसरी प्रतिउत्तर दिनुभएको थियो। र हजारौं मानिसहरूलाई आउनु हुने मसीहा चाहिँ उहाँ नै हुनुहुन्छ भनेर त्यो प्रकारले परिचित पनि गराउनु भएको थियो। तर त्यही व्यक्ति यहाँ जेलखानमा हुनुहुन्छ, समस्यामा हुनुहुन्छ, र समस्यामा हुनुभएको बेला उहाँले प्रभुलाई शंका गर्न भइकन मसीहा तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैलाई पर्ख्यौं भनेर चाहिँ त्यो प्रकारले उहाँले सोध्नको लागि पठाउनुहुन्छ। त्यस्तै गरेर हामीले अर्को व्यक्तिलाई हामी देख्न सक्छौं, जो पत्रुस प्रभुका चेलाहरू मध्ये नाइके चेला हुनुहुन्थ्यो, र एकपटक उहाँ रातको मध्यरात तर्फ जन्दै जन्दै बिहानी तर्फ नाउँमा हुनुहुन्थ्यो। प्रभु येशु पानीमाथि हिँड्दै हिँड्दै आउनुभयो र पहिला त उहाँहरूले भूत भनेर डराए, तर प्रभुले भन्नुभयो मै हुँ न डराओ भन्छ भन्नुभयो। र प्रभुलाई पत्रुस लगायत अरू चेलाहरूले चिन्न भएपछि पत्रुसले चाहिँ कराएर भन्नुभयो, तपाईँ नै हुनुहुन्छ भने मलाई पनि आदेश दिनुहोस्, आज्ञा गर्नुहोस्, म पनि पानीमा हिँड्दै तपाईँ भएकोमा आउन चाहन्छु भनेर चाहिँ पत्रुसले यो अनुरोध गर्नु भएपछि प्रभु येशूले भन्नुभयो आऊ, र पत्रुस नाउँबाट समुद्रको पानीमा खुट्टा हाले, त्यो पछि उनीले जमिनमा हिँडे जस्तो नै पानीमा उहाँ हिँड्दै प्रभु येशू भएको तर्फ लाग्नुभयो। तर पवित्र बाइबलको मत्तीको पुस्तक 14:29-31 अध्ययन गरिएको खण्डमा पत्रुसले जबसम्म प्रभु येशूको मुहारलाई हेरेर अगाडि बढिराखे उहाँ डुब्नु भएन, तर जब पत्रुसले कता कता मनमा शंका आयो, डर आयो, र यताउता दाहिने देब्रेको समुद्रको छाललाई उहाँले हेर्न सुरु गर्नुभयो, उहाँ पानी मुनि डुब्न पनि सुरु गर्नुभयो। त्यस्तै गरेर प्रभुका चेलाहरू मध्ये 12 चेलाहरू मध्ये एकजना चेला जसको नाम थोमस थियो, प्रभु येशु बौरी उठ्नु भएको समयमा उहाँले चाहिँ देख्न पाउनु भएको थिएन, र अरू चेलाहरू लगायत अरू विश्वासीहरूले उहाँ बौरी उठ्नु भयो भन्दाखेरि उहाँले जबसम्म उहाँको हातको डोबमा म औँला हाल्दिन, जबसम्म मेरो हात उहाँको काखी मुनिको त्यो भालाले घोचेको ठाउँमा म आफ्नो हातले छाम्दिन तबसम्म म विश्वास गर्दिन भनेर चाहिँ उहाँले भन्नुभयो। पछि प्रभु प्रकट हुन भएपछि उहाँले भन्नुभयो कि मेरो प्रभु मेरो परमेश्वर भनेर चाहिँ उहाँले त्यो प्रकारले विश्वास गर्नुभयो। र पछि उहाँकै विश्वासद्वारा उहाँ भारतको चेन्नईमा आउनु भइकन त्यहाँ एउटा हिलमा एउटा डाँडामा जो डाँडालाई सेन्ट थोमस हिल भनेर अहिले भनिन्छ, म पनि चेन्नईको टुरमा त्यो ठाउँमा गएर त्यसरी हेरेको थिएँ। त्यहाँ उहाँ प्रभुको लागि शहीद पनि हुनुभयो। उहाँले डरलाई उहाँले शंकालाई विदा गर्नुभयो। भने जस्तै प्रियहरू शंका हामी हरेक व्यक्तिहरूमा हुँदछ, तर शंकाबाट हामी बाहिर निक्लिनको लागि प्रभुलाई हामीले हेरिराखेको हुनुपर्छ। बाइबल अध्ययन र प्रार्थनाको जीवन रही नै राख्नुपर्छ र भइरहेको घटनातर्फ हाम्रो आँखा नभएर प्रभुको प्रतिज्ञातर्फ हाम्रो आँखा हुनुपर्छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मेरो नाम सुशीला, मूल पानी बसिरहेको छु। अहिले म गेट सम्बन्धी चर्चमा आइराखेको छ। म मेरो गभै पन गइराखेको छ। म बिमारी भएर म चर्चमा आयो। पहिला पागल थियो, त्यसरी वीरगन्ज गएर मम्मीले भन्नुभयो, जाऊ छोरी बिमारी भयो अब चर्चमा जाऊ, यो संसारको रूपमा नबस भन्यो। त्यो मम्मी बाबाले पठाए, म बिमारी थियो। ऊ वीरगन्जमा गएर त्यो काका ससुराहरूले उनीहरूले निको पार्यो। त्यो त्यहाँदेखि म चर्चमा आयो। चर्चमा आएपछि मलाई एकदम राम्रो छ नानी, अहिले त हौसला बढेछ, खुलास छ। जति बिमारीहरू श्रीमान पनि बिमारी कुनै टकमा हत्यात्या हुन्छ, त्यसलाई पनि बुढी के भएको छ म पनि त चर्चमा जाँदैन, चर्चमा जानु पर्छ, चर्चमा नगएपछि शैतानले ऊ गरेछ भनिदियो न। त्यसरी अहिले चर्चमा जाऊ, एकैजना सबैजना परिवार जानुपर्छ चर्चमा, कोही संसारी कोही ऊ गर्नु हुँदैन। त्यस्तो भएपछि आफ्नो ठाउँमा मिल्दैन, एकै ठाउँमा बस्नु पर्छ, चर्चमा गएर भन्नुभयो। मैले श्रीमानलाई त बिमारी भएपछि मलाई प्रार्थना गरिदेऊ, प्रार्थना गरिदेऊ भनेपछि मैले प्रार्थना गरेपछि निको हुन्छ, त्यसलाई नछुए पनि दुईटा हात फैल्याएर मैले प्रार्थना गरिदिन्छु त निको हुन्छ। त अहिले छोरा छोरी सबैजना पोस्यो। एउटा म बिमार केही होइन, त्यो पहिला ऊ भयो, खै के भयो के भयो, त पछि बिमारी भएपछि आमाहरूले जाऊ चर्चमै जाऊ भन्नुभयो। चर्चमै गएपछि अहिले राम्रो भयो छ। ऊ चाहिँ राति सुत्दाखेरि त्यतिकै हत्यात्या हुन्छ, प्रार्थना गरिदेऊ भन्छ, ल ल म पनि चर्चमा जान्छु भन्छ, जान सकेको छैन। त आऊ चर्चमा होइन न मैसँग यही केट सम्बन्धीमा चर्चमा जाउँ भन्दा पनि पख समय छुट्याएको छ। त्यही अहिले छोरा छोरी सबै पोसेछ, के गर्नु, मैले दुःख त के पोखाउनु। यहाँ आएर हामीले रुएर देखाउनु हुँदैन अरूलाई, कि रुएर देखाएर हाम्रो आत्मा र शक्ति दिने प्रभु हुनुहुन्छ मेरो साथमा, जे गरे पनि प्रभुलाई धन्यवाद दिँदो छ। त्यही भएर नमिलेर म चाहिँ प्रार्थना गर्छु नानी, किन यो संसारमा बस्नु जानसम्म किन अल्झेर बसेको छ, यो अल्झिनु हुँदैन संसारले हामीलाई, एकदम प्रार्थनामा बसेर हामी एक सङ्गुर बसेर प्रार्थनामा बस्नु पर्छ, एकजुट भएर हाम्रो संगति चलाउनु पर्छ। अझै घरमा संगति चलाएर सबै परिवार छ, 10 जना छ हाम्रो परिवार, त्यो 10 जनामा हाम्रो दुईटा परिवार छैन, 4 जना छोरी छ, मेरो एउटा छोरा र एउटा छोरी छ, सोनी छोरी एउटा रोहित छोरा छ। तर यो छोरी अब सानो बालक बच्चा छ थियो नानी, मैले डोको बोकेर सानो बच्चा थिए म भागेर आए। पहिला यहाँ बानेश्वरमा गाईगोठमा 20 गाई दुध दुएको थिए नानी, 20 दुध्दा दुध्दा नसकेर मेरो पालो आधी चाबेल तोडेर छोडिदियो, तिमीहरू आऊ, अहिले चाहिँ म दुध दुनु सक्दैन धेर, अब तिमीहरू गाई गोरु आऊ भने आउने बाबा गरेर अहिले म कति रुयो त्यो छोड्दाखेरि मेरो बुढा श्रीमान रक्सी खाएर मलाई निकाल्यो श्रीमानले, म नमाने थिएँ, अहिले पनि बोलाइराख्छ त्यो बानेश्वरको त्यो साउनेहरूले, आऊ सुशीला त आऊ, किन गएको श्रीमान रक्सी खानेतिर नलाग, तिमी त विश्वासी रहेछ त, तिमी राम्रो गरेर बस, बच्चा म साना थियो गाई बस्तुले पनि चाप्ने के गर्ने ढल्ने के काकको छोरी चाहिँ सानो ल्याए त खेरि सबैजना म जेठीको बाल बच्चा सबजना ल्याएर मैले ढोको बोकेर पढाएर बाह्र बाह्र सक्याए सबै परिवार दस जना छ, एकजना छोरा पोखरा रङलाउ छ, एउटा दुईटा छोरा त्यो के त मूलपानीको गार्मेन्टमा काम गर्छ, छोरा छोरी कोही विश्वास छ कोही अनविश्वास भएर त्यतिकै भमिला भएको छ, म चाहिँ कतातिर हेरौँ त भनेर सोच्छु, म प्रार्थना गर्छु, रुई रुई प्रार्थना गर्छु, मेरो प्रार्थना सुनाइ भएको छ, म थुप्रै वर्ष भएको छ, म एक्लै भए तापनि प्रभु पाएको छ, मैले धेरै धेरै प्रभुलाई पनि धन्यवाद दिँदछ, त्यो बिमारी भए तापनि अस्ति शनिबारमा आउनु सकेन, यो नानी उता गएको थियो आउनु सकेन, म बिमारी ठ्याक्कै भयो, मेरो पाला प्रभु मलाई किन यस्तो बिमारी भयो, बिमार त हो सधैँ हुन् त एकचोटि नै हुन्छ, मलाई प्रभु मलाई यो बिमारीको विषयमा के भइराखेछ तपाईँले निको गर्नु, तपाईँ हुनुहुन्छ चङ्गा गर्ने, तपाईँ हुनुहुन्छ, म त केही जान्दैन, तपाईँले जे गरे पनि प्रभु हुनुहुन्छ भन्ने पछि मलाई चङ्गै भयो, एक दिन म लडेको मान्छे निको भयो, त छोरा पनि बिमारी भयो एकदम पेट दुख्यो दुख्यो अस्ति, त्यसलाई पनि मैले प्रार्थनाबाट निको भयो, अर्को दिनमा त लुगा सिन्नु गइहाल्यो, त्यो मेरो पाल गाली दिए, ए छोरा जाउँ चर्चमा, सबैजना चर्चमा जानुपर्छ छोरा, यस्तो संसारीको रूपमा बस्नु हुँदैन, यो समय नजिक नजिक आइराखेको छ, हामी चर्चमा जानुपर्छ भनिदियो, पख न मम्मी पख भन्नुभयो, एकचोटि ल्यायो नानी ढोकादेखि ल्यायो, फेरि मम्मी पख पख भन्नु बित्तिकै बाहिर गइहाल्यो, त्यो आउनु चाहिँ मन लाग्छ, शैतानले त्यसलाई तानेर लान्छ, मैले ल्याउनु खोजे पख भन्छ, अब त्यो त समय छुट्याए पनि प्रभुसँग अब ऊ गर्नु परेन, अब राम्रै छ सबैजना काममा पनि सबैजना एउटा एउटा काम छ, अब बाल बच्चाहरू पढ्दैछ नानी बाह्र बाह्र, अब तिनीहरूको लागि पनि अब राम्रै होस्, म चाहिँ अहिले यहाँ बसेको थियो जडीबुटीदेखि, अब हामी मूल पानी छ, धेरै गाह्रो त भए पनि प्रभुले साथमा छ, अब कुनै टकमा त अब त्यो त आफ्नो आफ्नो हो, हाम्रो प्रभु हुनुहुन्छ मेरो साथमा, मेरो लागि चाहिँ प्रभुमा भरोसा राखेको छ, तपाईँहरू पनि प्रभुमा आउनुहोस्, जयमसी
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 97 61 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस?
3: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्। अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गाउन भाडामा
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 98-47-68-02 98-47-68-02
12: र 98-18-25-12-40 98-18-25-12-40

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुन्नु न बजे कोटा,
6: सामान नभेटेर बेपत्ता।
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुल।

0: वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
0: धैर्य गर्नुहोस्। जयमसी आज शनिबार जुलाई 4 तारीक असार 20 गते। आजको बाइबल खण्ड याकुबको पुस्तक 5 अध्यायको 7 पदबाट रहेको छ र यसरी लेखेको छ, यसकारण प्रभुको आगमन नहुन्जेल धैर्य धारण गर। बाइबलीय दृष्टिकोणबाट धैर्यमा यी चारवटा कुराहरू समावेश हुन्छन्। पहिलो, हामीप्रति परमेश्वरको अचूक प्रेम र विश्वासयोग्यतामा भरोसा। परमप्रभुको महान प्रेमले गर्दा हामी फस्न भएका छैनौं। उहाँका कृपाको अन्त कहिले हुँदैन। यो कुरा तपाईँले विलापको पुस्तक 3 अध्यायको 22 र 23 पदमा हेर्न सक्नुहुन्छ। दोस्रो, उहाँले हामीलाई दिनुभएका प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने विश्वास। उहाँले आफ्ना दास मोसाद्वारा गर्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन। यो कुरा तपाईँले पहिलो राजाको पुस्तक 8 अध्यायको 56 पदमा हेर्न सक्नुहुन्छ। तेस्रो, हामीलाई सरोकार राख्ने सबै कुरा उहाँको नियन्त्रणमा छ भन्ने विश्वास। परमप्रभुले मलाई निर्दोष ठहराउनुहुनेछ। यो कुरा तपाईँले भजन संग्रह 138 8 पदमा हेर्न सक्नुहुन्छ। चौथो, सबैभन्दा कठिन परिस्थितिमा पनि उहाँ हाम्रो भलाइको लागि काम गरिरहनु भएको छ भन्ने विश्वास। हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। यो कुरा तपाईँले रोमीको पुस्तक 8 अध्यायको 28 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरमाथिको भरोसाले हामीलाई वचन अनुसार जिउन सक्षम बनाउँछ। भरोसा गर्नेले कहिले हरेस खाने छैन। यो कुरा तपाईँले यसायाको पुस्तक 28 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। हाम्रा धेरै असफलताहरूको मूल कारण अधीरता हो। त्यसैले प्रेरित याकुबले लेखे, यसकारण भाइ हो, प्रभुको आगमन नहुन्जेल धैर्य धारण गर। सिमोन पत्रुसलाई हेर्नुहोस्। यीशुलाई बचाउने व्यर्थ प्रयासमा उनले गेतसमनीको बगैँचामा झण्डै एकजनाको हत्या गरे। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 18 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। मूसालाई हेर्नुहोस्। उनको अधीरताले गर्दा उनले परमेश्वरले आज्ञा गर्नुभए अनुसार चट्टानसँग कुरा गर्नुको सट्टा चट्टानलाई प्रहार गरे। त्यसैकारण उनले प्रतिज्ञा गरिएको भूमि गुमाए। यो कुरा तपाईँले गन्तीको पुस्तक 20 अध्यायको 1-13 पदसम्म हेर्न सक्नुहुन्छ। अब्राहमलाई हेर्नुहोस्। उनले छोरा पाउने बारे परमेश्वरको प्रतिज्ञा पूरा हुने प्रतीक्षा गर्दा उनको अधीरताले इस्माइलको जन्म र परिवारमा गम्भीर जटिलताहरू निम्त्यायो। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 16 अध्यायको 1-16 पदसम्म हेर्न सक्नुहुन्छ। त्यसैले पाउलले लेखेका छन्, पहिले लेखिएका सबै कुराहरू हाम्रो शिक्षाको लागि लेखिएका थिए, ताकि धर्मशास्त्रको धैर्य र सान्त्वनाद्वारा हामी आशा पाउन सकौं। यो कुरा तपाईँले रोमीको पुस्तक 15 अध्यायको 4 पदमा हेर्न सक्नुहुन्छ। त्यसैकारण तपाईँको लागि आजको वचन छ, धैर्य धारण गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाप रे,
3: अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ,

0: कतातिर फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्युज एफएम 105.1।
5: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईँलाई कृतज्ञ हुनुपर्ने कारणहरू भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेको छु। पहिलो थेसलोनिकी 5:18 पदले भन्दछ, सबै परिस्थितिमा धन्यवाद दियौ किनकि ख्रिष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सास फेर्नु एउटा जटिल प्रक्रिया हो, यसको लागि शारीरिक अवस्था ठ्याक्कै मिलेको हुनुपर्छ र औसत व्यक्तिले दिनमा लगभग 23,000 पटक श्वास फेर्छ। हामी प्राय तिनै चीजहरूको लागि परमेश्वरलाई धन्यवाद दिन्छौ जसले गर्दा हाम्रो श्वास रोकिन्छ, तर सायद हामीले हाम्रो अरू प्रत्येक श्वासको लागि पनि उहाँलाई धन्यवाद दिनुपर्छ। ख्रिस्टाब्द 2000 पास्टर एड डोप्सनलाई परीक्षण गर्दा ALS भएको पत्ता लाग्यो। स्नायु प्रणाली कमजोर बनेर शरीर चल्न नसक्ने अवस्थामा पुर्याउने यस रोगको अहिलेसम्म कुनै कारण वा उपचार छैन। निको नहुने अवस्थाको साथ बाँच्नु पर्दा पनि कृतज्ञ हुनुपर्ने आफ्नो निरन्तर संघर्ष बारे डोप्सन लेख्छन्, धेरै कुरा छन् जसको लागि म कृतज्ञ छैन। म अब मेरो शर्टको बटन लगाउन सक्दिन, म अब भारी ज्याकेट लगाउन सक्दिन, वा मेरो टाउको माथि मेरो दाहिने हात उठाउन सक्दिन, म अब लेख्न सक्दिन, वा मेरो दाहिने हातले खान सक्दिन, म मेरो देब्रे हातले खान्छु, र अब त्यो पनि चुनौती बन्दै गइरहेको छ। समयसँगै यी चुनौती झन्झन खराब हुँदै जानेछन्। त्यसो भए म संसारमा के को लागि कृतज्ञ हुने? धेरै कुरा छन्। हे प्रभु, आज बिहान मलाई उठाउनु भएकोमा धन्यवाद छ। म अझै पनि ओछ्यानमा पल्टिन सक्छु, म अझै पनि ओछ्यानबाट उठ्न सक्छु, म बाथरूम जान सक्छु, म अझै पनि दाँत माझ्न सक्छु, म अझै पनि नास्ता खान सक्छु, म अझै पनि आफै लुगा लगाउन सक्छु, म अझै पनि मेरो कार चलाउन सक्छु, म अझै पनि हिँड्न सक्छु, म अझै पनि कुराकानी गर्न सक्छु भन्ने कुरामा धन्यवाद दिने हो। सूची लामो छ। के गर्न सक्दिन भन्ने कुरामा नभई म के गर्न सक्छु भन्ने कुरामा ध्यान केन्द्रित गर्न मैले सिकेको छु। मैले जीवनका ससाना कुराहरू र मैले अझै पनि गर्न सक्ने धेरै कुराको लागि कृतज्ञ हुन सिकेको छु। तपाईँ के को लागि कृतज्ञ हुनुपर्छ? सबै परिस्थितिमा धन्यवाद दियो भनेर परमेश्वरले सिकाउनु भएको छ, यसकारण सबै परिस्थितिको लागि हामी कृतज्ञ हुनुपर्दछ। ससाना कुरामा पनि कृतज्ञ हुन तपाईँ हामीले सिक्नु पर्दछ, धन्यवादी हुन सिक्नु पर्दछ भन्ने यो उत्साह सहित कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति यीशुको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति यीशु ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि यीशुको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता यीशु ख्रिस्ती र मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु यीशु ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय मित्र, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता आउनुहोस्, अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, येशूको सन्देश कार्यक्रममा प्रभु येशू ख्रीष्टको अनुग्रहबाट तपाईसँग भेट्ने मौका पाउँदा अति नै हर्षित र आनन्दित भएको छु र साथै कलवरी ख्रीष्ट महिमा चर्च परिवारको तर्फबाट आजको सन्देशमा संसारको मुक्तिदाता ख्रीष्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। श्रोता, एक दिन येशू प्रभु फरिसीहरूका कुनै एकजना शासकको घरमा खाना खान जानुभएको बेलामा उहाँसँग खान बस्नेहरूमध्ये एकजनाले उहाँलाई भन्यो, त्यो धन्य हो जसले परमेश्वरको राज्यमा भोज खानेछ। तर उहाँले त्यसलाई दृष्टान्तहरूमा भन्नुभयो, स्वर्गको राज्यलाई कुनै एकजना राजासँग तुलना गर्न सकिन्छ जसले आफ्नो छोराको सम्मानमा विराट विवाह भोज तयार गर्यो र धेरैलाई निम्तो दियो। उसले भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्नो नोकरहरूलाई पठायो, तर निमन्त्रित व्यक्तिहरूले आउन मन गरेनन्। फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले छोराको सम्मानमा मेरो भोज तयार गरेको छु। मेरो मोटा मोटा पशुहरू मारिएका छन्। आउनुहोस्, सबै चीजहरू तयार छन्। विवाह भोजमा आउनुहोस्। तर श्रोता, तिनीहरूले वास्तै नगरी सबैले विभिन्न बहाना बनाएर भने, एउटाले भन्यो, मैले खेत किनेको छु, हेर्न जानु परेको छ, भोजमा जान सक्दिन, एउटा आफ्नो व्यापारतिर लाग्यो। अर्काले भन्यो, मैले पाँच हल गोरु किनेको छु, ती हेर्न जानुपर्छ, भोजमा जान सक्दिन। अर्काले भन्यो, मैले विवाह गरेको छु, यसकारण म विवाह भोजमा जान सक्दिन। प्रेसवटा बाँकी चाहिँले तिनका नोकरहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। तब राजा क्रोधित भए र आफ्ना फौजहरू पठाइकन ती हत्याराहरूलाई नष्ट गरे र तिनीहरूको शहर पनि जलाइदिए। श्रोता, तब राजाले आफ्ना नोकरहरूलाई भने, विवाह भोज तयार छ, तर निम्त्याएकाहरू योग्य भएनन्, यसकारण तिमीहरू शहरका सड़कहरू र गल्लीहरूमा चाँडो गरी जाओ र गरीबहरू, लुलाहरू, आँखा नदेख्नेहरू, हिँड्न नसक्नेहरू र अन्य जातिहरू जो जतिलाई भेटाउनेछौ विवाह भोजमा निम्तो देऊ। तब ती नोकरहरूले राजाको आज्ञा अनुसार गरे। तब ती नोकरहरूले भने, हजुरले आज्ञा गर्नुभए बमोजिम काम भएको छ, तर अझै ठाउँ खाली नै छ। मालिकले नोकरलाई भने, मूल सड़कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउनलाई कर लगा र मेरो घर भरियोस्, किनभने म तिमीहरूलाई भन्दछु, निमन्त्रितहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउने छैन। तब ती नोकरहरूले सड़कहरू र गल्लीहरूमा गएर भेटाएका सबैलाई, दुष्ट र असल दुवैलाई जम्मा गरे र विवाह घर पाहुनाहरूले भरियो। तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाह पोसाक नलगाएको एउटा मानिसलाई देखे र राजाले तिनलाई सोधे, मित्र, विवाहको पोसाक नपहिरी तिमी कसरी यहाँ भित्र आयौ? त्यो निरुत्तर भयो। श्रोता, तब राजाले सेवकहरूलाई भने, त्यसका हात खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रुनेछन् र दारा किच्नेछन्, किनभने बोलाइएका धेरै छन्, चुनिएका थोरै मात्र छन्। प्रेसवटा येशू प्रभुले दृष्टान्तमा भन्नुभएको स्वर्गको राज्यलाई चाहिँ एउटा भोजसँग तुलना गर्नुभयो, जसमा ख्रिष्ट येशूमा उद्धार पाएकाहरू बस्नेछन्। त्यहाँ यहुदीहरूका पुर्खाहरू अब्राहम, इसहाक र याकुब पनि हुनेछन्। तर येशूको पालामा भएका यहुदीहरूका सन्तान अर्थात शरीर अनुसार अब्राहमका सन्तान भए तापनि त्यो भोजमा निम्तो हुने छैन, किनभने तिनीहरूले येशू प्रभुलाई इन्कार गरेका थिए। त्यसैले तिनीहरूले स्वर्गको भोजमा आफ्नो ठाउँ गुमाउनेछन्। तिनीहरू बाहिरी अन्धकारमा अर्थात नरकमा फालिनेछन्। खाली येशू प्रभुमा विश्वास गर्नेहरू मात्र त्यो भोजमा निम्त्याइनेछन्। जसले ख्रिष्टमा विश्वास गर्छन् तिनीहरू मात्र राज्यका सन्तान हुन्। प्रेसवटा येशू प्रभुको यस दृष्टान्तमा भोजको मालिक वा राजा चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँको छोरा अर्थात दुलाहा चाहिँ ख्रिष्ट येशू हुनुहुन्छ, जसको सम्मानमा स्वर्ग राज्यको राजा परमेश्वरले विराट विवाह भोज तयार गर्नुभयो। स्वर्गको राजा परमेश्वरले ख्रिष्ट येशु दुलहा र येशुको दुलही स्वर्गीय चर्चको विवाह भोजमा भोजको मालिक राजा परमेश्वरले धेरै पाहुना अर्थात यहुदीहरूलाई निम्त्याएका थिए, अर्थात विराट विवाह भोजको निमन्त्रित व्यक्तिहरू यहुदीहरू नै थिए। तर धेरैजसो यहुदीहरू जो प्रभु येशु ख्रिष्टको आफ्नै जाति अब्राहमका वंशका हुन् तिनीहरूले नै ख्रिष्ट येशु प्रभुलाई ग्रहण गरेनन्, उहाँ ख्रिष्ट मसीह हुनुहुन्छ भनेर पट्याएनन्। उनीहरूको वंशमा नै उहाँ आउनुभयो तर उहाँलाई ग्रहण गरेनन्। श्रोता, त्यो विराट विवाह भोजको मालिक परमेश्वर हुनुहुन्छ र ती धेरै पाहुनाहरू चाहिँ यहुदीहरू हुन्। परमेश्वरले पुरानो करारका अगमवक्ताहरूद्वारा यहुदीहरूलाई पहिले नै निम्त्याउनु भएको थियो, त्यसपछि उहाँले अन्तिम पल्ट तिनीहरूलाई बोलाउनुभयो। उहाँले यहुदीहरूलाई भोज तयार भइसक्यो भन्ने खबर आफ्नो नोकरहरूलाई अर्थात ख्रिष्टलाई पठाउनुभयो, तर आउन मानेनन् किनभने तिनीहरू सबैले वास्तै नगरी न आउनलाई विभिन्न कारणहरू अर्थात बहानाहरू देखाए। जस्तै कसैले भने, मैले एउटा खेत किनेको छु हेर्न जानुपर्छ, मैले 5 हल गोरु किनेको छु हेर्न जानुपर्छ, मैले विवाह गरेको छु त्यसैले आउन सक्दिन, कसैले व्यापारमा जानुपर्छ भने, तर बाँकीहरूले तिनका नोकरहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। ती नोकरहरू चाहिँ ख्रिष्ट येशु प्रभुका चेलाहरू हुन् जसलाई यहुदीहरूले खूब सताए, लाखौं येशुका चेलाहरूलाई हत्या समेत गरे। त्यसकारण प्रेसोता राजाले आफ्नो सेना पठाएर ती पाहुनाहरू अर्थात हत्याराहरूलाई नाश गरे र तिनीहरूको शहर जलाइदियो। यो येशु प्रभुको यरूशलेम शहर नाश हुने अगमबानी थियो, जुन अगमबानी येशु प्रभु क्रूसको मृत्यु भएर जीवित भई स्वर्ग जानुभएको 40 वर्षपछि पूरा भयो। इस्पी सम्वत 70 रोमी सेनाहरूले आएर यरूशलेम र त्यसमा बस्ने सबै यहुदीहरूलाई नाश गरिदिए। त्यसबेला लाखौं यहुदीहरू नष्ट भए, यरूशलेमको मन्दिर पनि पूर्ण नष्ट गरियो। मत्ती 24:2 उल्लेख गरिएको एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, प्रत्येक भत्काएर फालिनेछ भन्ने येशु प्रभुको भविष्यवाणी पूरा भयो। यरूशलेमको मन्दिर रोमी सेनाहरूले आएर आगो लगाए, मन्दिरमा भएका सुन निकाल्नलाई सबै ढुङ्गा एक एक गरी अलग गरियो, यसरी यरूशलेम शहर नष्ट गरियो। प्रेसवटा जब चुनिएका वंश यहुदीहरूले परमेश्वरको निम्तोलाई अस्वीकार गरिकन त्यस विराट विवाह भोजमा तिनीहरू सबैले नआउनलाई विभिन्न कारणहरू देखाए, जुन कारणहरू चाहिँ सत्य र पक्का थिएन, किनभने ती सबैजना इच्छा भएमा भोजमा आउन सक्ने थिए। तर परमेश्वरको निम्तो भन्दा अर्को काम महत्व सम्झेर धेरैजसोले परमेश्वरको अन्तिम निम्तोलाई पनि इन्कार गरेका थिए। वास्तवमा अन्तिम निम्तो दिन परमेश्वरको पुत्र ख्रिष्ट आफै नै नोकर भएर आउनुभयो, तर उहाँलाई नै क्रूसमा टाँगेर मारे। प्रेसोता तब राजाको नोकरहरूले राजाको आदेश अनुसार दुष्ट, असल, पापी, भ्रष्ट, कर उठाउने, व्यभिचारी तथा वेश्याहरू सबै किसिमका मानिसहरूलाई बोलाए अर्थात निम्त्याए र साथै भेटाएका सबैलाई जम्मा गरे। श्रोता, यसरी त्यस विराट भोजमा हरेक किसिमका मानिसहरू भेला भएका थिए। अनि त्यस भोजको मालिक जब पाहुनाहरूलाई हेर्न पनि भित्र आए, तब तिनले विवाहको पोसाक नलगाएको एउटा मानिसलाई देखे, अर्थात ख्रिष्ट येशु प्रभुलाई विश्वास नगर्ने व्यक्तिलाई देख्नुभयो। विवाहको पोसाक उसले धारण गरेको थिएन, ऊ यस्तो मानिस थियो जसले ख्रिष्ट येशुलाई ग्रहण नगरेको हुन्छ, जसले येशु प्रभुलाई विश्वास गरेको हुँदैन, उसले धार्मिकताको पोसाक धारण गरेको हुँदैन। येशु प्रभुलाई ग्रहण गरेको व्यक्तिले येशु प्रभुलाई पहिरेको हुन्छ, येशु प्रभुलाई धारण गरेको हुन्छ, अनि उसको जीवनलाई हेर्दा उसको जीवनमा येशु प्रभुलाई देखिन्छ। जसको जीवनमा येशुको जीवन देखिन्छ त्यही नै त्यस भोजको हकदार र साथै स्वर्गको राज्यको हकदार हुन्छ। ख्रिष्टलाई साँचो रूपले ग्रहण नगरेको, साँचो रूपले विश्वास नगरेको, साँचो प्रकारले आफ्नो जीवन ख्रिष्टलाई नसुम्पेको, साँचो पश्चाताप नगरेको व्यक्ति नै दुष्ट पाहुनाहरू हुन्, सामाहरू हुन्, जालमा परेको खराब माछा हुन्। त्यहाँ अरूसँग मिसिएर आएको भए तापनि त्यहाँबाट निकालिनेछन् र फालिनेछन्। ख्रिष्टको सुसमाचार सबै मानिसहरूमा प्रचार गरिएको हुन्छ र धेरैजनालाई ख्रिष्टले बोलाउनु भएको हुन्छ। तिनीहरू येशु कहाँ आउन र ख्रिष्टको सन्देश राम्रो भन्दछन् अनि सहमत पनि हुन्छन्। तर तिनीहरू पूरा तवरले हृदयदेखि आफ्नो जीवन ख्रिष्ट प्रभुलाई दिँदैनन्। ख्रिष्टको सबै आशिष फाइदाका कुराहरू लिनको लागि ख्रिष्टको भोजमा आउँछन्, चर्चमा आउँछन्, विश्वासी भई टोपलेर फाइदा उठाउँदछन्, फाइदा लिन्छन्। तर ख्रिष्टको सेवकहरू हुनलाई तिनीहरू कति पनि तयार हुँदैनन्। त्यस भोजमा बटुलेका मानिसहरू अर्थात् जालहारीहरूले मछुवाहरूले समुद्रमा जाल हाल्दा असल माछा र खराब माछा दुवै पक्रिएका हुन्छन्। त्यो जाल समुद्रमा रहुन्जेलसम्म जालहारीहरूले त्यसमा के कस्ता माछाहरू परेका छन् सो थाहा पाउन सक्दैनन्। तर जब जाल समुद्रबाट किनारमा तथा पाखामा तानेर निकालिन्छ अनि मात्र कुन असल तथा कुन खराब माछा र राम्रो माछा चाहिने माछा भनेर चिनिनेछ अनि मात्र चाहिने माछा भनेर राखिन्छ र नराम्रो माछा अर्थात् नचाहिने माछा जति फालिन्छ। जसरी सामा र गहुँ कटनीको समय नआएसम्म सँगसँगै बढेर हुर्केको हुन्छ, कटनीको समय आएपछि सामा र गहुँ अलग अलग गरिन्छ र गहुँ चाहिँ ढनसारमा जम्मा गरिन्छ र सामा चाहिँ आगोको भट्टीमा फालिन्छ। त्यसैले राजाको भोजमा बटुलेको पाहुनाहरू असल जति भोजमा निरन्तर सहभागी हुन्छन्, तर खराब तथा दुष्ट मानिसहरू चाहिँ भोजबाट राजाको सेवकहरूले त्यसका हात खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिनेछन्, जहाँ मानिसहरू रुनेछन्, अनन्तसम्म दाहाकितर बस्नेछन्। प्रेसोता येशु प्रभुले यो दृष्टान्त ती मुख्य फरिसीहरूको घरमा भएका यहुदीहरूका निम्ति त्यस समयमा भन्नुभएको भए तापनि हामीले सम्झनु पर्दछ कि यो दृष्टान्त हाम्रै निम्ति पनि लेखिएको हो। ख्रिष्ट येशु प्रभुको वचन सुन्ने जति सबैलाई निम्तो भएको छ। ख्रिष्ट येशु प्रभु आज पनि यो रेडियो प्रसारणको माध्यमबाट भन्दै हुनुहुन्छ, मेरो सामानमा तयार गरिएको विराट विवाह भोजमा आऊ। तपाईँको जवाब कस्तो छ? के ती यहुदीहरू जस्तै यसै संसारको लागि बेफुर्सद हुनुहुन्छ? कुन कामलाई पहिलो स्थान दिँदै हुनुहुन्छ? यदि यसै संसारको कामलाई नै पहिलो स्थान दिँदै हुनुहुन्छ भने ती यहुदीहरू जस्तै स्वर्गको राज्यमा जान पाउने मौका गुमाउँदै हुनुहुन्छ। प्रेसोता सांसारिक कुरालाई पहिलो स्थान दिँदै हुनुहुन्छ भने पश्चाताप गर्नुहोस्, प्रभु येशूतिर फर्कनुहोस्, सांसारिक कुरालाई पहिलो स्थान दिन रोक्नुहोस्, ती यहुदीहरू जस्तै नगर्नुहोस्। खेत, गोरू, विवाह, व्यापार, धन सम्पत्ति, मान इज्जत, मौज मजा, सुख विलास आदि त क्षणिक समयको लागि मात्र हुन्छ। हामी अन्तमा त अनन्तको लागि येशु प्रभुको ठाउँमा नै जानुपर्ने हुन्छ। हामीले नचाहे पनि स्वचालित शक्तिद्वारा उहाँको सामनेमा जानु नै पर्नेछ। हामी सबै परमेश्वरको न्याय आसनको सामनेमा खडा हुनुपर्नेछ। प्रत्येक कुरा उहाँको सामने टेकिनेछ। हरेक जिब्रोले उहाँलाई स्वीकार गर्नुपर्नेछ। हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनुपर्नेछ। रोमी 14:10-12। प्रेसोता यो सन्देश सबैको लागि हो, तपाईँको लागि पनि हो। तपाईँ यो संसारमा कति समयसम्म बस्नुहुन्छ? अन्तमा त उहाँको ठाउँमा नै पुर्याइनेछ। तर निर्णय तपाईँको हो, जीवन तपाईँको हो। यो जीवन हाम्रो बसमा हुँदैन। परमेश्वरले जति समयसम्म यस संसारमा राख्नुहुन्छ त्यति समयसम्म मात्र रहन सक्दछौ। समय आएपछि तपाईँले चाहे पनि यहाँ रहन सक्नुहुन्न। निर्णय आफै गर्नुहोस्। येशू प्रभुको अनुग्रह सदा तपाईँमा रहोस्। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

एउटा छडे लडिन्छ हो केही कुरा सुन असफल भइहाले नि हरेस खानु पुन्न घोडा चढे लडिन्छ हो केही कुरा सुन असफल भइहाले नि हरेस खानु पुन्न।

श्रोता मित्र, के तपाईँले येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्नुभयो? उहाँले तपाईँको कुरा सुन्नलाई पर्खिरहनु भएको छ। पवित्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशूमा हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशू क्रूसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशू ख्रीष्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले येशू ख्रीष्टमाथि तपाईँको पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ। प्रभु येशूलाई आफ्नो जीवन सुम्पनको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु, मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एक पटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko.sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जयमसी, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आज गर्छौ तपाईँ सन्ति हुनुहुन्छ। तपाईँको लागि हामी निरन्तर परमेश्वर पितासँग प्रार्थना गरिराखेका छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया प्राप्त भएका छन्। तपाईँका ती प्रतिक्रियाहरूले हाम्रो कार्यक्रमलाई अझै पुरस्कृत गर्दै अगाडि बढ्नलाई सहयोग मिलिराखेको छ। त्यसको लागि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हामी तपाईँका ती प्रार्थना विषय उप परमेश्वर पितासँग प्रार्थना गर्नेछौ। श्रोता, लौ त लागौं आजको विषयतर्फ। पश्चिमी भण्डारीज्यू तपाईँ समक्ष आज अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। वचनको शीर्षक छ, येशु ख्रिस्टको रगत शक्तिशाली छ। येशु ख्रिस्टको रगतमा छुटकारा छ, येशु ख्रिस्टको रगतमा शक्ति छ, अझै शक्ति छ। कसरी छ यो रहस्य जान्नलाई पूरै तपाईँले कार्यक्रम सुन्नुपर्ने हुन्छ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: हेर्नुहोस् है, त्यो पुल चाहिँ के भयो भने नि उहाँको क्रुसको मृत्यु चाहिँ पुल बनिनु भयो। सबैले मसँग भन आमेन, सबैले भन आमेन, हालेलुया। जब हामी उत्पत्ति तीन अध्यायको 6 र 7 पढ्दछौ, जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नलाई रर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्न पर्ने रहेछ भने देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्नो पतिलाई पनि दिइन् र उनले पनि खाए। हेर्नुहोस् है, अब धेरैजना विश्वासीहरू के भन्ने गर्छ, आदम र हावाले त फल त खाएको हो, तर यहाँ फलको कुरोलाई साइडमा राख्नुहोस्। उनीहरूले परमेश्वरको वचनको विरुद्धमा अनाज्ञाकारी भए, मानेनन्, एन्ड द्याट बिकम अ सिन। त्यही भएर पौलले रोमीको मण्डलीले लेखेको पत्रमा के भन्दछ, एकजनाको अनाज्ञाकारिता, फल खानु चाहिँ अनाज्ञाकारिता थियो, अनि त्यो अनाज्ञाकारिताको कारणले गर्दाखेरि चाहिँ पाप आएको। 7 पदले के भन्दछ, उनीहरूले पाप गर्यो, सबैले भन्दा पाप गर्यो, त्यहाँदेखि के भयो, अनि दुवैजनाको आँखा खोले र नाङ्गै पो रहेछौ भनी तिनीहरूले थाहा पाए, अनि अञ्जुरको पत्ता घाँसेर आफ्नो निम्ति तिनीहरूले एउटा वस्त्र बनाए। जब पाप गरे नि मान्छेले आफ्नो प्रयत्नले आफ्नो पापलाई ढाक्ने प्रयास गर्यो, उनीहरूले नेवाराको रुखको, अञ्जुरको रुखको, बाइबलले के भनेको छ यहाँ, अञ्जिरको रुखको पत्तालाई, अनि मैले अञ्जिरको रुखको पत्ता भन्दाखेरि अस्ति हाम्रो युनिसफ बहिनीहरूको माइती गाउँमा जाँदाखेरि हो, अञ्जिर के अरे त्यो नेभाराको नेभारा र अञ्जिर एउटै हो, अनि ठुलो ठुलो पत्ता हुँदो रहेछ। हेर्नुहोस् है, ठुलो ठुलो पत्ता हुँदो रहेछ, अनि ठुलो ठुलो पत्ता चाहिँ उनीहरूले के गरे, हतार पतार त्यो पाप गर्ने बित्तिकै उनीहरू राङ्गै रहेछ भनेर थाहा पाए। यताउता हेर्दाखेरि अरू सानो पाप त धेरै बेर लाग्ने रहेछ, अनि उनीहरूले के गरे, आदम र हावाले के गरे, छिटो छिटो नेभाराको पत्ता, अञ्जिरको पत्ता ठुलो ठुलो हुन्छ, अनि उनीहरूले त्यसले के जनाउँछ थाहा छ, त्यो चाहिँ रिलिजन हो। द फिक ट्रीज, द फिक लिभ्स, दे मेड द क्लोथ आउट अफ फिक लिभ्स है। अनि उनीहरूले के गरे, त्यसले के जनाउँदछ भने त्यसले रिलिजन जनाउँछ। फिक लिभ्स नि कस्तो हो भने यो कपडा जस्तो होइन, त्यो पत्ताले बनिएको के अरे लुगा चाहिँ कपडा जस्तो होइन, यो चाहिँ ओइलाउँदैन, तर नेभाराको पत्ताको लुगा चाहिँ ओइलाउँदछ। अनि द्याट सेम डज द रिलिजन, धर्म कर्मले पनि त्यस्तै हुन्छ, आज गर्यो भरे पनि गर्नुपर्छ। हेर्नुहोस् है, जस्तो नेभाराको पत्ता तपाईँले बोर्डबाट टिपेर ल्याउनुहोस्, भरे बेलुकासम्म सुक्छ, अनि फेरि अर्को चाहिँदछ। हेर्नुहोस् है, अर्को चाहिँदछ, तपाईँले देख्नुहुँदछ भने परमेश्वरले यहाँ के बताउँदै हुनुहुन्छ भने, फेरि प्रभुले के गर्नुभयो भने नि, एउटा पशुलाई मार्नु भयो, अनि पशुलाई मारिसकेको बादमा एउटा रगतै रगत भएको छाला परमेश्वरले के गर्नुभयो, आदम र हावालाई पहिराइदिनु भयो। उहाँले के भन्नुभयो, तेरो धर्म कर्मले चाहिँ तँलाई कहिले पनि ढाक्न सक्दैन, त्यहाँ बलिदान चाहिँदछ। अनि त्यो दिन नै परमेश्वरले के गर्नुभयो, पापको लागिलाई बलिदान हुन आवश्यक छ। सबैले मसँग भन आमेन। रोमी 5:19 भन्दछ, किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए, त्यसरी नै एकैजनाको आज्ञाकारिता, एकैजना, एकजना भनेको को थाहा छ, पहिला एउटै मानिस भनेको चाहिँ आदम, सबैले भन्नु त आदम भन्नुहोस् न, अनि यहाँ एउटै जनाको अनाज्ञाकारिताले धेरैजनालाई के बनायो, पापी बनायो। त्यसै गरेर एकैजनाको आज्ञाकारिता, कसको आज्ञाकारिता, यीशु, सबैले भन्दा यीशु भन्नुहोस् त। अनि बाइबलले के भनेको छ, एकजनाको अनाज्ञाकारिताले धेरैलाई पापी बनायो, अब एकजनाको आज्ञाकारिताले पनि बाइबलले के भनेको छ, धेरैलाई धर्मी बनायो। अनि कतिजनाले मलाई प्रश्न गर्दछ, आदमले पाप गर्यो, म चाहिँ कसरी पापी भएँ पास्टर? अब धेरैजनाको प्रश्न यो छ, फेरि याद गर्नुहोस् है, आदमले पाप गर्यो तर म चाहिँ कसरी पापी भएँ? अझै तपाईँले दाउदको भाषाले भन्ने हो भने त आमाको गर्भदेखि नै हामी पापको स्वभाव लिएर जन्मेको। अनि कतिजनाले के भन्दछ, त्यो त नबोध बालक हो, त्यो त केही नजान्ने बाल बालिका हो, कसरी उसले पाप गर्यो? तर याद गर्नु, हामीले पाप गरेको कारणले हामी पापी भएको होइन, तर आदमले गरेको पापको कारणले गर्दा। सबैले भन्थ्यो किन भन्नुहोस् त, आउनुहोस् त हामी प्रेरित 17:26 पढ्नेछौँ। यहाँ बाइबलले यसरी भन्दछ, हेर्नुहोस् है, उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्न मानिसहरू प्रत्येक जाति बनाउनु भयो। भनेपछि यहाँ के भन्दैछ, के भन्दैछ भने पौलले प्रचार गर्दै गर्दाखेरि के भन्दैछ, एकजना मानिस, सबैले भन्छ एकजना मानिस भन्नुहोस् त, त्यो एकजना मानिसमा चाहिँ परमेश्वरले के देख्नुभयो, समस्त जाति जाति देख्नु भएको थियो। आज तपाईँले जति पनि जाति देख्दै हुनुहुन्छ, त्यो सबै जाति परमेश्वरले कहाँ हालिदिनु भएको थियो, आदममा हालिदिनु भएको थियो। त्यसको मतलब हामी के बुझ्दछौ, त्यसै गरेर एकजनाको, यहाँ हेर्नुहोस् है 17:26, उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्ने मानिसको प्रत्येक जातिलाई बनाउनु भयो र तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनु भयो। यसको मतलब के हो भन्दाखेरि नि, वी अल केम फ्रम वान म्यान एन्ड वेन एडम फेल ह्युम्यानिटी फेल। हेर्नुहोस् है, जब हामी सबै एकजना व्यक्तिबाट आयो, जब आदम गिर्यो, जब आदमले पाप गरे नि सबै पापी भयो। अझ म यसलाई बुझाउनुको लागि के भन्न सक्छु, पहिला कोरोना अमेरिकामा सुरु भएको होइन, इन्डियामा सुरु भएको होइन, नेपालमा सुरु भएको होइन, पहिला चाइनामा सुरु भएको, वुहान सिटीको एउटा ल्याबबाट सुरु भयो। हेर्नुहोस् है, एकजनाबाट सुरु भएको छ नि, समस्तमा के भयो, प्रभाव परेको छ। इन द सेम वे आदमले पाप गर्यो, अनि आदममा हामी सबै भएको कारणले गर्दा, इट नट बिकज अफ माई सिन, इट बिकज एडम सिन एन्ड डिसओबेड गॉड, एन्ड दैट्स हाउ दिस वी बिकेम अ सिनर, वी ब्रॉट द सिन नेचर इन अस। तर यहाँ पौलले के भन्दैछ भने, एकजना मानिस, सबैले भन्दा एकजना मानिस, सबैले भन्दा एकजना मानिस भन्नुहोस् त, आदमले पृथ्वीमा पाप गर्यो, अनि यो कस्तो विचित्रको छ, विचित्रको चाहिँ के छ भने, मैले प्रभुसँग प्रार्थना गर्दै थिएँ, त्यसो भने यीशु ख्रिस्टले रगत बगाउनु भयो, अनि यीशु ख्रिस्टले रगत बगाउनु भएपछि नि मूल्य चाहिँ कहाँ चुकाउन पर्यो। एक दिन पास्टरहरूको सम्मेलन चलिरहेको थियो इन्डियामा, अनि वक्ताले सोध्यो कि यीशु ख्रिस्टले मूल्य चाहिँ कसलाई चुकाउनु पर्यो भनेर सोद्धाखेरि सबै पास्टरहरूले के गरे, सैतानलाई चुकाएको भन्यो। अनि कौशिला र म मात्रै थियौँ, सैतानलाई चुकाएको होइन, परमेश्वरलाई चुकाएको। हेर्नुहोस् है, किन पाप कसको विरुद्धमा गरेको थियो मान्छेले, परमेश्वरको विरुद्धमा। हेर्नुहोस् है, परमेश्वरको विरुद्धमा, जस्तो यसलाई म बुझाउनुको लागि कसरी भन्न सक्छु भने नि, कोही कोही बेला यो जग्गामा क्राइम हुन्छ तर केस कहाँ दर्जा के अरे रेजिस्टर हुन्छ, कोर्टमा हुन्छ। हेर्नुहोस् है, यहाँ भए तापनि यसको सबै एभिडेन्टहरू चाहिँ गएर लड्न पर्ने कहाँ हो, कोर्टमा लड्न पर्ने। आदमले पाप पृथ्वीमा गर्यो तर पापको रेजिस्टर चाहिँ कहाँ भयो, स्वर्गमा भयो। त्यही भएर कसैले तपाईँलाई सोध्यो यीशु ख्रिस्टले मूल्य कसलाई चुकाउनु भयो भन्दाखेरि चाहिँ नि, हतार हतार सैतानलाई नभन्नु, किनभने सैतान त नि त्यो कुहिएको क्रिएटेड बिङ हो। त्यो मूल्य चाहिँ नि यीशुले परमेश्वरलाई चुकाउनु पर्यो। अझै म बुझाउँछु, अनि त्यही भएर म भन्छु सबैभन्दा गाह्रो सब्जेक्ट नै यो हो, बुझाउनै गाह्रो हो। त्यही भएर परमेश्वरको अन्डरस्ट्यान्डिङ चाहिन्छ। अहिले पनि मैले कतिजनालाई तपाईँलाई सोधेँ भने, के अरे यीशु ख्रिस्टले मूल्य कसलाई चुकाउनु पर्यो भने पनि हामीलाई सबैलाई सैतान चाहिँ खतरा खतरा जस्तो लाग्छ, तर ऊ त केही पनि होइन, यीशुको मृत्युमा हारेको व्यक्ति हो। आमेन, सबैले भनौँ न आमेन, हालेलुया। हालेलुया। हिब्रू 10 अध्यायको 11 र 12, हरेक पुजारीको एकै किसिमको बलि बारम्बार चढाउँदा प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिले पाप हरण हुनै सक्दैन, हरण गर्नै सक्दैन। हेर्नुहोस् है, पुरानो नियममा कस्तो थियो अरे, बारम्बार, सबैले भन्नु त बारम्बार भन्नुहोस् त, कुनै पनि धर्म मान्छेले मान्ने मान्छेको नि दिमागमा चाहिँ के रहेको छ भने नि बलिदान हुनु नै पर्छ पाप क्षमा हुनका लागिलाई। अनि यहाँ नै अब यो हिब्रूको लेखकले पुरानो नियमको व्यवस्थाको त्यो मागलाई हेरेर चाहिँ नयाँ नियमको वचनको उज्यालोमा के लेख्दैछन् भने, हरेक पुजारी एक किसिमका बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिले पाप हरण हुँदैन, जुन बलिले कहिले पनि पाप लिएर जाँदैन। तर सबैले हुन्छ तर भन्नुहोस् त, पुरानो नियममा पाप नै लिएर जान सक्दैन थियो। हेर्नुहोस् है, तपाईँ र मैले जति नै गरे तापनि पाप चाहिँ केही कारणले लिएर जान सक्दैन थियो। तर सबैले हुन्छ तर भन्नुहोस् त, अब 12 पदले के भन्दछ, तर ख्रिस्टले त पापको निम्ति सदाको लागि, सबैले भन्छ सदाको लागि, कतिवटा बलिदान अरे, एउटै, पहिला चाहिँ कस्तो थियो, बारम्बार, किनभने व्यवस्थाले चाहिँ नि बारम्बार बलिदानको माग गर्दथ्यो, तर त्यसले तपाईँ र मेरो पापलाई लाँदैन थियो। तर ख्रिस्टले त पापहरूका निम्ति सदाको लागिलाई, अब हेर्नुहोस् है, अब कुनै पनि बलिदानको अब खाँचो छैन, किन सदाको निम्ति, सबैले भन्छ सदाको निम्ति, बाइबलले के भनेको छ, सदाको निम्ति एउटै बलिदान चढाउन भयो। हेर्नुहोस् है, एउटै बलिदान, कसको बलिदान, यीशु ख्रिस्टको बलिदान, आमेन। अनि उहाँ परमेश्वरको दाहिने बाहुली तर्फ विराजमान हुनुहुन्छ। अब कतिजनाले मलाई आएर प्रश्न गर्छन्, परमेश्वर त सर्वशक्तिमान हो, परमेश्वर त सर्वशक्तिमान हो। अब जस्तो उदाहरणको लागिलाई, परमेश्वरले नि आदमले पाप गर्दाखेरि चाहिँ, आदम तैँले गल्ती गरिछस्, तँलाई म क्षमा दिन्छु भन्दा भइहाल्थ्यो नि पास्टर भनेर भन्छ मलाई कतिजनाले कि। तर याद गर्नुहोस् है, जब पनि यो चर्च किन्यो, यो चर्च किनिसकेको बादमा मैले स्ट्रिक्टली सबैलाई के भनेको थियो भने, बर्थडे केक चाहिँ पटक्कै पनि नकाट्ने। अनि मेरो पनि बर्थडे धेरैचोटि आयो, एभ्री टाइम तपाईँको बर्थडे त दिनुहोस् न, केक काट्न दिनुहोस् न, लु तपाईँको बर्थडेमा त केक काट्न पाउनपर्छ। अनि म भनेको छु, मैले बनाएको नियम मैले नै तोडेँ भने के हुन्छ, मेरो शब्दमा त ओजनै भएन नि त। हेर्नुहोस् है, अनि परमेश्वरले पनि नि क्षमा गर्न सक्नुहुन्थ्यो, नसक्ने होइन, तर उहाँ न्यायको परमेश्वर हुनुहुन्छ। हेर्नुहोस् है, न्यायको परमेश्वर हुनुहुन्छ, उहाँले आफ्नो प्रिन्सिपललाई कहिले पनि तोड्नुहुन्न। हेर्नुहोस् है, तोड्नुहुन्न। इफ गॉड फॉरगिव विदाउट जस्टिस, ही वुड डिनाई हिज ओन होलिनेस। उहाँले आफ्नै पवित्रतालाई इन्कार, आफ्नै धार्मिकतालाई इन्कार, किनभने परमेश्वरले नि त्यो धार्मिकतालाई सेटअप गर्नु भएको थियो। अनि तपाईँहरू कतिजनाले यो कुरोलाई बुझ्नुहुन्न होला, तर यो कुरोलाई सुनि चाहिँ राख्नुहोस्, पवित्र आत्माले तपाईँलाई बुझाउनुहुन्छ। हेर्नुहोस् है, जस्तो उदाहरणको लागिलाई, तपाईँ कोर्टमा जानुभयो भने नि त्यो जजले नि तपाईँले गल्ती गर्नुभएको छ भने नि त्यो जजले, ओहो तिमी त लुते रहेछौ, तिमी त यसो हेर्दा पनि खानु नपाएको जस्तो रहेछौ, तिमीलाई घरबाट पनि निकालिदियो, त्यो आधारमा चाहिँ उसले जजमेन्ट सुनायो भने नि त्यो रियल जज होइन। जजको कुरो नै के हो भने, जहाँ पनि गल्ती भएको छ त्यहाँ उसले दण्ड दिनु नै पर्छ।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ, सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकाइ दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु यीशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु यीशुको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
6: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ताको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसिक्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

प्रेषिता जय मसीह तथा नमस्ते प्रेषिता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषिता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। दोस्रो राजा 8:1 पढ्छु। दोस्रो राजा 8:1 तब जुन स्त्रीको छोरालाई एलिसाले जीवित पारेका थिए ती स्त्रीलाई उनले भने, उठ तिमी र तिम्रो घरना जाऊ र जहाँ बसोबास गर्न सक्छौ त्यहाँ बसोबास गर, किनकि परमप्रभुले अनिकाल डाक्नु भएको छ र त्यो चाहिँ 7 वर्षसम्म यस देशमा पर्नेछ। आमिन। प्रेषिता यहाँनिर इजरायल यहुदीहरूको देशमा मुलुकमा, हुन त इजरायल 2 भाग भएर बाँडिएको छ, 2 भागमा परमेश्वरको मानिसहरू छन् यहाँनिर, तर पनि इजरायलीहरू 2 भाग बाँडिएको भन्दा पनि व्यवस्था चाहिँ एउटै हो। तर इजरायलमा चाहिँ जसको राजधानी सामरियालाई बनाए यरुसलेम हुनुपर्ने ठाउँमा उनीहरू गल्ती नै गल्ती गरेको भए तापनि यहाँ पनि कोही कोही मानिसहरू अथवा कति मानिसहरू ठिक छन् र यी मानिसहरू है देशव्यापी रूपमा नभएर व्यक्ति विशेषमा भर परेको हामी देख्छौ। हामी कुन देशमा कहाँ छौ, कुन घरमा कहाँ काम गर्छौ भन्ने कुरो भन्दा पनि हाम्रो सम्बन्ध परमेश्वरसँग कस्तो छ, व्यक्तिगत सम्बन्ध, त्यो चाहिँ त्यसमा भर पर्छ। यहाँनिर सुनेमी भन्ने स्त्रीको विषयमा हामीहरू पाउँछौ। यहाँनिर यो नारीलाई, औरतलाई, जसको छोरा एक दिन मरेको थियो अनि जसको छोरालाई एलिसा गम्बक्ताले बहुराएको पनि हो, जिउँदो बनाइदियो, अनि त्यो औरतलाई यहाँनिर यहाँ के भन्दैछ भने, तिमी अगमवक्ता एलिसाले के भन्दैछ भने, अब यो देशमा, यो मुलुकमा 7 वर्षसम्मको अनिकाल पर्न गइरहेको छ। यो 7 वर्षको अनिकालमा त्यो अनिकालबाट बाँच्नको लागि तिमी अब अर्कै देशमा जाऊ अथवा कुनै देशमा जाऊ भनेर भन्दैछ। अहिले हामीले पढ्यौँ यहाँनिर, तिमी र तिम्रो घरमा जहाँ बसोबास गर्न सक्छौ त्यही बसोबास गर भनेर भन्दैछ। जानु जहाँ तिमीलाई तिमी सक्छौ त्यहाँ जाऊ, कुनै देशमा, कुनै ठाउँमा जाऊ, यो देशमा नबस। अनि ऊ गयो। प्रेषिता, तपाईँ हामीले असल काम, परमेश्वरलाई मनपर्ने काम गरेका छौँ भने परमेश्वरले हामीलाई उहाँलाई मनपर्ने कुराहरू अथवा हामीलाई सुरक्षा हुने, हामीलाई असल लाग्ने कुराहरू हामीलाई प्रकट पनि गर्नुहुन्छ। यहाँनिर हामीले के पाउँछौँ भने परमेश्वरको दासले यो औरतलाई समयमै भन्यो, तिमी यो मुलुकबाट भाग, यस देशबाट भाग, किनभने यहाँनिर अब सङ्कट आउँदैछ, महामारी आउँदैछ। तपाईँ र मैले पनि परमेश्वरलाई मनपर्ने काम गरेका छौँ भने तपाईँ र मलाई परमेश्वरले बचाउनुहुन्छ। आउँदो समयहरूमा हुने घटनाहरूबाट परमेश्वरले तपाईँ र मलाई बचाउन सक्नुहुन्छ। चिनी औरतलाई अगमवक्ता एलिसाले आउनेवाला समयको लागि पहिले भन्यो, तिमी यहाँबाट सर बाँच, र उसले त्यसै नै गर्यो। यो संसारमा तपाईँ र मलाई पनि, यो संसार परदेश भएको भए तापनि तपाईँ र मलाई हरेक दिन हर पल सुरक्षा चाहिन्छ, दया चाहिन्छ, कसैको काम भनौँ, कमाइ भनौँ, स्वास्थ्य भनौँ, माया प्रेम चाहिन्छ। यो सुनिने औरतलाई अगमवक्ता एलिसाले किन यसरी भने त भन्दाखेरि, उसले ऊ धर्मी भन्दा पनि साह्रै ठुलो असल काम, अरू भन्दा धर्मी त ऊ थिएन होला, जनसाधारण मध्येमै ऊ पनि पर्छ। तर हामीले यसको विषयमा 4 अध्यायमा यही दोस्रो राज्यको 4 अध्यायमा पढ्दाखेरि के पाउँछ भने, म दोस्रो राज्यको 4 अध्यायमा अलिकति पढ्छु, 8-11 पढ्छु। उसले के गरेको रहेछ भन्दाखेरि, किन उसलाई आउनेवाला सङ्कटहरू, 7 वर्षको अनिकाल भनेको मामुली होइन, अनिकाल त्यहाँनिर अनिकाल मात्रै थिएन, युद्ध, महायुद्ध, सङ्कट, समस्या अनेक है, अनिकाल त न्यू मात्र ठुलो सङ्कटहरू हुने थियो। हुन त परमेश्वरले जोगाउनु त भयो अनि परमेश्वरले अरू मान्छेलाई पनि जोगाउनु भयो, तर अनिकालमा भनेको 7 सालको अनिकालले धेरैलाई संहार गर्छ, संहार मर्नु भन्दा पनि धेरै नै बेहाल भएर मर्नु पर्ने हुन्छ। अनि परमेश्वरले किन यस्तो गर्नुभएको होला जस्तो देखिन्छ, तर काम बिगार्ने परमेश्वर होइन, हामी नै हौ, हामीले यस्ता सङ्कटहरू निम्ताउँछौ। किन इजरायल जसको राजधानी उनीहरूले आफ्नै खुसीले परमेश्वरले यरुसलेमलाई बनाउनु भन्नुभयो राजधानी, तर उनीहरूले समरियालाई बनाए त्यो ठाउँ चुनेर अनि आफ्नो मनमानी गरे, बितेको समयमा हामीले पढेको पनि थियौँ। अनि साँच्चै नै तपाईँ र मैले परमेश्वरले भन्नुभएको कुरो नगरेर आफूलाई मनमानी, आफूलाई मन लाग्ने
खुसी लाग्ने रमाट गर्ने कुराहरू मात्रै गर्यो भने यस्तो हुन सक्छ, यस्तो सङ्कटहरू निम्तिएर आउन सक्छ। छ महिना एक वर्ष पानी बन्द भयो भने है, बेसी पानी पर्यो भने अथवा पानी परेन भने कस्तो सङ्कट हुन्छ। यहाँ सात वर्षसम्म अनिकाल भन्दैछ। तपाईँ र म साह्रै ढिट पनि हुनुहुँदैन, अटेरी गर्नु हुँदैन। आज तपाईँ र मलाई पर्याप्त छ भन्दैमा हामीले जे पाए त्यो बोल्नु पनि हुँदैन, किनभने तपाईँ र मैले बोलेको गरेको कुरोले हामीले आउँदो समयमा सङ्कटहरू निम्ताएका हुन्छौ। हामीले यही दोस्रो राजाको छ अध्यायमा पढ्यो भने एकजना भयानक मानिस अथवा बडा हाकिम अधिकारी मानिसले लापरवाहीसँग अगमवक्तासँग अगमवक्ताले भनेको कुरोलाई साह्रै विरोध त गरेको होइन, तर हल्कासँगले लिएको थियो। हुँदैन, केही हुँदैन भने यस्तो पाराले है, परमेश्वरले गर्नु सक्दैन अथवा गर्नै पर्दैन भने यस्तो हल्का उसलाई अगमवक्ताले त्यति नै बेर भन्यो। जे भने त्यही कुरा भयो, अथवा ऊ मर्नु पर्यो। उसको वरिपरि सुरक्षाको सेनाहरू अथवा उहाँकै सुरक्षामा रहने आदरको योग्य आदरमा बसेको अधिकारमा बसेको मान्छे अनायासै जब सुदिन फर्क्यो, अनि कालहरू सङ्कट समस्याहरू हटिसकेको बेलामा ऊ त्यतिबेर मर्नु पर्यो। प्रशस्त अन्न भएको बेलामा ऊ मर्नु पर्यो। अनि कालमा दुःख गरेर बाँच्यो, प्रशस्त आएको बेला मर्नु पर्यो। भिडभाडमा दोस्रो राजा छ अध्यायको 24 र 25 पदमा हामीहरू पाउँछौं, त्यहाँनिर उसले भिडभाडमा ठुलो संकट भोगेर उसले विपद भोगेर मर्नु पर्यो। तपाईँ र मेरो सुरक्षा परमेश्वरमा हो। हामीले मान्छेको सानेमा घमनसँगले बोल्नु हुँदैन। हामीलाई हुन त कति मान्छेको बुद्धि हुँदैन, आदर योग्य मानिसहरू अधिकार र आदरको ठाउँमा सुरक्षित ठाउँमा हामी धनी मानी भए तापनि कतिले हामीलाई नचिनेर अथवा बोल्दाखेरि हेपेर बोल्नु सक्छ। दुस्साहसी मानिसहरू पनि हुन्छन्, उनीहरूले यस्तो गर्छन्, तर हामीले चुपलाएर बस्नु पर्ने हुन्छ। झोक चलेको बेलामा, रिस उठेको बेलामा, मौकामा हामीले बोलिहाल्यो भने त्यस्तो सङ्कटहरू धर्मी जनसँग बाँच्नु बोल्नु हुँदैन है। जसरी अधिकारीहरूसँग पनि गर्नु हुँदैन, त्यस्तै धर्मी जनलाई पनि परमेश्वरले त्यो अधिकार दिनुभएको छ। उसले परमेश्वरले हुन्छ भनेको ठाउँमा उसले हुँदैन भन्थ्यो। अधिकारसँग बोल्दियो अथवा प्रमाण सानोतिनो प्रमाण देखेर हुँदैन भन्थ्यो, जबकि परमेश्वरमा सबै कुरो सम्भव छ। त्यसले गर्दा ऊ मर्नु पर्यो भन्ने कुरो दोस्रो राजा 6:24-25 हामीलाई बताउँछ। तपाईँ हामीले होसियार गर्नुपर्छ। अहिले हामीलाई सम्पन्न छौ, सुरक्षित छौ भन्दैमा है, हामी ठुलो देश, धनी देश, ठुलो मान्छे, धनी मान्छे भन्दैमा है, हाम्रो शत्रु कोही छैन भन्दैमा गर्नुहुन्छ, के हुन्छ हुन्छ भोलि। र यहाँनिर हामी के पढ्न सक्छौ, पाउन सक्छौ भने विशेष गरिकन दोस्रो राजाको 4:8-11 चाहिँ म अलिकति पढ्छु। पहिलो राजा 4:8-11 म अलिकति पढ्छु। अनि एक दिन यस्तो भयो, एलिसा सुनेम गए जहाँ एउटी प्रतिष्ठित स्त्री थिइन्, तिनले उनलाई खाना खान कर लगाइन्। अनि यस्तो भयो, जब जब उनी त्यहाँबाट भएर जान्थे तब तब उनी खाना खान त्यतातिर लाग्थे। अनि तिनले आफ्ना पतिलाई भनिन्, म तपाईँलाई विन्ती गर्छु, हेर्नुहोस्, म जान्दछु लगातार हामीबाट भएर जाने यी व्यक्ति त परमेश्वरको पवित्र जन नै हुन्। म तपाईँलाई विन्ती गर्छु, हामी भित्ता गाँसेर एउटा सानो कौशीको कोठा बनाइदिउँ र त्यहाँ उनका निम्ति एउटा पलङ, एउटा टेबल, एउटा कुर्सी, एउटा सामदान राखिदिउँ। अनि यस्तो हुनेछ, जब उनी हामी कहाँ आउँछन् तब उनी यही बस्ने गरून्। अनि एक दिन यस्तो भयो, उनी त्यहाँ आए तब कौशीको कोठामा पसे र त्यही बसे। आमिन। र नभन्दै पहिला पनि अब धर्मी अब अगमवक्ता भएकोले गर्दा उनीहरूको वेशभूषा अलग्गै हुन्थ्यो, चिन्थ्यो, आदर गर्थ्यो। अहिले हाम्रो चलनमा पनि त्यस्तै हो है, वेशभूषाद्वारा चिन्छौ, व्यवहारले पनि चिन्छौ र राम्रो व्यवहार गर्छौ। एलिसालाई पनि त्यस्तै गर्यो। अनि उनीहरू श्रीमान श्रीमती सल्लाह गरेर एउटा कोठा तयारी गरिदियो। आफ्नै घरभित्र भनेको छैन यो, बाहिरपट्टि बस्ने खाने है आरामको लागि। अनि उसको साथमा गेजी भन्ने सहायक सहकर्मी पनि थियो, आउँथ्यो, जान्थ्यो, खान्थ्यो, बस्थ्यो, सुविधा थियो। यो गुण उनीहरूमा रहेको थियो। यो गुणले गर्दा अहिले हामीले पढिहाल्यौं 8:00 आउनेवाला समयको लागि, हुनु त त्यति बेर पनि उसले ठुलो गुण त गर्यो अगमवक्ताले, तर आउनेवाला दिनमा ठुलो संकट आउँदैछ देशमा, तिमीहरू यसो उसो गर भनेर बताइदियो। अनि ऊ अनिकालको बेलामा अनिकाल देख्नु परेन। तपाईँ र मैले परमेश्वरको जनसँग, मण्डलीसँग, चर्चसँग, परमेश्वरको सेवा गर्नेसँग कस्तो व्यवहार गर्दैछौ, परमेश्वर सम्बन्धी
सिक्ने सिकाउने बोल्ने बताउने प्रार्थना गर्नेहरूसँग राम्रै व्यवहार गर्दैछौ कि उनीहरूले त केही गर्नु सक्दैन भनेर हामीले हेपेर व्यवहार गर्दैछौ? आज नै निर्णय गर्नुपर्छ, किनभने दोस्रो राजा 6:24-25 पदमा अघि मैले भनिहाले, शक्तिशाली सम्पन्न सुरक्षित है अधिकारी चाहिँ मर्नु पर्यो है, दुःखको दिनमा बाँचिरहेको थियो सेवा गर्यो उसले सबै अन्तमा मर्नु पर्यो। तपाईँ र मैले आज जे गर्छौ पछि त्यस्तै भोग्नुपर्छ। उसले यो अधिकारीले धेरै ठूलो गल्ती त गरेको थिएन, आवश्यक कुरा भनेको मात्रै हो। उसले जे उसको विचारमा आयो उसले भनेको कुरा जायज पनि हो, किनभने उसले परमेश्वरको वचन जानेको थिएन, बुझेको थिएन, यस्तो त हुन सक्दैन भन्ने कुरो ठिकै पनि हो होइन। आज मान्छेहरू बाटोमा खसेको अन्नको दाना टिपेर खाँदैछ, अन्न भन्ने कुरो नाम निशानै छैन, आजको भोलि अब त्यसै अन्न बाँड्दैछ होइन, एक पैसा दुई पैसामा अब दिन्छ भन्दा त नहुने कुरो हो नि त, अन्न त छैन, छ भने पनि ल्याउनु गाह्रो पर्छ, कुनै देशबाट ल्याउनु पर्ने है, धेरै असम्भव कुरो विचार बुद्धिमानी मान्छे हो, धनी ज्ञानी मान्छे, तर दण्ड पाउनु। तपाईँलाई मैले होसियार गर्नुपर्छ, परमेश्वरको मान्छे र परमेश्वर सम्बन्धी विषयमा धर्मशास्त्र विषयमा बोल्दा हामीले होसियार गर्नुपर्छ। कुनै पनि धर्मशास्त्र होस्, कुनै पनि व्यक्ति होस्, सबै मान्छेको आदर गर भनेको कारण त्यही नै हो। तितसमा रोमीमा सबै मान्छेलाई आदर, पहिला सुरु परमेश्वरलाई र सबै मान्छेलाई आदर गर्नुपर्छ, नत्र भने तपाईँ र मलाई झोक चलिरहेको छ, रिस उठिरहेको छ भने है होसियार गर्नुपर्छ, त्यसले हामीलाई समयमा संकट ल्याउन सक्छ। एलिसालाई पछि के हुन्छ, वर्तमानमा के छ थाहा थियो, तपाईँ र म पनि परमेश्वरको जनहरूलाई अहिले के भइरहेको छ र पछि के हुन्छ भन्ने कुरो थाहा हुन्छ। हामीले त्यो संसार जीवन बिताउनु पर्छ, हामी विश्वासीहरू सेवक सेवकाहरू भेला हुँदाखेरि खानु पिउनु मात्रै ठुलो कुरो होइन, खाना पिनाको लागि तिमीहरूको आफ्नै घर छैन र भनेको छ, खानै हुँदैन पिउनै हुँदैन भेला हुँदा भनेको होइन, प्रार्थना र वचन मात्रै गर्नुपर्छ भनेको, तर प्रार्थना र वचनलाई हामीले प्राथमिकता दिनुपर्छ, हाम्रो सेवा गर्नेहरूको काम पनि यहाँ छ, तर अरूले पनि होसियार गर्नुपर्छ भन्ने कुरो यहाँ दर्शाएको छ। यसैलाई हामीले सफलता र उन्नतिको सन्देशको रूपमा लिन सक्छौ। 8:1 एलिसाले यो नारीलाई यो परिवारलाई भन्यो, परिवारै तिमी कहीँ जाऊ केही गर, किनभने बाँच्ने काम गर, किनभने देशमा अनिकाल आउँदैछ, अनि परमेश्वरले ठूलो काम यिनीहरूको लागि गर्नुभएको छ। आज तपाईँ र मैले पनि हामी र हाम्रो भविष्य म र मेरो परिवारको लागि सुरक्षाको लागि काम गर्नुपर्छ। विश्वव्यापीमा संकट समस्या महामारी आउँदैछ, यति बेर तपाईँ र मैले टेरेनौ, हाम्रो मुलुकमा त केही पनि हुँदैन ढुक्कै छ भनेर बस्यौँ भने के हुन्छ कसो हुन्छ? अति भयानक अनिकाल भनेको छ यो है, प्रकाशको किताबमा पढ्दाखेरि अनिकाल अनि पुरानो नियम र नयाँ नियम दुईटामा अनिकाल भन्ने कुरो घरिघरि आउने कुरो, यो भुइँचालो पनि घरिघरि आउने, यो महामारी बाढ़ पहिरोहरू आउने कुरो हो। आज राम्रो छ भोलि के हुन्छ, जे पनि हुन सक्छ, जहाँ पनि है मान्छे पनि त्यस्तै हो, आज राम्रो सम्बन्ध छ भोलि आफ्नै परिवारबाट के हुन सक्छ, आफ्नो देशमा अरू देशमा। तपाईँ र मैले आज नै परमेश्वर र उनीहरूको मान्छेहरूसँग राम्रो व्यवहार गर्नुपर्छ। अनि 7 वर्षसम्म बाहिर गयो, 7 वर्ष लाग्दा नलाग्दा फर्केर पनि आयो, अनि परमेश्वरको दयाले आफ्नो देशमा फर्केर आउँदा उसले जस्तोको त्यस्तै पायो, आफ्नो जमिन घर सबै पायो, परमेश्वरले ठिक ठिक मिलाइदिनु भएको थियो, सबै कुरो मिलाइदिनु भएको थियो। कसरी परमेश्वरले त्यो परिवारमा ती भाना तरिकाले अनुग्रह गर्नुभएको हामी यसरी पाउँछौ। उसले राजालाई भेट्यो सुनेमी औरतले, अनि घर जमिन 7 वर्षसम्म बाहिर बसेको, त्यसलाई फेरि पनि केही न केही नवीकरण गर्नुपर्ने पाउनु पर्ने अधिकार हुन्छ। जाँदाखेरि साँच्चै नै राजासँग परमेश्वरको जनलाई पनि भेटायो, अनि बातचित भयो, अनि परमेश्वरको जनले यो सुनेमी स्त्रीको छोरालाई बौराको एलिसाले अगमवक्ताले भन्ने कुरो बताइदियो, किनभने राजाले एलिसाले के गर्यो भनेर सोध्दै थियो, र उसले बतायो तपाईँ र मैले पनि सबै कुरो संजोग जस्तो लाग्छ, तर परमेश्वरको हात परमेश्वरको काम हो। उसले परमेश्वरको जनलाई एक दिन आदर गरेको थियो, खानपिन गरेको थियो, तपाईँ र मेरो हातले मानिसहरूलाई सेवा गरेको, सहायता गरेको, सुरक्षा दिएको, असल बोलेको कहीँ पनि कुरो जाँदैन। प्रभु यीशु मसीहले भन्नुभयो, मेरो नाममा आउनेलाई एक प्याला, एक ग्लास भनौँ, एक कप भनौँ, अथवा एक प्याला पानी दिएको पनि हिसाब राख्छु भन्नुभएको छ। खानापिना धेरै ठुलो कुरो हुन्छ भनेको त होइन, तर आवश्यक अनुसारको सहायता हामीले यति बेर गर्यौँ भने कुनै पनि ठाउँमा आवश्यक परेको ठाउँमा दिग्मीमा आएर खाँचो गरौँ, अनिकाल जोसुकै मान्छे होस् जहाँसुकै होस् खाँचो परेकोमा आवश्यक परेको ठाउँमा कसैले हामीलाई सहायता माग्यो भने है ऋण काटेर दिनु पर्दैन, आफूलाई पुऱ्याएर हेरेर थोरै तिनी जति सक्छौ दिनुपर्छ। एकैजनाले सबै पुऱ्याउनु सक्दैन, तर दिनुपर्छ गर्नुपर्छ, अनि भलाइ हुन्छ, परमेश्वरले हिसाब राख्नुहुन्छ। यो सुनेमी स्त्रीलाई राम्रो भयो, फर्केर आउनु पायो, आफ्नो घर जमिन पायो, 7 वर्षको अनिकाल भोग्नु परेन। आज मत्तीको 24 अध्याय, लुकाको 21, मर्कुसको 13 अध्यायमा र पुरानो
पुरानो नियमदेखि लिएर उदाहरण दिँदै नयाँ नियममा सात वर्षको अथवा सात वर्षको संकट र महासंकट दानिएलको किताबमा त्यसलाई दुईपल्ट दुई भाग पनि गरेको छ। ४२ महिना ७.३ वर्ष जम्मा सात वर्ष आउँदैछ अनिकाल युद्ध संकट समस्या केही पनि हुँदैन भनेर बस्यो भने त्यही भएर गाह्रो पर्छ। आज तपाईँ र मैले मण्डली खोज्ने चर्च खोज्ने जुन चर्चमा राम्रो लाग्छ त्यही चर्च जाने जहाँ आफूलाई स्वागत हुन्छ भाषा मिल्छ वेशभूषा बातचित मिल्छ त्यही जाने सुविधा हुने चर्चै जानुपर्छ भन्ने पनि छैन। बाइबल लिएर पढ्ने बुझ्ने आफ्नो मनमा प्रभुलाई आदर गर्ने चर्च भएपछि जुन चर्च क्रिस्चियन भएपछि सबै क्रिस्चियनले एकै ठाउँमा भोट हाल्नुपर्छ भन्ने कुरोबाट जोगिनुपर्छ त्यो चाहिँ खतरनाक हुन्छ विश्वमा। अहिले चुनावको विषयमा चाहिँ हामीले होसियार गर्नुपर्छ सबै क्रिस्चियनले एक ठाउँमा हालौं र शान्ति ल्याउ भन्ने कुरो गर्यो भने चाहिँ त्यो खतरा हुन्छ त्यतातिर चाहिँ नजाने। चुनाव भोट हाल्नु हुँदैन चुनावमा हाल्नु हुँदैन भनेको छ होइन हाल्ने तर त्यसमा एक हुने होइन त्यो चाहिँ संसारी एकता हो त्यसले हामीलाई संकट ल्याउँछ। तर तपाईँ र मैले प्रभु यीशु मसीहलाई हृदयमा विश्वास गर्ने अनि ग्रहण गर्ने अनि प्रभुले तपाईँ र मलाई सहायता गर्नुहुन्छ अहिले गरेको पछि निस्किन्छ भोलि होला हप्ता दिन लाग्छ महिना दिन वर्षौं लाग्ला तर आउँछ अनि प्रभुको दिन नजिक छ संसारको अन्त पनि नजिक छ। प्रेसता आज सफलता र उन्नतिको सन्देशको लागि यो औरत जसकोमा छोराछोरी थिएन एउटा छोरा जन्मियो त्यो छोरा मर्यो अनि त्यो छोरालाई एलिसाले फेरि जिउँदो पारिदियो अनि किनभने यो श्रीमान श्रीमती मिलेर परमेश्वरको जनलाई आदर गरेको थियो सत्कार गरेको थियो बस्ने ठाउँ कोही बेला हिँड्दा बाटो हिँड्दा लामो यात्रा है त्यति बेला यहाँ जस्तो गाडीहरू थिएन त्यस्तो होला त्यसले गर्दा खाने बस्ने बन्दोबस्त गरे अनि पछाडि शान्ति भयो शोक छ भयो अहिलेसाले हुने कुरोहरू बताइदियो र संकटबाट बाँचे। तपाईँ र म पनि महँगाई दुबीमा दुर्घटना युद्ध सबै खेदो दुश्मनी सबै मामला मुद्दाहरूबाट बाँच्न चाहन्छ भने आज नै परमेश्वरलाई र परमेश्वरको मान्छेहरूसँग अथवा सबै मान्छेहरूसँग होसियारीसँग परमेश्वरको ध्यानमा राखेर परमेश्वरलाई ध्यान राखेर सम्झना गरेर व्यवहार गर्नुपर्छ यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। र आजको सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढ्छ।

म अयोग्य मानिसलाई परमेश्वरले तपाईँको बीचमा उहाँको वचन लिएर तपाईँसँग भला खुसारी गर्ने मौका दिनुभएको लागि म अति नै खुसी भएको छु र यसको लागि म तपाईँ श्रोतालाई धन्यवाद दिन चाहन्छु जसले यो 15 मिनट समय दिएर प्रभुको वचन सुनिराख्नु भएको छ र म मेरा परमेश्वरलाई अति नै धेरै धन्यवाद दिन चाहन्छु उहाँले म जस्तो अयोग्य व्यक्तिलाई आफ्नो वचन खोल्ने अवसर दिनुभएको लागि अनि यो समय उहाँले मलाई दिनुभएको लागि उहाँलाई फेरि एकचोटि मेरो हृदयबाट नै धन्यवाद होस्। म परमेश्वरमा विश्वास गर्दछु कि आजको वचनमा तपाईँलाई आशिष दिनुहुनेछ, तपाईँको हृदयमा उहाँले बोल्नुहुनेछ। आज हामीले यहुन्ना 1:42 केन्द्रित भएर उहाँको वचनलाई खोल्नेछौ, अर्थात बाइबललाई बोल्न दिनेछौ। यस पदले हामीलाई यसरी भन्दछ, तिनले सिमोनलाई येशु कहाँ ल्याए, येशुले उनलाई हेर्नुभयो र भन्नुभयो, तिमी युएनएसको छोरा सिमोन हौ, तिमी खेफास जसको अर्थ हो चट्टान भनिनेछौ। आज हामीले यो खण्डबाट छलफल गर्नेछौ, तपाईँको बीचमा परमेश्वरको वचन ल्याउनेछौ। यसले बाइबलको महत्वपूर्ण कुरालाई देखाइरहेको छ, चित्रण गर्दछ। हरेक विश्वासीले मानिसहरूलाई येशु कहाँ डोर्याउनु पर्दछ। हामी यहाँ पाउँदछौ तिनले सिमोनलाई येशु कहाँ ल्याए, प्रिय मित्र, सुसमाचार प्रचार गरिएको छ यहाँनिर। जब व्यक्ति आफूले नै उद्धार पाउँदछ तब उसले अरूहरूलाई येशु कहाँ ल्याउने काम गर्दछ, यो उसको गहन जिम्मेवारी हो। जब एन्ड्रियासले येशुलाई भेटाए त्यसपछि तिनले आफ्नो भाइ सिमोनलाई येशु कहाँ ल्याए। बप्तिस्मा दिने यहुन्नाद्वारा एन्ड्रियास प्रभु येशु कहाँ आएका थिए, उनी महान वाक्यद्वारा प्रभावित भए, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा। यो वाक्यलाई सुनेर एन्ड्रियासले प्रभु येशुलाई पछ्याउन शुरू गरे। तुरन्तै तिनले आफ्नो भाइ सिमोनलाई प्रभु येशु कहाँ ल्याउन भनी खोजी गरे। एन्ड्रियासले प्रभु येशु कहाँ मानिसलाई ल्याउने काम गरे र यो उनले आफ्नो परिवारबाटै शुरू गरेका थिए। हामीले 41 पदमा पढ्न सक्छौ, तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेटाए, त्यसपछि हामी 42 पदमा देख्न सक्छौ तिनले सिमोनलाई येशु कहाँ ल्याए। तिनले सुसमाचारीय काम आफ्नै परिवारबाट शुरू गरेका छन्। ख्रिष्टको सेवा गर्ने विशेषता चाहिँ आफ्नो घरानालाई येशु कहाँ ल्याउनु हो। जब हामी आफैले मुक्ति पाउँदछौ, प्रिय मित्र जसले यो कार्यक्रम सुनिराख्नु भएको छ, यदि तपाईँ विश्वासी हुनुहुन्छ भने, ख्रिष्ट येशुमा विश्वास गर्नुभएको छ भने, ख्रिष्टको मण्डलीमा अर्थात चर्चमा जानुहुन्छ भने, तपाईँको आफ्नो पहिलो काम तपाईँको घरानालाई, तपाईँको परिवारलाई ख्रिष्ट येशुमा डोर्याउनु पर्दछ। हामीले यो काम एन्ड्रियासले आफ्नो सेवकाईमा गरिरहेका देख्दछौ। नयाँ करारमा एन्ड्रियासको बारेमा धेरै कुराहरू हामीले पढ्दैनौ, जे होस् जब एन्ड्रियासको सन्दर्भमा कुरा उठ्दछन् तब तिनले मानिसहरूलाई येशु कहाँ ल्याएको हामीले देख्दछौ। सुसमाचारको काम पवित्र धर्मशास्त्रमा स्थापित गरिएको छ, निर्माण गरिएको छ। एन्ड्रियासले आफ्नो भाइलाई मात्र येशु कहाँ ल्याएनन्, प्रिय मित्र, तिनले अरूहरूलाई पनि येशु कहाँ ल्याएको हामीले यहुन्नाको सुसमाचारमा देख्न सक्छौ। जब तिनले सिमोन पत्रुसलाई येशु कहाँ ल्याए तब येशुले पत्रुसको हृदयमा परमेश्वरको अनुग्रह खन्याउनु भयो। उहाँले तिनलाई नयाँ सृष्टि बनाउनु भयो, नयाँ मानिस बनाउनु भयो। उहाँ परमेश्वरको राज्यमा अनि परमेश्वरको राज्यमा तिनी शक्तिशाली मानिस बनेका छन्। 42 पदमा येशुले भन्नुभएको कुरा हामीले देख्छौ, तिमी योएनेसको छोरा सिमोन हौ, तिमी केफास जसको अर्थ चट्टान हो भनिनेछौ। पत्रुसको जीवनमा दुईवटा कुराहरू भएको छ। जब एन्ड्रियासले तिनलाई येशु कहाँ ल्याए, सर्वप्रथम उहाँले तिनलाई भन्नुभयो तिमी योएनेसको छोरा हौ। उहाँले पत्रुसलाई आफ्नो सामु खडा मात्र भएको देख्नु भएन, तर उहाँले नजिकबाट देख्न सक्नुभयो, चिन्न सक्नुभयो। उहाँले तिनलाई नजिकबाट अध्ययन गर्न सक्नुभयो। उहाँले तिनलाई भन्नुभयो तिमी योएनेसको छोरा सिमोन हौ। उहाँले तिनको नाउँ थाहा गर्नुभयो। उहाँले छेउबाट निहाल्नुभयो। सिमोन स्वयंलाई राम्ररी चिनेका थिएनन्, तर प्रभु ख्रिष्ट येशुले तिनलाई चिन्नुहुन्थ्यो। येशुले तिनलाई म एउटा राष्ट्रको प्रतिनिधित्व हुँ भनेर महसुस गर्ने बनाउनु भयो। उहाँले तिनलाई सेवा गर्ने मानिस बनाउनु भयो। सिमोन पत्रुस आत्मिकी कुरामा सचेत थिए। तिनी आत्मिक कुरामा चासो राख्दथे। उनी मसीह प्रति आफ्नो चासो लिन्थे अनि बप्तिस्मा दिने यहुन्नाबाट प्रभावित भएको सायद हामीले देख्दछौ।
बत्तीस दिने यहुन्नाले आउनेवाला मसीहको बारेमा प्रचार गर्दै हिँडे। तिनले मसीहलाई परमेश्वरको थुमाको रूपमा चित्रण गरेका छन्। यहुन्नाले धेरै मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउँदै थिए, सुसमाचार प्रचार गर्दै थिए। सुसमाचार लुकाको पुस्तकमा एक अध्यायको पन्ध्र पदमा तिनको विषयमा बताइएको छ। कुनै शंका छैन कि सिमोनका परिवार प्रभावित भएको हुनु पर्दछ। हामीले यहुन्ना एक अध्यायको 41 पदमा पढ्न सक्छौ, हामीले मसीहलाई, जसको अर्थ ख्रिस्टलाई भेट्टाएका छौं, किनभने तिनीहरूले मसीहको बाटो हेरिरहेका थिए। यसैकारण तिनले भन्दछन्, हामीले मसीहलाई भेट्टाएका छौं, छुटकारा दिने व्यक्तिलाई भेट्टाएका छौं, ख्रिस्ट येशूलाई भेट्टाएका छौं। हामी यहाँ पाउँदछौ कि एन्द्रियासले मसीह भेट्टाएपछि तिनले सुसमाचार प्रचारको कार्यलाई शुरू गरे। एन्द्रियासले येशु ख्रिस्टलाई भेटाइसकेपछि तिनी आफ्नो परिवारलाई येशु कहाँ ल्याउने काम गरे, सुसमाचार प्रचार गर्ने काम शुरू गरे। तसर्थ तिनले आफ्नो भाइ सिमोनलाई येशु कहाँ ल्याए। सिमोन पत्रुसले पनि मसीहलाई पर्खिरहेको हामीले देख्दछौ। उनी मसीहको प्रतीक्षामा थिए। जब दाजुले तिनलाई येशु कहाँ ल्याए, तिनले महसुस गरे कि म एक पापी हुँ, मलाई उद्धारको खाँचो छ, छुटकाराको खाँचो छ, म आफूलाई आफ्नै तरिकाले बचाउन सक्दिन, मैले आफ्नो काम आफ्नो धर्म कर्मले छुटकारा दिन सक्दिन, म उहाँको उपस्थितिबाट लुक्न सक्दिन। हाम्रो उद्धारको निम्ति हामीले विचार गर्नुपर्छ। प्रिय मित्र, परमेश्वरले हामीलाई चिन्नुहुन्छ, उहाँले हामीलाई खोजी गर्नुहुन्छ, यसकारण हामी उहाँको उपस्थितिबाट कहिले पनि भाग्न सक्दैनौ। उहाँले हामी प्रत्येकलाई चिन्नुहुन्छ। कति आश्चर्यको कुरा, उहाँले हाम्रो हृदयका कुरा देख्नुहुन्छ, उहाँले हाम्रो परिवर्तित अवस्थालाई देख्नुहुन्छ, उहाँले हाम्रा सबै दुष्ट र अदृश्य कुराहरूलाई देख्नुहुन्छ, उहाँलाई हाम्रो पाप अधर्म दुष्टता सबै थाहा छ। हामीले परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गरेका छौं, हामीले परमेश्वरको विरुद्ध कार्यविधि गरेका छौं, यो उहाँलाई थाहा छ। उहाँ सबै कुराहरू प्रति सजग हुनुहुन्छ। उहाँले पापीलाई देख्नु मात्र हुन्न, तर उहाँ पापीलाई बचाउनु पनि सक्नुहुन्छ। उहाँले पापबाट मानिसहरूलाई छुटकारा दिनुहुन्छ। उहाँले जे सिमोनको लागि गर्नुभयो त्यो कुरा हाम्रो निम्ति पनि गर्नुहुन्छ। उहाँले सिमोनलाई भेट्टाएर तिनको सबै पाप क्षमा गरिदिनुभयो। उहाँले तिनीमाथि प्रेम दया र अनुग्रह देखाउनुभयो। परमेश्वरलाई धन्यवाद होस्। जब तिनी परमेश्वर कहाँ आए, तिनले परमेश्वरको अनुग्रह प्राप्त गरे। जब येशूले सिमोनलाई समात्नुभयो, तब उहाँले नाम काढेर बोलाउनुभयो। उहाँले सिमोनका विषयमा प्रत्येक कुरा थाहा पाउनु भएको थियो। उहाँले सिमोनको पृष्ठभूमिलाई बताउनुभयो। सिमोन पत्रुस बेथस्दा भन्ने गाउँका मानिस थिए। बेथस्दा एउटा एकान्त ठाउँ थियो। मानिसहरू विशेष गरेर माझीहरू मात्रै त्यो ठाउँमा बस्दथे। त्यो ठाउँ माछाको लागि प्रसिद्ध थियो। तिनीहरूको पेसा माछा मार्ने थियो। सिमोन र एन्द्रियास पनि मछुवा अर्थात माछा मार्ने माझी थिए। तिनीहरूको पेसा माछा मार्ने थियो। माछा मारेर बजार लगेर बिक्री गर्ने अनि तिनीहरूले आफ्नो जीविका चलाउने उनीहरूको हरेक दिनको काम थियो। यो तिनीहरूको साधारण पेसा बनिरहेको थियो। तिनीहरूको स्थिति अर्थात हैसियत त्यति ठूलो थिएन, सम्पन्नशाली थिएनन्। उनीहरू नाउँ चलेका मानिसहरू पनि थिएनन्। इज्जतदार अनि प्रतिष्ठित मान सम्मान पाएका मानिसहरू पनि थिएनन्। एउटा सामान्य माछा मार्ने मानिसहरू मात्र थिए। येशूले हाम्रो सबै अवस्था देख्नु भएको छ। त्यहाँका मानिसहरू आत्मिकी थिएनन्, तिनीहरू दुष्ट थिए। येशूले बेथस्दा शहरको विनाशको विषयमा भविष्यवाणी गरेको कुरा मत्तीको पुस्तकमा हामीले पढ्न सक्छौ। तिनीहरू स्वार्थी पापी मानिसहरू अधर्मी मानिसहरू थिए। यस्तै अवस्था भए तापनि प्रभु येशूले एन्द्रियास र सिमोनलाई उद्धार गर्नुभयो। उहाँले जस्तो अवस्थामा हामी भए तापनि हामीलाई बचाउन सक्नुहुन्छ। उहाँले हाम्रो पृष्ठभूमि योग्यता र हाम्रो अवस्थालाई हेर्नुहुन्न। उहाँले हाम्रो रूपलाई हेर्नुहुन्न, हाम्रो सिपलाई, हाम्रो गुणलाई हेर्नुहुन्न। उहाँले हाम्रो आन्तरिक अवस्था हेर्नुहुन्छ, हृदयको कुरालाई हेर्नुहुन्छ। उहाँले पत्रुस जस्तो सुकी अवस्थामा भए तापनि उहाँले तिनलाई ग्रहण गर्नुभयो। उहाँले तिनलाई नयाँ सृष्टि बनाउनुभयो। उहाँले हाम्रो हृदयका भित्रका कुराहरू थाहा गर्नुहुन्छ र हामीलाई बचाउनुहुन्छ। उहाँले हाम्रो सबै पाप क्षमा गर्नुहुन्छ। उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ। हामी यहाँ देखिरहेका छौँ, उहाँले पत्रुसलाई के भन्नुभयो, तिमी योहानेसका पुत्र सिमोन होइनौ, तिमी केफास भनिनेछौ, जसको अर्थ चट्टान भन्ने हुन्छ। उहाँले सिमोनलाई केफास हुनेछौ भन्नुभयो। सिमोन एक पापी मानिस थिए। उनी आशाविहीन थिए। उनी कमजोरी, दुर्बल र अन्धकारमा हिँडेका मानिस थिए। तर उहाँले भन्नुभयो, तिमी केफास भनिनेछौ।
तिमी नयाँ सृष्टि हुनेछौ, उहाँले नयाँ नाउँ दिनुभयो, उहाँले तिमीलाई केफास भन्नुभयो। प्रिय मित्र, आज त्यो नाउँ ख्रिस्ट येशूले तपाईँलाई दिन चाहनुहुन्छ, तपाईँलाई नयाँ बनाउन चाहनुहुन्छ, नयाँ सृष्टि निर्माण गर्न चाहनुहुन्छ तपाईँको जीवनमा। केफासको अर्थ हामीले देखिराखेका छौँ, चट्टान भन्ने हुन्छ। उहाँले त्यो मानिसको स्वभाव परिवर्तन गर्नुभयो, उहाँले तिमीलाई नयाँ मानिस बनाउनलाई भनिरहनु भएको छ। सिमोन पापी अर्थात दुष्ट हृदय भएको मानिस थियो, ऊ एउटा हराएको मानिस थियो। उहाँले भन्नुभयो, तिमी केफास हौ, तिमी मेरो निम्ति नयाँ सृष्टि हौ। आज यदि तपाईँहरूले यो कार्यक्रम सुनिरहनु भएको छ भने आदरणीय श्रोता मित्र, तपाईँले याद गर्नुहोस्, हामी सबै पापी छौं, हामी परमेश्वरबाट अलग छौं, हामीले परमेश्वरको न्याय सहनु पर्नेछ, परमेश्वरको न्याय पापीहरूको निम्ति आउनेछ, उहाँले हाम्रो इन्साफ गर्नुहुनेछ, त्यो इन्साफबाट हामी आफैलाई हामीले बचाउन सक्दैनौ। सायद तपाईँ भन्नुहोला, मैले धर्म कर्म गरेको छु, यज्ञ लगाएको छु, धेरै असल कामहरू गरेको छु, गरीबहरूलाई दिएको छु। प्रिय मित्र, यदि तपाईँले उहाँमा विश्वास गर्नुभएको छैन भने तपाईँ आफ्नो पापबाट बच्न सक्नुहुने छैन र तपाईँ ख्रिस्टको न्यायमा पर्नुहुनेछ। उहाँले हामीलाई अनुग्रह दिनुहुन्छ र हाम्रो पाप उहाँले क्षमा गर्नुहुन्छ र हामीलाई नयाँ सृष्टि बनाउनुहुन्छ र हामी नयाँ मानिस बन्नेछौ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। खरानी भएपछि उड्न केबेर, यो नेपाली उखान हो। सकिने अवस्थामा पुगेपछि नाम निशानै पनि हराउन सक्छ। हो, धेरैले आफ्नै जीवनमा केही कुराहरूमा ठूलो गल्ती गरेको कारण उनीहरूको अवस्था यस्तै भएको छ। खरानी भएपछि उड्न केबेर, मानिसको शरीर व्यभिचारको निम्ति होइन तर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनुहुन्छ। मनमा भरिने अशुद्ध भावना विचारहरूले नै मानिसलाई अनैतिकतातिर बढाउँछ। काम बासना आगो हो, आगो यसले जीवनलाई जलाएर खरानी बनाइदिन्छ। खरानी, म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा हामी सोझै हाम्रो जीवनसित सम्बन्धित विभिन्न समस्याहरूका समाधानको निम्ति परमेश्वरको बाटो र उहाँको समाधानलाई हामी हेर्ने गर्दछौ, सुन्ने गर्दछौ। आजदेखि केही दिनको निम्ति हामी महत्वपूर्ण, धेरै नै संवेदनशील विषयलाई लिएर अगाडि बढ़िरहेका छौ। त्यो हो काम बासना। व्यभिचार एक फेसनको रूपमा यो संसारमा फैलिरहेको छ। यो एउटा विषय हुनेछ आजको हाम्रो कुराकानीको। आउनुहोस् एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

व्यभिचार एउटा फ्यासनको रूपमा यो संसारमा फैलिरहेको छ र धेरै धेरै मानिसहरू काम वासनाको पासोको दलदलमा परेर खत्तम भइरहेका छन्। यौन परमेश्वरले मानिसलाई वरदानको रूपमा दिनुभएको हो। आदिमा मानिसलाई सृष्टि गर्नुहुँदा परमेश्वरले यौन एउटा उद्देश्य सहित दिनुभयो। बाइबलमा लेखिएको छ उत्पत्तिको एक अध्यायको 27 र 28 खण्ड। यसै कारण परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। परमेश्वरले सन्तान जन्माउन यौन दिनुभएको थियो र साथै मानिसले एकदमै नजिकी रूपबाट आफ्नो प्रेमलाई आफ्नो सहकर्मीसित प्रकट गर्नलाई, विवाहित पति वा पत्नीसित। अनि यौनको प्रयोग वैवाहिक सम्बन्धभित्र प्रयोग गर्नु सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिदै र त्यसलाई आफ्नो वशमा

स्वतन्त्रताको नाममा यौनको दुरूपयोग भएका घटनाहरू प्रशस्त छन्। जो पायो उहीसँग शारीरिक सम्पर्क गर्नु परमेश्वरको नियमको विरूद्धमा हो। त्यसैकारण मानिस र पशुमा भिन्नता छ। आखिर मानिस कुन कुराले गर्दा अनैतिकताको सिमाना नाग्ने स्थितिमा पुग्छ? वास्तवमा मानिस जुन वातावरणमा हुर्कन्छ त्यहीबाट नै उसले नैतिकता र अनैतिकताको कुरा सिक्दछ। कोही कोही धार्मिक परिवारमा हुर्किए पनि गलत आचरण भएका साथी संगीको संगतमा परेर अनैतिक बन्छन्। आज व्यभिचार एउटा सामान्य खेल जस्तो भएको छ। तिर्र फिर टाङ टुङ ठक्क, बुझे बुझ्नुहोस्, नबुझे नबुझ्नुहोस्। तर पवित्र बाइबलमा हामी ती व्यक्तिहरूको उदाहरण पाउँदछौ जसले व्यभिचारको पासुबाट आफूलाई बचाए। त्यस्तै एक व्यक्ति युसुफ थिए, योसेफ, जो प्राचीन कालमा मिश्र देशमा बाँचेका थिए। तिनी जवान सुन्दर खाइलाग्दो व्यक्ति थिए, तर सबैभन्दा महत्वपूर्ण कुरा तिनी एक धार्मिक जवान व्यक्ति थिए, परमेश्वरलाई चिनेका। तिनी विभिन्न कठिन परिस्थितिहरूमा परे, तापनि तिनले आफ्नो जीवनलाई कुनै अनैतिक कार्यहरू गर्नबाट जोगाए। तिनको अगाडि व्यभिचारको ठूलो परीक्षा आइलाग्यो, समस्या आइलाग्यो, तर तिनले त्यो परीक्षालाई आफूमाथि विजय हुन दिएनन्। तिनी आफैप्रति इमान्दार बने, आफूलाई काम दिने मालिकप्रति इमान्दार बने। एउटी स्त्रीले दिएकी व्यभिचार गर्ने प्रस्तावलाई युसुफले नकारे, इन्कार गरे। परमेश्वरले पति र पत्नीलाई पनि एक अर्काप्रति इमान्दार रहने आज्ञा दिनुभएको छ। पति वा पत्नीले परमेश्वरको भयमा एकले अर्कोलाई आदर गर्नुपर्छ। मलाई एउटा दाम्पत्यको सम्झना आउँछ जसको सम्बन्ध नष्ट भएर गयो। उनीहरू चिया बगानको एउटा गाउँमा बस्थे। त्यस पतिले आफ्नी स्वास्नीलाई धेरै पिट्ने गर्थ्यो। पति चाहिँ धेरै झड्या थियो, पत्नीलाई सधैँ पिट्थ्यो। पत्नीको अनुहारमा निला काला दागहरू बनेका थिए। बिचारी त्यस पत्नीले ती सबै सहेर आफ्ना तीन सन्तानलाई सम्हालेर बसेकी थिइन्। एक दिन अचक्ली भयो, मैले त्यो भाइलाई भेटे। त्यस बेला उसले पिएको थिएन, राम्रै थियो। मैले उसलाई त्यसरी झगडा गर्नुको कारण सोधे। उसको कुरा सुनेर मैले बुझे उसले आफ्नी पत्नीलाई आँखा लगाएको रहेछ। ऊ त बगानमा काम गर्थ्यो, बिहान घरबाट निस्केपछि साँझ मात्र घर आउँथ्यो। साँझमा घर आउँदा उसले आफ्नो घरमा गाउँकै एउटा पुरूषलाई भान्जा कोठामा चुलामा आफ्नै स्वास्नीसँग गफ गरिरहेको देख्दो रहेछ। वास्तवमा त्यो पत्नी चाहिँ नराम्रो चरित्रको कदापि थिएनन्, यो म ठोक्को लगाएर भन्न सक्छु। उसलाई सबैले प्रेम गर्थे, माया गर्थ्यो, आदर गर्थे, तर उससँग गफ गर्न आउने त्यो पुरूषको गाउँमा राम्रो नाम थिएन। उसले अरू मानिसहरूको माझमा पनि दम्पतिहरूको माझमा झगडा उत्पन्न गराएको रहेछ। त्यो पुरूष काम वासनाको पार्श्वमा परेको व्यक्ति रहेछ। उसले सायद त्यस स्त्रीलाई पनि प्रयोग गर्न चाहन्थ्यो होला। उसैको कारण त्यो घरमा र त्यस दम्पति माझमा ठूलो अविश्वास र झगडा उत्पन्न भयो। त्यस स्त्रीको एक दिन जंगलमा शंकाजनक अवस्थामा मृत्यु भयो। एकजना पराया पुरूषको कारण एउटा परिवार बर्बाद भयो। भाइ, दाई, काका, तपाईँ जो भए पनि कसैकी स्वास्नीसँग एकान्तमा गफ गरेर उनीहरूको दाम्पत्य जीवनमा शंका र हानि नपुर्याउनुहोस्। वास्तवमा घरमा कुनै पुरूष नभएको बेला कुनै स्त्रीलाई भेट्न जानु पनि गलत हो। कहिले कहिले त्यस्तै हुन सक्छ, तर जानी जानी यो काम नगर्नुहोस्। कसैकी पत्नीलाई घरिघरि फोन गर्नु, कसैकी पत्नीसँग घुमफिर बजार गर्न जानु, वा कुनै विवाहित स्त्री पराया पुरूषसँग घुम्न जानु, वा पराया पुरूषसँग फोनमा घण्टौं घण्टौंसम्म बातचित गर्नु, चाट गर्नु खतरनाक हुन सक्छ। हालैमा एउटा खबर फैलिएको छ, एउटी विवाहित स्त्री उसैको घरको आँगनमा नृत्य फेला परी। उसका पति अरब देशमा काम गर्न गएको एक वर्ष भएको छ। त्यस स्त्री उसको सानो बालकको साथमा बस्थी, तर भनिन्छ पति विदेशतिर लागेपछि उसले पराया पुरूषसँग मित्रता गरेकी रहेछ। यस्ता घटनाहरू किन हुन्छन्? के यसको निम्ति मानिस मात्र जिम्मेवार छ? होइन, शैतानको ठूलो शक्तिले यसको पछि काम गरेको छ। आज शैतान दुष्टले व्यभिचारको आत्मा चारैतिर फैलाएको छ। पर पुरूष र पर स्त्रीको पछि लाग्ने मानिसहरू पनि व्यभिचारको आत्माको वशमा परेका हुन्छन्। विदेशमा काम गरिरहेको एक जवान केटोलाई

एक दिन अस्पतालमा भेटेको थिएँ। ऊ रगत चुचाउन आएको रहेछ। उसँग आउने उसका आफन्तले उसलाई एड्स भएको शंका छ भन्थ्यो। केटो जवान थियो तर बेविचारको आत्माको वशमा परेर उसले आफ्नो जीवनलाई विनाशको बाटोमा हिँडाएको थियो। अहिलेसम्म त त्यस केटोको मृत्यु भइसकेको होला पक्कै पनि। मैले केही अघि बाइबलका एक पात्र युसुफ वा योसेफको बारेमा बताए। तिनी पनि जवान मानिस थिए। बाइबलमा लेखिएको छ युसुफ सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिकी पत्नीले युसुफमाथि नजर लगाइन्। उत्पत्ति 39 अध्यायको 6 पद। परमेश्वरमा भरोसा राख्ने युसुफ बहकिएर गएनन्। तिनी परमेश्वरको डर मान्थे, परमेश्वरको सामु एक पवित्र जीवन जिउन चाहन्थे। तिनको त्यस्तो अठोटको कारण तिनले अनाहकमा दुःख भोगे, झ्यालखानमा परे, अन्यायमा परे, तापनि तिनले आफ्नो मनको दृढता गुमाएनन्। काम वासनाको परीक्षा आउनु मात्र पाप होइन, तर परीक्षाको अघि घुँडा टेक्नु, परीक्षाको अगाडि झुक्नु अधर्म हो, पाप हो। तपाईँ र मेरो अगाडि पनि यस्तो परीक्षा आउन सक्छ। हो, परमेश्वरको वचनले हामीलाई सल्लाह दिन्छ, हे मेरो छोरा छोरी, यदि पापीहरूले तलाई बहकाउन खोजे भने तिनीहरूका बहकाउमा नलाग। हितोपदेश 1:10। काम वासनाको पापबाट बच्ने सर्वोत्तम उपाय के छ? के हो? सबैभन्दा पहिला हामीले त्यस्ता मित्रहरूसँग संगत गर्न छोड्नुपर्छ जो काम वासनाको पासोमा परेका हुन्छन्। तिनीहरूले सहजै तपाईँ र मलाई काम वासनाको पासोमा पार्न सक्छन्। हामीले नराम्रा र अश्लील पुस्तक पुस्तिकाहरू पढ्नु हुँदैन। साथै अहिलेको समयमा मोबाइलमा इन्टरनेटमा आउने हर किसिमका खराब कुराहरूदेखि आफूलाई टाढा राख्नुपर्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, बाइबलले भन्दछ हाम्रो शरीर प्रभुको निम्ति हो। तपाईँको शरीरको दुरूपयोग गर्नु पनि व्यभिचार नै हो। हामीले आफ्नो शरीरको प्रयोग अरूहरूको भलो र भलाइको निम्ति परमेश्वरको सम्मान हुने कार्यमा लगाउनु पर्छ। मनमा वासनामय विचार र भावनाहरू राख्नु हुँदैन। प्रिय मित्र, आज धेरै मानिसको जीवन नष्ट भएको छ। काम वासनाको आगो चुलाको आगो जस्तै हो। त्यसलाई बढ्न दियो भने घर नै जलाएर स्वाहा पार्न सक्छ। काम वासनामाथि विजय पाउन शक्ति परमेश्वरले दिनुहुन्छ। तपाईँको मनलाई परमेश्वरमा

गम्भीर आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो गम्भीर कुरा गर्दा गर्दै समयले मलाई बिदाई दिएको छ। हामी केही दिनसम्म यस विषयलाई लिएर कुराकानी गर्नेछौ। मेरो छेउमा आउनुहोस् र यी कुराहरू सुन्नुहोस्। हामी कुनै स्वर्गबाट झरेका स्वर्गदूतहरू होइनौं। हाम्रो जीवन एउटा संघर्षमा हामी अगाडि बढ़िरहेका छौं। परमेश्वरले हामीमाथि अनुग्रह गर्नुहुनेछ, क्षमा दिनुहुनेछ र हामीलाई आशिषको बाटोमा डोर्याउनु

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: येशू छुटकारा ल्याउन आउनुभयो। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 53 यहाँहरूलाई स्वागत छ। आफ्नो पार्षिक सेवकायको शुरूआततिर येशू ख्रीष्ट आफ्नो गृह नगर नास्र जानुभयो। सभा दिनमा उहाँ सभा घरमा जानुभयो र बाइबलमा यसैयाको पुस्तकबाट निम्न अंश पढ्नुभयो। लुकाको पुस्तक 4:18-19 परमप्रभुका आत्मा म माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचुमिचुमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। त्यसपछि येशूले तिनीहरूलाई व्याख्या गर्न थाल्नुभयो कि त्यो भविष्यवाणीका शब्दहरू नै पूरा हुन लागेको थिए। येशू आइपुग्नु भएको थियो र उहाँद्वारा मानिसहरूले आफ्नो जीवनमा ठूलो छुटकारा देख्ने थिए। येशू ख्रीष्टमा मर्नुभएको, मृत्युबाट बौरी उठ्नु भएको र स्वर्गमा उक्लाउनु भएको धेरै समय नबित्दै फिलिप नाउँ गरेको एकजनाले मानिसहरूलाई येशू ख्रीष्टको बारेमा बताइरहेका थिए र येशूले भन्नुभए चाहिँ उहाँको नाउँमा चमत्कारहरू गरिरहेका थिए। फिलिपको पुस्तक 8:5-8। फिलिप चाहिँ सामरियाको एउटा शहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर भीड़ले एक मनका भए तिनका कुरामा ध्यान दिए, किनकि धेरैजनाबाट अशुद्ध आत्माहरू ठूलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरैजना पक्षघातका रोगीहरू र लङ्गडाहरू पनि निको पारिए। यसरी त्यस शहरमा ज्यादै आनन्द भयो। यो वास्तविक हो जुन तब हुन्छ जब एक क्रिश्चियन विश्वासीले येशू ख्रीष्टबाट दिइएको अधिकारको प्रयोग गर्छ, चिन्हहरू चमत्कारहरू र आश्चर्य कर्महरू पछि लाग्छ। मानिसहरूले ठूलो छुटकारा पाउँछन् र मानिसहरूको हृदय आनन्दले भरिन्छ। रोमीको पुस्तक 8:31। हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्ध को हुन्छ? जब हामी येशू ख्रीष्टद्वारा हामीलाई दिइएको अधिकार प्रयोग गर्छौ, हाम्रो विरूद्धमा कोही पनि टिक्न सक्दैन। रोमीको पुस्तक 8:35-37। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के संकष्टले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले वा तरवारले? होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। प्रिय श्रोता, परमेश्वरले हाम्रो जीवनमा धेरै कठिनाईहरूबाट गुज्रनु पर्दैन र सामना गर्नु पर्दैन भनेर प्रतिज्ञा गर्नुहुन्न। उहाँले प्रतिज्ञा गर्नुभएको कुरा के हो भने, जब हामी उहाँमा भरोसा राख्छौ, हामी हरेक परिस्थितिमा विजयी हुनेछौं। रोमीको पुस्तक 8:38-39। किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। परमेश्वरको प्रेम भन्दा महत्वपूर्ण अरू केही छैन। यो तपाईँको जीवनमा र मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो र हामीलाई यसबाट अलग कसैले पनि गर्न सक्दैन। परमेश्वरले तपाईँलाई के बन्नको लागि सृष्टि गर्नुभएको छ भन्ने कुरामा विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई दिनुभएको दर्शनमा विश्वास गर्नुहोस्। आफ्नो सम्पूर्ण हृदयले तपाईँको जीवनको लागि परमेश्वरको योजना पालना गर्नुहोस् र उहाँले तपाईँलाई धेरै आशिषित र विजयी मार्गमा डोर्याउनुहुनेछ, ताकि तपाईँ संसारका राष्ट्रहरूमा उहाँको वचन र उहाँको प्रेम फैलाउन सक्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
5: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। प्रिय मित्रहरू, अघिल्लो कार्यक्रममा हामीले आफ्नो रिसालो स्वभावको बारेमा के गर्ने भन्ने बारेमा कुराकानी गरेका थियौं। मलाई विश्वास छ त्यो कार्यक्रमले तपाईंलाई केही न केही हदसम्म पक्कै पनि सघाउ पुर्यायो होला। आजको कार्यक्रममा भने हामी स्वर्ग कसरी जाने भन्ने बारेमा कुराकानी गर्नेछौ। हजुर, स्वर्ग कसरी जाने? तपाईँको मनमा पनि कहिलेकाहीँ यो प्रश्न आउँछ। हामीले सायद त्यसैको लागि पनि परमेश्वरलाई पछ्याएको हुन सक्छौ। धेरैजना मानिसहरू स्वर्ग जान चाहन्छन्, तर स्वर्ग कसरी जाने त? आउनुहोस् आजको कार्यक्रममा यसबारे कुराकानी गरौं। हेर, म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। प्रकाश 3:20। प्रिय साथी, यदि तपाईलाई कुनै ठाउँमा निम्तो दिइएको छ, तपाईलाई बोलाइएको छ जुन ठाउँमा तपाईँ कहिले जानुभएको थिएन पहिला, अब त्यो निम्तो आउने बित्तिकै दुईवटा प्रश्न तपाईँको दिमागमा आउँछ। पहिलो, त्यो ठाउँ कहाँ छ, र दोस्रो, त्यहाँसम्म म कसरी पुग्न सक्छु या कसरी जाने त्यो ठाउँसम्म। यो आफैमा अनौठो कुरा हो कि धेरैजना मानिसहरू मरेपछि स्वर्ग जाने योजना बनाउँछन् या भनौ स्वर्ग जाने इच्छा गर्छन्, तर त्यहाँ कसरी पुग्ने भन्ने बारेमा उनीहरूलाई शंका हुन सक्छ। एउटा प्रश्न सोधौं है तपाईलाई। मानौ तपाईँ स्वर्गको ढोकामा उभिएर ढकढक गर्दै हुनुहुन्छ र उताबाट सोधिन्छ कि म तिमीलाई किन भित्र जान दिऊ या म तिमीलाई किन भित्र बोलाऊ, अब तपाईँ के भन्नुहुन्छ? प्रश्न कठिन छ, होइन त? तपाईलाई थाहा छ यो हुन सक्ने कुरा हो। तपाईँ अन्तत स्वर्ग जाने योजना त गर्दै हुनुहुन्छ, तर ढोका कसरी खोलिन्छ त? कसै कसैले विश्वास गर्छन् कि मानिसमा भएको भलाई नै त्यो ढोकाको चाबी हो। उनीहरू विश्वास गर्छन् कि एक असल व्यक्ति हुनु, मूल रूपमा एक राम्रो परिवारको मानिस, एक असल छिमेकी, इमानदार हुनु प्राय जसो समयमा है, र परमेश्वरलाई बलिदान चढाउनाले स्वर्गको त्यो ढोका उनीहरूको निम्ति खोलिन्छ। उनीहरू तर्क गर्छन् कि आम मानिस भन्दा या सामान्य मानिस भन्दा केही हदसम्म राम्रो व्यक्ति आफूलाई बनाउन सकियो भने परमेश्वरले उहाँलाई स्वर्गमा प्रवेश गर्न दिनुहुन्छ या त्यहाँ कुनै रोकटोक हुने छैन। तर प्रिय साथी, अचम्मको कुरा के छ भने आफूलाई धेरै आध्यात्मिक ठान्ने मानिसहरू भन्दा आफू धार्मिक भएको दावी नगर्ने मानिसहरू धेरै राम्रो, उदार र मिलनसार हुन सक्छन्। एउटा सिनारियो या एउटा परिस्थिति अनुमान गर्नुहोस् है, एकछिन आफ्नो दिमागमा राख्नुहोस् है। मानौ तपाईँ कुनै एउटा सुनसान टापुमा तपाईँले समय बिताउनु पर्नेछ र एकजना साथी तपाईँले त्यहाँ लान पाउनुहुन्छ। अब मलाई भन्नुहोस् त, त्यो टापुमा तपाईँसँग साथी हुनको लागि तपाईँ कसलाई छान्नुहुन्छ? एकजना अति नै धार्मिक व्यक्ति तर तपाईँसँग नमिल्ने तपाईँको छिमेकी छान्नुहुन्छ कि, जो एकजना व्यक्ति छ ऊ पिउँछ पनि, ऊ हल्ला पनि गर्छ, ठूलो स्वरले बोल्छ, अरू मानिसहरूसँग कहिलेकाहीँ झगडा पनि गर्छ, तर तपाईँसँग साह्रै मिल्छ, त्यो मानिसलाई छान्नुहुन्छ त? पक्कै पनि तपाईँ त्यो अधार्मिक भनिएको या त्यो पिउने झगडा गर्ने मानिसलाई नै आफ्नो साथीको रूपमा छान्नुहुन्छ नि, होइन र? तर यो कुरालाई तपाईँ कसरी व्याख्या गर्नुहुन्छ त? अनि अर्को थरी समूहको मानिसले विश्वास गर्दछन् कि उनीहरूको राम्रो कामहरू, जस्तै उनीहरूको उदारता, उनीहरूले परिवारलाई गर्ने हेरचाह, छिमेकी प्रति गरिएको असल व्यवहार, यी कुराहरू नै काफी छ स्वर्ग जानको लागि। यो पहिलो तर्ककै विस्तारित रूप हो। यो खराब कुरा पक्कै होइन है, तर बाइबलले बताउँछ कि हाम्रो सबै भलाइ वा असल आचरण, चाहे त्यो जति सुकै राम्रो किन नहोस्, हामी र परमेश्वरको बीचको दूरी तोड्नको लागि पर्याप्त छैन। यसैयाको पुस्तक 59 दुई पदले भन्दछ, तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्। मानौ तपाईँले पहाड़को बीचमा एउटा गहिरो खाडल पार गर्नुपर्नेछ र त्यो खाडल 25 फिटको छ, र मान्नुहोस् कि तपाईँ एक खेलाडी जस्तो फिट हुनुहुन्छ र 24 फिट 9 इन्च मजाले उफ्रन सक्नुहुन्छ। के तपाईँको त्यो 24 फिट 9 इन्च उफ्रन सक्ने सिप वा कला पर्याप्त हुन्छ त 25 फिटको खाडल पार गर्नको लागि? अह, हुँदैन, कदापि पनि सम्भव हुँदैन। तपाईँ मात्र 1 इन्चको कारण खाडलमा खस्नुहुनेछ। बाइबलले रोमीको पुस्तक 3:23 स्पष्ट रूपमा बताएको छ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। यसमा कुनै अपवाद छैन। यस पदमा प्रयोग भएको अल अथवा सबै भन्ने शब्दले कुनै शंका वा उपशंकाको लागि ठाउँ छोडेकै छैन। फेरि बाइबलले भन्दछ कि हामी सबैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। तीतस 3:5 के तपाईँले त्यो शब्द याद गर्नुभयो, पुनर्जन्म भन्ने शब्द? यो उही शब्द हो जुन येशूले वास्तवमा एक असल मानिस, उदार र दयालु र नैतिक व्यक्तिसँग कुराकानी गर्दा प्रयोग गर्नुभएको थियो। उनको नाम निकोदेमस थियो। त्यो मान्छे पनि साह्रै धार्मिक थियो। येशू र निकोदेमस बीचको यो कुराकानी हामी बाइबलको यहुन्नाको पुस्तकको 3 पढ्न पाउँछौ। येशूले धार्मिक मानिसलाई भन्नुभयो कि जबसम्म उनी फेरि नयाँ गरी जन्मदैनन्, उनले परमेश्वरको राज्य देख्न सक्दैनन्। प्रिय मित्र, अब तपाईँलाई गहिरो सोचमा पार्न सक्ने प्रश्न, मेरो पुनर्जन्म कसरी सम्भव छ? जवाब चाहिँ 3 सरल चरणहरूमा छ है। पहिलो, परमेश्वरसँगको तपाईँको सम्बन्धको आवश्यकतालाई स्वीकार गर्नुहोस्। यसको मतलब तपाईँले स्वीकार गर्नुभयो कि येशूले उहाँको मृत्युको साथमा तपाईँको पापको दण्ड परमेश्वरको निशुल्क उपहारको रूपमा तपाईँको निम्ति तिरिदिनुभयो। दोस्रो, आफ्नो सारा हृदयले विश्वास गर्नुहोस् कि परमेश्वरले तपाईँलाई यो उपहार सित्तैमा दिन चाहनुहुन्छ र तपाईँले गर्नुभएको कामको आधारमा होइन, तर येशूले तपाईँको निम्ति गर्नुभएको कामको आधारमा परमेश्वरले तपाईँलाई स्वीकार गर्नुहुनेछ। र तेस्रो कुरा, ख्रिस्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहोस्। धार्मिक हुनु र नैतिक जीवन जिउनु प्रशंसनीय छ, तर यो नै स्वर्गको ढोका खोल्ने कुञ्जी होइन। तपाईँले पाउनुपर्ने दण्ड र तिर्नुपर्ने मूल्य येशूलाई तिर्न लगाएर परमेश्वरले तपाईँ प्रतिको प्रेमको चरम बिन्दु प्रकट गर्नुभएको छ। येशूले स्वर्गमा तपाईँको प्रवेशको मूल्य तिरिसक्नु भएको छ। के तपाईँले उहाँको यो उपहार स्वीकार गर्नुहुन्छ त? प्रिय मित्र, आजको कार्यक्रम हामीले सकाएका छौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनु भएको छ। अर्को कार्यक्रममा अर्को एउटा नयाँ विषयको साथमा हामी उपस्थित हुने नै छौ। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस, किशोर अफसेट प्रेस।
15: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
16: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
14: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
15: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
16: फोन नम्बर 40-22-544
14: र 40-22-572-40-22-572।
5: गुड न्यूज एफएम 105.1।
17: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
18: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
19: स्वर्गका मधुर छलकहरू। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। स्वर्गको बारेमा एउटा यस्तो प्रश्न लिएर आएकी छु जुन पक्कै पनि तपाईँले कहिले न कहिले आफैलाई सोध्नु भएको होला। जोनी र साथीहरूमा तपाईँहरूलाई स्वागत छ। जहाँ तपाईँलाई थाहा नै छ मलाई स्वर्गको बारेमा कुरा गर्न असाध्यै मनपर्छ। विगतका वर्षहरूमा मैले धेरै क्रिश्चियनहरूसँग स्वर्गको बारेमा कुराकानी गरेकी छु र मैले एउटा कुरा विचार गरेकी छु कि धेरै मानिसहरूलाई एउटै जिज्ञासा हुन्छन्। तिनीहरू सोच्छन् कि केही दशक वा शताब्दीहरू बितेपछि कतै स्वर्ग दिक्क लाग्दो त हुने छैन। जस्तै हरेक आइतबार एउटै आराधनाको गीत बारम्बार गाउँदा गाउँदा कता कता मनमा यस्तो सोच आउन सक्छ, साँचो भन्नुपर्दा अब मलाई यो कुरा रमाइलो भन्दा बढी दिक्क लाग्न थालेको छ। के तपाईँले कहिले यस्तो सोच्नु भएको छ? मैले त सोचेकी छु। त्यसैले यो एउटा राम्रो प्रश्न हो, के स्वर्गको त्यो असीम आनन्द सधैँभरि रहिरहनेछ? के यो साँच्चै सत्य हो कि हामी त्यहाँ कहिले दिक्क हुने छैनौं? के स्वर्ग साँच्चै नै त्यति महिमाले भरिएको हुनेछ जति बाइबलले दावी गर्छ? ल हेर्नुहोस्, पहिलो कुरा त बाइबलले भजन संग्रह 16 अध्यायको 11 पदमा यसको जवाफ दिँदै भन्छ, तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। के तपाईँले यो कुरा सुन्नुभयो? जब हामी स्वर्ग पुग्नेछौ र स्वयं परमेश्वरको उपस्थितिमा प्रवेश गर्नेछौ तब बाइबलले भन्छ कि त्यहाँको सुख र आनन्द अनन्त हुनेछ। अर्को शब्दमा भन्नुपर्दा त्यहाँ दिनहुँ नयाँ नयाँ सुखहरू, रमाइला र यसअघि कहिले अनुभव नगरिएका अनौठा आनन्दहरू निरन्तर थपिरहनेछन्। दिक्क लाग्दो हुनुको सट्टा स्वर्ग त समयसँगै झनझन उत्तम, सुन्दर र अझ बढ़ी आशिषित हुँदै जानेछ। यसै कारण यो पृथ्वीमा रहँदा नै परमेश्वरले हामीलाई स्वर्ग कति सुखमय र आनन्दित हुनेछ भन्ने कुराको थोरै आभास वा सानो झलक दिनका लागि त्यहाँ स्वर्गका ससाना मधुर संकेतहरू छरिदिनु भएको छ। म सूर्य अस्ताउँदै गर्दाको त्यो लोभ लाग्दो र भव्य आकाशमा स्वर्गको एउटा सानो झलक भेटाउँछु जसले मलाई निशब्द बनाइदिन्छ। म कुनै सुन्दर संगीतको मर्मस्पर्शी धुनमा स्वर्गको धुन सुन्छु। म आफूले माया गर्ने व्यक्तिको कोमल र प्रगाढ नजरमा स्वर्गलाई चिन्न सक्छु। अनि टाढा क्षितिजमा काला खैरा बादलहरू गर्जिरहँदा समुद्रको ताजा हावामा म स्वर्गको सुगन्ध पाउँछु। यदि यी कुराहरू स्वर्गका केवल ससाना झलक, सुहाउँदो आवाज र मधुर संकेतहरू मात्र हुन् भने अहो, यो वास्तविक स्वर्ग चाहिँ कस्तो होला? त्यो कति धेरै महिमामय होला। जब परमेश्वरले यो संसार र ब्रह्माण्ड सृष्टि गर्नुभयो, उहाँले सृष्टिमा आफ्नो आनन्द र सृजनात्मक शक्तिको केही अंश राख्नुभयो। प्रख्यात लेखक सीएस लुइसले लेखेका छन्, यसलाई ध्यान दिएर सुन्नुहोस्। उनका शब्दहरू अलि गहिरा र कठिन छन्, तर उहाँ भन्नुहुन्छ, जब परमेश्वरले यो संसार र ब्रह्माण्ड सृष्टि गर्नुभयो, उहाँले सृष्टिमा आफ्नो आनन्द र सृजनात्मक शक्तिको केही अंश राख्नुभयो। त्यसैलाई आज हामी शारीरिक सुख भन्छौ, र अहिले हामीले त्यसको सानो झल्को मात्र अनुभव गर्दा पनि हामी तिनलाई सही रूपमा सम्हाल्न पनि सक्दैनौ। यदि यस संसारमा हामीले अनुभव गर्ने यी ससाना आनन्दहरूले नै हामीलाई यति धेरै खुशी र उत्साह दिन्छन् भने कल्पना गर्नुहोस् त, ती सबै आनन्दको मूल स्रोतबाट नै सिधै आनन्द पाउन पाए कस्तो होला? मलाई विश्वास छ स्वर्गमा हाम्रो लागि त्यही कुरा तयार गरिएको छ। त्यहाँ हाम्रो सम्पूर्ण अस्तित्वले आनन्दको स्रोत स्वयं परमेश्वरबाट पूर्ण आनन्द प्राप्त गर्नेछ, तर त्यो भविष्यको कुरा हो। अहिले भने हाम्रो पापी र सीमित स्वभावका कारण हामी त्यस अद्भुत आनन्दको पूर्ण कल्पना पनि गर्न सक्दैनौ। त्यसैले हरेक सुन्दर सूर्यास्त, हरेक मन छुने संगीत अथवा समुद्रको त्यो ताजा हावाको अनुभव केवल तपाईँको वर्तमान क्षणलाई रमाइलो बनाउनका लागि मात्र दिएको होइन, यो त स्वर्गमा हुन लागिरहेको महान भोजको लागि तपाईँको भोक र तृष्णालाई जगाउन परमेश्वरले पठाउनु भएको एउटा विशेष उपहार हो। पृथ्वीका सुखहरूले मानिसलाई कहिले पूर्ण सन्तुष्टि दिन सक्दैनन्, तर स्वर्गका सुखहरूले दिनेछन्। अझ ठूलो कुरा त ती सुखहरू झनझन बढ्दै जानेछन्। हामी हरेक मोडमा एउटा नयाँ अलौकिक आनन्द र आश्चर्यले भरिनेछौ। मेरा मित्र, स्वर्ग दिक्क लाग्दो हुने ठाउँ पटक्कै होइन। स्वर्गमा युगौं युग बित्दै जाँदा हामी अझ बढी बुद्धिमान, अझ बढी ज्ञानी, अझ बढी जवान र झन धेरै खुशी हुँदै जानेछौ। परमेश्वरको उद्धारको योजनाको यो कथा यसरी खुल्दै जानेछ कि यो यति अचम्मको र अद्भुत हुनेछ कि यसलाई पूर्ण रूपमा बुझ्नका लागि हामीलाई सम्पूर्ण अनन्तताको समय लाग्नेछ। यसले हामीलाई हरेक पल अचम्मित बनाउनेछ र हाम्रो आनन्द र आश्चर्य निरन्तर बढ़िरहनेछ। हो, यो पृथ्वीमा तपाईँ चाँडै नै दिक्क हुनुहोला, तर स्वर्गमा भने दिक्क भन्ने शब्द नै सधैँका लागि इतिहास बन्नेछ। आमेन।
20: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल नक्खु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

परेको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खरमा सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँ माझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: व्यक्ति वा संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार विज्ञापन हो।
15: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
16: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
15: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
16: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
15: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
16: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
15: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
16: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण। जयमसी नमस्कार, सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र नारी आवाज आइतबार बिहान यसै समयमा प्रसारण हुँदै आइरहेको छ र बिहानै भन्दा पनि दिनको शुरूआत भएको छ, ठ्याक्कै दिन पनि होइन, अझै पनि 12 बजे भन्दा अगाडि त हामी बिहान नै भन्छौ होइन, बिहानी नै छ तर दिनको शुरूआत चाहिँ भइसकेको छ र तपाईँहरू जहाँ जहाँबाट सुनिरहनु भएको छ, जे जे गरिरहनु भएको छ, तपाईँहरूलाई परमेश्वरले एकदमै धेरै आशिष दिनु भएको छ र म विश्वास गर्छु तपाईँहरू सबैजना आरामै हुनुहुन्छ भनेर। र नारी आवाजमा चाहिँ हामी परमेश्वरको सृष्टिमा एउटा उत्तम सृष्टि र हामी नारीले पनि परमेश्वरको महिमा गर्नुपर्छ र नारीको महत्व छ, परमेश्वरको परमेश्वरमा पनि नारीको महत्व छ भने मानिसको जीवनमा, समाजमा, सेवकाईमा, कार्यक्षेत्रमा होइन, जहाँ पनि नारीको सहभागिता अनि नारीको एउटा भनौँ न उत्तरदायित्व छ अनि एउटा अर्थपूर्ण तरिकाले नारीलाई परमेश्वरले बनाउनु भएको छ अनि त्यो अर्थलाई यदि हामीले बुझ्यौं भने चाहिँ अझै हामीले प्रभावशाली तरिकाले चाहिँ परमेश्वरको महिमा गर्न सक्छौ भन्ने एउटा उत्साह दिदी मैले आइरहेकी छु र मलाई आशा छ तपाईँहरू एकदमै आशिषित भइरहनु भएको छ र कति पटक तपाईँहरूले भन्नु पनि हुन्छ कार्यक्रमहरूमा म एकदमै खुसी आनन्दित भएको छु त भनौँ, म एकदमै आशिषित भएको छु नारी आवाजबाट भनेर भनिरहनु भएको छ र केही कारणवश केही समयदेखि मैले हाम्रो पाहुनाहरूलाई चाहिँ बोलाएको छैन तर आगामी समयहरूमा एकदमै चाँडै नै उहाँहरूसँग म कुराकानी गर्ने जमर्को पक्कै पनि गर्नेछु र विभिन्न व्यक्तित्वहरूलाई निम्ताउने नै छु। आज भने म एक्लै नै आएकी छु तर मसँग तपाईँहरू हुनुहुन्छ, तपाईँहरूले मलाई साथ दिइरहनु भएको छ। हामी आमा दिदी बहिनीहरू, हामी नारीहरू विशेष यो अर्थमा छौँ कि यो अर्थमा भन्न खोजेको हामी विशेष छौँ भनेर, हामीभन्दा बाहेकहरू कोही पनि विशेष छैन, हामीलाई चाहिँ विशेष बनाउनु भएको भनेर चाहिँ होइन, तर हामी पनि आफूलाई एउटा हाम्रो अस्तित्वलाई बुझेर परमेश्वरको महिमा गऱ्यौँ भने, हाम्रो जीवनमा परमेश्वरको उद्देश्यलाई हामीले पनि बुझ्यौँ भने चाहिँ अझै प्रभावकारी तरिकाले चाहिँ परमेश्वरको महिमा गर्न सक्छौँ है। हामीलाई पनि परमेश्वरले त्यो खुबीहरू दिनुभएको छ, त्यो वरदानहरू दिनुभएको छ, गिफ्टहरू छ अनि त्यसलाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ है भनेर एउटा उत्साह दिन खोजेको, किन भन्दाखेरि चाहिँ हामी नारीहरू धेरै पटक व्यस्ततामा नै हुन्छौँ, धेरैवटा जिम्मेवारीहरू हामीले निभाइरहेका हुन्छौँ र सहयोगीको भूमिका हामी गरिरहेका हुन्छौँ परिवारमा होस् अथवा अन्य सेक्टरमा पनि, र हामीलाई लाग्छ कि हामीले चाहिँ परमेश्वरको राज्यको लागि त्यति धेरै काम गरिरहन भ्याउँदा नि भ्याउँदैनौँ, गर्दा पनि गर्दैनौँ भन्ने पनि हामीलाई लाग्छ कतिपटक, हामीले गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न पनि लाग्छ कि हामीलाई, हामी के उद्देश्यको साथ छौँ भन्ने कुरा पनि हामीलाई कतिपटक याद हुँदैन, तर परमेश्वरले आफ्नो वचन मार्फत चाहिँ हामीसँग बोल्नु भएको छ कि स्त्री जातिहरूले पनि परमेश्वरको अधीनमा रहेर परमेश्वरको महिमा गर्नुपर्छ, हामीलाई पनि एउटा रुल्स र रेगुलेसनहरू दिएको छ, जसरी पुरुष पात्रलाई दिएको छ होइन, उहाँहरूले जसरी एउटा रुल्स र रेगुलेसनमा बसेर काम गरिरहनु भएको छ भने हामीले पनि गर्नुपर्छ, अनि हामी फरक पनि छौँ, हामी तुलना गरेर कम्पिटिसन गरेर फाइट गरेर प्रभुको महिमा गर्नुपर्छ भन्ने छैन, कोहीसँग कम्पेयर गरेर गर्नुपर्छ भन्ने पनि छैन, तर हामी फरक तरिकाले बनिएका छौँ, हाम्रो बनावटै फरक छ अनि बोलावटै फरक छ, तर फेरि बोलावटै नभएको चाहिँ होइन है भनेर एउटा अर्थ बुझाउन खोजेको चाहिँ हो, त्यो कारणले गर्दा फेरि चाहिँ हामीले यो कुरालाई चाहिँ बुझ्नु एकदमै आवश्यक छ। यही एउटा सानो प्रयास हो यो नारी आवाज चाहिँ, तपाईँहरूले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है, तपाईँले गरिरहेको किचनबाट पनि परमेश्वरको महिमा हुन्छ, तपाईँले परिवारको सेवकाई गरिरहनु भएको छ भने त्यहीबाट पनि प्रभुको महिमा हुन्छ, तपाईँले कार्यक्षेत्रमा काम गर्दै हुनुहुन्छ भने पनि तपाईँहरू त्यहाँबाट पनि परमेश्वरको महिमा गर्नुपर्छ। हामीले के सोध्छौँ भन्दाखेरि चाहिँ मण्डलीमै गएर गर्ने सेवकाई चाहिँ सेवकाई हो, मानिसहरूको अगाडि पुलपिटमा उभिएर बोल्नु मात्रै सेवकाई हो अथवा भनौँ मानिसहरूलाई सिकाउनु मात्रै सेवकाई हो भनेर हामी कतिवटा बुझ्छौँ अनि हामीलाई आफू पछाडि लाग्छ अनि हामी आफूलाई चाहिँ मैले परमेश्वरको कामै गरेको छैन जस्तो लाग्छ अनि हामी कतिपटक हामीले पाएको जिम्मेवारीबाट निस्किएर चाहिँ त्यो खालको सेवकाई गर्न जान खोज्छौँ। त्यो गलत हो भन्न खोजेको होइन, परमेश्वरले पनि वरदान दिनुभएको छ। सबै पुरुषहरू पुलपेटमा उभिएर बोल्नु भएको छ त सबै पुरुषहरूले मण्डलीमा अगुवा लिडरको भूमिका निभाउनु भएको छ त सबै पुरुषहरू अफिसहरूमा काम गर्ने ठाउँमा सबैजनाले एउटा लिडरसिपकै भूमिका त भनौँ त्यो एउटै पोजिसनमा काम गर्नुभएको छ त त्यहाँ पनि त कार्य विभाजनहरू छन् त होइन, कामहरू डिभाइड गरिएको छ नि त। मैले यो भन्न खोजेको मतलब चाहिँ कसैले केही गर्न सक्दैन भन्न खोजेको होइन, हरेकलाई दान वरदानहरू दिनुभएको छ। तपाईँ जुन ठाउँमा हुनुहुन्छ तपाईँलाई परमेश्वर दिनुभएको वरदान हो, त्यसलाई चाहिँ त्यहीँ बसेर चाहिँ तपाईँले इमान्दारीपूर्वक निभाउनुहुन्छ भने चाहिँ त्यही भएर परमेश्वर महिमित हुनुहुन्छ। तपाईँले त्यो छोडेर फर्किएर होइन त्यसमा चाहिँ अधन्यवादी भएर जिउनुपर्छ होइन, एउटा रिस गरेर रिसाएर गर्नुपर्छ भन्ने चाहिँ छैन। अनि त्यो चाहिँ महत्त्व बुझाउन खोजेको हामी आज दिदीबहिनीहरू जहाँ छौँ त्यहीबाट चाहिँ परमेश्वरको महिमा गर्न सक्छौँ। तर कसरी गर्न सक्छौँ त, अनि कसरी गर्नुभएको थियो पहिलाको नारीहरूले अनि अहिलेको नारीहरू कसरी गरिरहनु भएको छ भन्ने विषयमा आज म तपाईँहरूको बीचमा कुराकानी गर्नेछु। एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

अजुनेकी श्रीष्मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र गएको समयहरूमा मैले तपाईँहरूको बीचमा चाहिँ पुरानो करारमा बाइबलमा रहेको पुरानो करारमा चाहिँ रहेको स्त्रीहरूको विषयमा कुराकानी गरेकी थिएँ, जस्तो हब्बाको विषयमा पनि, हाँगारको विषयमा पनि, साराको विषयमा होइन, रेबिकाको विषयमा पनि मैले कुराकानी गरेकी थिएँ। हामी कति पटक चाहिँ स्त्रीहरूको विषयमा कुराकानी गर्दाखेरि चाहिँ हुन त हामीलाई पनि लाग्छ प्राय पोजिटिभ वेबाट मात्रै हेर्नुपर्छ, सकारात्मक कुराहरू मात्रै गर्नुपर्छ भन्ने कुराहरू गर्छौँ हामी। त्यो पनि एकदमै राम्रो कुरा हो, र पनि कति पटक मानिसको जीवनमा चाहेर नचाहेर होइन एउटा सकारात्मक पाठहरू, नकारात्मक पाठहरू हामीले देखेका छौँ, पक्षहरू देखेका छौँ, तर त्यसमा परमेश्वरको उद्देश्य छ कि छैन त, त्यहाँबाट परमेश्वरको महिमा भएको छ कि छैन त भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। किन भन्दा फेरि चाहिँ हब्बालाई यो संसारमा ल्याउन चाहने अथवा जोडीको रूपमा एउटा सहयोगीको रूपमा आदामको लागि चुन्नुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ कि, कतिपटक हामी हब्बाको विषयमा त्यो कुरा नै गर्दैनौँ कि, एउटा सहयोगीको रूपमा भनौँ, एउटा कुरै गर्न चाहँदैनौँ हब्बाको विषयमा, छली स्त्रीको रूपमा लिन्छौँ। त्यस पछाडि उनी उनलाई परमेश्वर योजनामा सृष्टि गरिएको थियो, प्रथम स्त्री थिइन् अनि मानिसलाई उनी एकदम मन परेको थियो भनेर चाहिँ हामी हेर्दैनौँ, र परमेश्वरले पछि पनि उनलाई प्रेम गर्नुभएको छ भन्ने कुरा चाहिँ हामी हेर्दैनौँ। उनी चाहिँ परमेश्वरको उद्देश्यमा थिइन् भन्ने कुरा हामी बिर्सिन्छौँ। जस्तो हाँगारकै विषयमा पनि हामी हाँगारको प्रचार त्यति गर्दैनौँ कि, तर हाँगार एउटा इमान्दारी स्त्री थिइन्, एउटा नोकर्नी थिइन् तर इमान्दार थिइन् भन्ने कुरा त्यहाँनिर देखिन्छ होइन। जस्तो यो राहेलको विषयमा कुराकानी गर्न खोजिरहेकी छु आज मैले। राहेलको विषयमा कुराकानी गर्दाखेरि चाहिँ हामी वचन धेरै पटक सुन्छौँ, राहेलको विषयमा त गीत पनि छ होइन, तिमी मेरी राहेल तिमी मेरी हब्बा भनेर पनि गीत हामी गुड न्युजबाट प्रसारण गरिरहेका हुन्छौँ। र पनि कति पटक राहेलको विषयमा कुराकानी गर्दै गर्दा चाहिँ राहेल एक्लै आउँदैनन् कि, राहेलको जीवनमा चाहिँ एउटा भनौँ न दुईवटा स्त्रीहरू जोडिनु भएको छ, उनी सँगसँगै अर्को एउटा स्त्री, उनको आफ्नै दिदी लेहाको विषयमा पनि हामी हेर्न सक्छौँ होइन। अनि कतिपटक हामीलाई लाग्छ उनको सुन्दरताले गर्दा चाहिँ उनलाई मन पराए याकुबले, अनि उनको दिदी छायामा परिन्, अथवा भनौँ यो भयो त्यो भयो भन्ने कुराहरू गर्छौँ हामी। तर राहेल यस्तो स्त्री छन् जसको लागि पुरुषले चाहिँ, एउटा पुरुषले चाहिँ यस्तो धेरै प्रार्थना गरेका छन्, यस्तो धेरै चाहिँ चाह गरेका छन् कि, पक्कै पनि उनको बाहिरी सुन्दरतामा चाहिँ थिएन होला, देख्ने बित्तिकै त उनलाई मन परेको छ, र पनि एउटा भनौँ न परमेश्वरले चाहिँ उनलाई यस्तो प्रकारले बनाउनु भएको छ, अनि एउटा पुरुषले उनको लागि यस्तो धेरै प्रार्थना स्वरूप, प्रार्थनाको उत्तर स्वरूप होइन, एउटा भनौँ न घृणा, एउटा हेपाई, एउटा ठगिएका पनि छन् याकुब उनलाई पाउँदै गर्दा, र पनि उनको प्रार्थनाको उत्तर चाहिँ परमेश्वरले दिनुभएको छ, राहेल उनले प्राप्त गरेका छन्, र राहेललाई याकुबले एकदमै प्रेम गरेका छन्, र राहेलले पनि याकुबलाई प्रेम गरेकी छन् होइन। एउटा परमेश्वरको योजना हो त्यहाँनिर, त्यो कारणले गर्दा एउटा यहुदी कथा भनौँ न, एउटा धर्मी पुरुषले एउटा स्त्री, धर्मी स्त्रीसँग विवाह गरेका अथवा भनौँ प्रार्थना गरेका कुराहरू हामी त्यहाँनिर देख्न सक्छौँ। र हामी हेर्छौँ भने चाहिँ राहेल तिनै स्त्रीहरूमा देख्थिन् जसले चाहिँ एउटा परिवार र जातिमाथि धार्मिकताको छाप छाडेकी पनि छन्। राहेलले परिवारमा मात्र नभएर र इसाई र यहुदी धर्ममा चाहिँ महत्वपूर्ण स्थान ओगटेको पनि हामी देख्छौँ। मुक्तिको बीजारोपण गर्नको लागि जसलाई नियुक्त गरिएको थियो तिनै महिलाको नाम नै राहेल हो। राहेल र याकुबको कथा बाइबलको एउटा महान प्रेम कथा हो। आज पनि लभ स्टोरी यदि हामी एउटा प्रेम कथा र कसैको प्रेमको विषयमा हामी गीत लेख्छौँ, यदि हामी कुनै प्रेमसँग सम्बन्धित एउटा स्टोरी भन्छौँ कसैको विवाहको लागि अथवा भनौँ कुनै पनि हो भने चाहिँ एउटा राहेलको र याकुबको प्रेमको एउटा उदाहरण चाहिँ एकदमै धेरै हुन्छ कि, त्यसमा राहेल दोषी पक्कै पनि छैनन्,
राहेललाई राम्री बनाउने त परमेश्वर नै हुनुहुन्छ नि होइन, र सुरेल बनाउने त भनौँ र एकदमै पोख्त एउटा राम्री देख्ने बित्तिकै उनी याकुबलाई मनपर्ने स्त्री बनाउनमा त कतिपटक भन्छौँ कि हामी मान्छे मात्रै राम्री हो, मान्छे मात्रै राम्रो हो भन्छौँ कि, अनि त्यो व्यक्ति त्यो बन्नुमा त्यो व्यक्तिको त कुनै पनि दोष छैन नि त होइन, तर उसभित्र भएको कुराहरू चाहिँ कतिको राम्रो छ कि छैन भन्ने कुरा चाहिँ एउटा कुरा हो, तर उसलाई बाहिरी अपियरेन्समा पनि भित्री अपियरेन्समा पनि यदि कसैलाई मनपर्छ भने हाम्रो हातको कुरा छैन नि, तपाईँ म कस्तो बनोटको बन्ने कस्तो बन्ने भन्ने कुरा होइन, परमेश्वरले हामीलाई त्यो अनुसार बनाउनु भएको छ। अनि कस्तो एउटा प्रेमको कथा कि कसैले कसैलाई प्रेम गर्छ भने प्राप्तिको लागि उसले सातको दुना 14 वर्ष पनि म तयार छु भनेर कसैलाई कसैले प्रेम गर्न त पाउँछ नि त होइन। याकुबलाई चाहिँ छली भएको छ, त्यसको मतलब याकुबले चाहिँ लेहालाई घृणा गरेका पनि त होइनन् नि त होइन, उनले जुन फर्स्टमा देखेका थिए एउटा अट्र्याक्सन भनौँ अथवा प्रेम भनौँ त्यहाँनिर भएको प्रेम हुन त पाउँछ नि त, परमेश्वरले प्रेम राख्नुभएको छ। अनि त्यो प्रेम यस्तो पुरुषसँग भएको छ उनले चाहिँ मन पराइसकेपछि उनको आफ्नै बाबुले आफ्नै ससुराले होइन आफ्नै मामा भनौँ न छल गरे पनि उनले आफ्नो प्रेममा चाहिँ छल गरेका छैनन्। यो त ठुलो कुरा छ, प्रेममा छल नगर्ने पुरुषको रूपमा याकुब देखिन्छन्, र राहेललाई जुन प्रकारले उनले प्रेम गरेका थिए मन पराएका थिए उनले छोडेका छैनन् कि, उनले प्राप्ति गरेका छन्, मन पराएर माया गरेका छन्, माया मात्रै गरेका छैनन् विवाह नै गरेका छन्। यो चाहिँ एकदमै ठुलो कुरा हो, एकदम चुनौतीपूर्ण कुरा हो। आज कतिपटक व्यक्तिहरूले एउटा बहाना बनाएर कसैलाई मन पराउँछन् माया गर्छन् भने धोका दिएका कुराहरू छन्, अप्सनहरू छानेका कुराहरू छन्, मेरो त यस्तो छ गर्नै मिल्दैन त्यो छ यो छ भनेका छन्। कसैलाई मन पराउनु कसै कोही कसैलाई राम्री लाग्नु राम्रो लाग्नु त्यो पाप पक्कै पनि होइन, र उनलाई देख्ने बित्तिकै मन परेको थियो, पक्कै पनि एकअर्कालाई मन परायो होलान्, एकअर्कासँग कम्युनिकेसन गर्यो होलान् उनीहरूले होइन, परिवारकै बिचमा बसेर पनि। अनि उनले त भनेका छन् नि त तिम्रो छोरी मलाई मनपर्छ, उनले प्रष्ट कुरा राखेका छन् नि त, उनको मनमा त कुनै कपट छैन नि त होइन। हामी कतिपटक कथालाई अथवा कतिपटक यस्तो कुरालाई तोडमोड गर्छौँ कि उनले त्यहीँ बाहिरी आकर्षण भयो यो भयो, उनले देखेका नै राहेललाई थियो र राहेललाई नै मन पराएका थिए नि, लेहालाई मन पराएर फेरि राहेललाई पछि देखेर उनले त्यो गरेका थिएनन् नि त होइन। राहेल उनलाई मन पर्यो, उनलाई प्रेम भयो, उनीले 7 वर्षसम्म उनको लागि सेवा गरे, तर उनको जीवनमा छल आयो होइन, उनको जीवनमा विभिन्न किसिमका व्यवधानहरू आए समस्याहरू आए, त्यसको बावजुद पनि उनले उनलाई धोका दिएनन्, उनले त्यो स्त्रीसँग विवाह गरे। यो चाहिँ एकदमै ठुलो प्रेम कथा हो यो, र बाइबलमा राहेलको विवाह सम्बन्धी विवरण सबभन्दा मनमोहक घटनाहरूको श्रृङ्खलामा समावेश गर्न सकिन्छ। आज पनि कसैले कसैलाई मन पराउँछ, कसैले कसैलाई एउटा परमेश्वरको वचनमा रहेर प्रेम गर्छ भने चाहिँ विवाह गर्छु भन्ने वचन दिन्छ भने त्यस्तै कुनै पनि कुराले रोक्दो रहेनछ भन्ने कुरा पनि हामी देख्छौँ। यो एक युगल दम्पतिको विजयी प्रेम कहानी पनि हो, प्रेम दुःख र आशाका क्षणले भरिपूर्ण उनको जीवन कहानीले आज पनि विश्वका हजारौं पिँढीलाई प्रेरित गरिरहेको छ। राहेल याकुबको प्रेमले, राहेलको प्रेम कहानी उत्पत्तिको पुस्तकमा मात्र नभएर विभिन्न यहुदी परम्परा प्राचीन लेखहरूमा पनि उल्लेख भएको छ, र यहुदी परम्परामा राहेललाई आमाका रूपमा पनि सम्मानित गरिन्छ। परमेश्वरको जाति निर्माणको महत्वपूर्ण योगदान सहित इजरायली इतिहासमा महत्वपूर्ण मानिएका इफ्राइम र मनुष्यको कुल राहेलको कोखबाट जन्मिएको छ, र हिब्रू भाषामा राहेलको अर्थ चाहिँ भेडी हुन्छ। राहेल सुन्दरी र आकर्षक महिला थिइन्, उत्पत्तिको पुस्तक 29:17 लेखिएको छ। मलाई लाग्छ उनीलाई सुन्दरी यस हेतुले भनिएको हो कि उनी बाहिरी सुन्दरता मात्र होइन उनको भित्री सुन्दरता पनि त्यत्तिकै थियो, र उनलाई याकुबले मन पराएका छन्। यो सुन्दरता एउटा स्त्रीको गहना पनि हो होइन, उनी सफल प्रेमिकामा पर्छिन्, उनको प्रेम सफल भएको छ। आज पनि हामी यो विश्वास गर्न सक्छौँ होइन, विभिन्न किसिमको अवरोधहरू आए पनि बाधाहरू आए पनि विभिन्न किसिमको छल कपटहरू आए पनि साँचो प्रेम चाहिँ सफल हुन सक्छ है
भन्ने एउटा दह्रो एउटा उदाहरण पनि हो होइन। ल्याएकै ठाउँमा मानिसै नआउला अरे, प्रेमको बीचमा धन सम्पत्ति आउला, परिवार आउला, ठाउँ आउला, कारणहरू आउलान्, तर कसैले कसैलाई प्रेम गरेको छ भने, त्यो प्रेम परमेश्वरमा रहेर गरेको छ भने चाहिँ उसले प्राप्त गर्छ, सफल हुन्छ भन्ने कुराको उदाहरण चाहिँ, धेरै ठुलो उदाहरण चाहिँ राहेल र याकुबको प्रेम हो भन्दै यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। एउटा गीतपछि भने म तपाईँहरूको बिचमा कुराकानी गर्नको निम्ति आउने

हजुर, निकै नै आश्चर्यमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज, म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। र हामी नारीहरू विशेष छौँ भन्ने विषयमा, अथवा नारीहरूले पनि आफ्नो जहाँ छौँ हामी, जस्तो परिस्थितिमा छौँ, त्यसबाट चाहिँ हामीले परमेश्वरको महिमा गरिरहेका छौँ गर्नुपर्छ भन्ने विषयमा कुराकानी गरिरहेकी छु। आज मैले राहेलको विषयमा पनि अलिकति कुराकानी गर्न चाहेँ। र राहेल एउटा पात्र हुन् जसले चाहिँ एउटा सक्सेस लभ स्टोरी भनौँ न बाइबलमा हामी देख्न सक्छौँ। भलै उनको जीवनमा अलिकति घुमाउरो पाराले उनले आफ्नो प्रेमलाई पाएकी छन्, अथवा भनौँ अलिकति मानिसको योजना त नभनौ, त्यसमा पनि परमेश्वरको उद्देश्य थियो होला। अलिकति मानिसले खेल खेलेको कारणले गर्दा याकुबले आफूले पाउने आफ्नो प्रार्थनाको उत्तर अलिकति ढिलो पाएको कुरा हामी देख्न सक्छौ होइन। कहिलेकाहीँ तपाईँ र मेरो जीवनमा पनि त्यस्ता कुराहरू हुन सक्छन्, केही परिस्थितिवश कारणवश होइन, विभिन्न किसिमका कुराहरू हुन सक्छन्। र पनि परमेश्वरले लेहालाई पनि प्रेम गर्नुभएको छ, लेहालाई पनि परमेश्वरले आशिष दिनुभएको छ। र राहेललाई जुन प्रकारले एउटा याकुबले प्रेम गरेका छन्, त्यो प्रेम चाहिँ अचम्म प्रकारको छ भनौँ न। एउटा राहेलले पनि एउटा भनौँ न एउटा सफल प्रेमिकाको रूपमा, श्रीमतीको रूपमा हामी देख्न सक्छौ। आज तपाईँ हामी पनि होइन, हाम्रो जीवनमा पनि विभिन्न किसिमका कुराहरू हुन सक्छन्। हामीले हाम्रो सुन्दरताले अथवा हाम्रो यो कुराले मात्रै पाएको कुराहरू नहुन सक्छ। कतिपय हामीलाई लाग्छ नि त्यो खालको कुराहरू हुन सक्छ, कतिपटक चाहिँ ती कुराहरूले पनि हामीलाई यो गर्न सक्छ। मैले चाहिँ यो कुरा किन जोडिरहेको छु भन्दाखेरि चाहिँ त्यो समयमा पनि काम गर्नुहुने परमेश्वर, यो समयमा पनि काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामी स्त्रीहरू चाहिँ होइन, कतिपटक चाहिँ हामी हेर्ने गर्छौँ कि राम्रो मान्छेहरूको स्वभाव राम्रो हुँदैन, अनि यो हुँदैन त्यो हुँदैन, यो चाहिँ उसको सुन्दरताले पाएको कुरा हो, उसलाई यसरी मन पराएको कुरा हो, उसको कारणले गर्दा मलाई मन पराएन, अथवा म यो भएँ, छायामा पनि यो भएँ त्यो भएँ भन्छौँ। यदि हामी परमेश्वरको उद्देश्यमा छौँ र परमेश्वरले त्यो कुरा हामीलाई दिनुभएको हो र परमेश्वरले चाहनुहुन्छ भने चाहिँ त्यो कुरामा चाहिँ हामी विजयी हुन्छौँ, अथवा भनौँ त्यो कुराबाट परमेश्वरको महिमा हुन्छ। त्यसमा हामीले कुनै पनि जज गर्नुपर्ने आवश्यक छ जस्तो लाग्दैन होइन। कतिपटक हामीले त्यो कुराहरू कम्पेयर गरिरहेका हुन्छौँ कि तुलना गरिरहेका हुन्छौँ। हामीले राहेल र लियालाई चाहिँ सुन्दरता र असुन्दरताको विषयमा कम्पेयर गरिरहेका हुन्छौँ, र सफल र असफल पनि, अनि परमेश्वरले प्रेम गर्नुभएको गर्नु नभएको, अथवा कुख बन्द गरिदिनु भएको खोलिदिनु भएका कुराहरू हामी गर्छौँ। मानिसले कहिलेकाहीँ गलत गर्न सक्छ नि होइन, मानिसले केही कुराहरू देख्न सक्दैन नि कतिपटक, र त्यो कुरालाई चाहिँ परमेश्वरले देख्नुहुन्छ है भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा छ। याकुब पनि गलत थिएनन्, याकुबलाई मन पर्नु गलत थिएन, र त्यहाँनिर लेहा पनि गलत थिएनन्। गलत चाहिँ त्यहाँनिर हामी देख्न सक्छौँ, अथवा त्यहाँनिर अलिकति प्लानिङ गरेको अथवा अलिकति रोल खेलेको चाहिँ राहेल र लेहाको बाबुले नै खेलेको देख्छौँ हामी होइन। त्यहाँनिर उनले एउटै पुरुषसँग दुईजना आफ्नो छोरीहरूको विवाह गराइदिएको हामी देख्न सक्छौँ, उनको स्वार्थको लागि, उनको आफ्नो फाइदाको लागि होइन। 7 दुना 14 वर्ष त उनले सेवकाई नै गर्न लगाए, आफ्नो भनौँ न विभिन्न किसिमको शर्तहरूमा राखे, उनलाई धोका पनि दिए आफ्नो भान्जालाई, अथवा आफ्नो होइन उसलाई आफू सँगसँगै राखेर पनि आकुललाई उनले धोका दिएका कुराहरू हामी देख्न सक्छौँ। तर परमेश्वरको उद्देश्य त जसरी पनि पूरा हुन्छ भन्ने कुरा चाहिँ हामी यहाँबाट पनि थाहा गर्न सक्छौँ। र राहेलका पिता भेडा गोठा बाख्रालाई चराउँदै गर्दा याकुबले तिनलाई भेटेका थिए। राहेललाई गहिरो प्रेम गरेको कारण अन्यायका बावजुद पनि 14 वर्ष घर झुँ बसेर कठोर परिश्रम गर्नु याकुबलाई सामान्य दिनचर्या जस्तो लागेको छ होइन। कसैले कसैलाई प्रेम गर्छ भने कति धेरै कठिनाई उठाउँदा पनि 14 वर्ष पनि केही जस्तो नलागेको होइन, अचम्म लाग्ने कुरा हो नि। हामीलाई कतिपटक कतिजनालाई हामी प्रेम गर्छौँ भने चाहिँ सानसानो कुरा पनि हामीलाई कस्तो ठुलो लाग्छ कि, एउटा सानो कुरा आयो भने पनि हामी त्यो कुराबाट पन्छिन्छौँ। एउटा ठुलो च्यालेन्ज छ यो प्रेम कथामा, हामी धेरै नसोचौँ। राहेललाई याकुबलाई सोचौँ, भेडा बाख्राहरू चराउँदै गर्दा, आफ्ना बाबुका भेडा बाख्रा चराउँदै गर्दा उनले देखेका थिए राहेललाई, र त्यही नै मन पराएका थिए।
त्यहाँ दिदी बहिनी एकै ठाउँमा बसेर अनि उनले चाहिँ एउटालाई मन नपराएर अर्कोलाई मन नपराएर भन्ने थिएन, उनले कुनै सेलेक्ट गरेका थिएनन्, त्यहाँ कुनै उनले आरोप पनि लगाएका छैनन्। तपाईँको उयो ठुलो श्रेष्ठ मलाई नदिनुहोस्, तपाईँले आ मलाई नदिनुहोस्, मलाई रायल मन पर्यो, उनको यो छ त्यो छ कमी कमजोरी पनि हेरेका थिएनन्, उनलाई मन परेको थियो र उनले गहिरो प्रेम गरेका थिए होइन। र गहिरो प्रेम गर्दा गर्दा फेरि उनको जीवनमा विभिन्न किसिमका अवरोधहरू आए, त्यो अवरोधको बावजुद पनि उनले आफ्नो प्रेममा अडिग रहे, आफ्नो प्रेममा प्रार्थना गरे र उनले केही जस्तो पनि नठानिकन त्यो वर्षलाई वेट गरे र उनको जीवनमा उनले आफूलाई मनपर्ने व्यक्ति प्राप्त गरे, धोका दिएनन्। अनि आज तपाईँ मेरो जीवनमा चाहिँ कति धेरै होइन कसैलाई हामी प्रेम गर्छौँ भने चाहिँ त्यो प्रेममा सानो कुरा बाधा आयो भने पनि हामी हट्छौँ कि, पछाडि रिजनहरू हेर्छौँ, यो रिजन त्यो रिजन यो कारणले गर्दा मैले उसको लाइफ छोडिदिएको, उबाट टाढा भएको होइन, त्यो खालका कुराहरू गर्छौँ हामी। एउटा सक्सेस लभ स्टोरी होइन, एउटा भनौँ न एउटा प्रेम गर्ने व्यक्तिले कति धेरै गहिरो प्रेम गरेको रहेछ अनि त्यो बाधा व्यवधानको बावजुद पनि उसले कसरी चाहिँ उसलाई प्राप्त गरेको रहेछ, उसको प्रार्थना, उसको स्पिरिचुअल मात्रै होइन कि उसको फिजिकल पनि एफर्ट छ त्यहाँनिर, उसको बाबुको घरमा बसेर उनले कति धेरै दुःख गरेका छन् होइन। एउटा आफ्नो लिहा भइहाल्यो भइहाल्यो नि त भनेका छैनन् कि, आफूले प्रेम गरेको स्त्रीलाई उनले त्यो काम गरेका छन्। यस्ता पुरुषहरू पनि अनि यस्तो सम्बन्धहरू पनि बाइबलमा रहेको छ अनि अहिले पनि त्यो सम्बन्धहरू निभाउने व्यक्तिहरू हुनुहुन्छ होला। अनि राहेलले पनि धोका दिएकी छैनन्, राहेल पनि राहेललाई चाहिँ हामी हेर्छौँ दिदीको ऊ गर्दै गर्दा कतिवटा बच्चाहरूको केसहरू आएको छ होइन, त्यो आए पनि उनले फेरि आफ्नो पतिसँग रोएर प्रार्थना गरेकी छन्, हार गुहार गरेकी छन्, मलाई पनि सन्तान दिनुहोस् भनेकी छन् र पछि उनले सन्तान पनि पाएका छन्। त्यो हिसाबले चाहिँ आज हामी स्त्रीहरूले बुझ्नुपर्ने कुराहरू चाहिँ तपाईँहरू जहाँ हुनुहुन्छ, जे काम गरिरहनु भएको छ, जस्तो हुनुहुन्छ होइन, उनी भेडा गोठालो गरिरहेकी थिइन्, बाख्राहरू चराइरहेकी थिइन् होइन, उनले त्यही नै आफ्नो प्रेम प्राप्त गरेकी छन्। अनि तपाईँ आफ्नो जीवनमा जे गरिरहनु भएको छ होइन, त्यहीबाट चाहिँ तपाईँले इमान्दार हुनुभयो भने, तपाईँ चाहिँ परमेश्वरको वचनमा रहिरहनु भयो भने, तपाईँलाई परमेश्वरले दिन्छु भनेको कुराहरू पक्कै पनि दिनुहुन्छ र परमेश्वर अनुग्रही हुनुहुन्छ। राहेलको कथाले विश्वास, धैर्य, सूर्य हस्तक्षेप, प्रार्थनाको शक्ति र उद्धारको निरन्तर आशाको प्रमाणका रूपमा काम गर्दछ र ठूलो संकष्टको सामना गर्दा पनि आशामा बलियो भई बस्न प्रोत्साहन गर्दछ र राहेलको जीवनमा जे जति घटनाहरू घटे ती सबै प्रतिज्ञा गरिएका यीशुको आगमनको निम्ति रहेको थियो। अनि तपाईँ र मेरो जीवनमा यदि हामीले नसोचेका घटनाहरू घट्छन् भने त्यसलाई चाहिँ हामीले आफ्नो एउटा बहाना कारणहरू नबनाऊ, त्यसमा पनि परमेश्वरको उद्देश्य हुन सक्छ नि त होइन, त्यसमा पनि परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्दै हुनुहुन्छ होला, तपाईँ त्यसमा निर्दोष हुनुहुन्छ होला, तपाईँले गर्न सक्ने कुराहरू केही पनि थिएन होला, रोकेर रोक्न सक्ने कुरै थिएन होला होइन, तपाईँले त आफ्नो काम गरिरहनु भएको थियो तर त्यसमा अचानक घटनाहरू घट्यो होइन, कारणवश त्यस्ता कुराहरू हुन गए भने त्यो तपाईँ त्यसमा दोषी हुनुहुन्न, परमेश्वरले त्यसमा पनि काम गर्नुहुन्छ भन्ने एउटा उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र एउटा गीतको साथ दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

सुनेको नै आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ र हाम्रो जीवनमा चाहिँ परमेश्वरले एउटा प्रेम राखिदिनु भएको छ होइन त्यो चाहिँ हामीले एकअर्कालाई हामी आदरपूर्वक गर्न सक्छौँ र परमेश्वरको उद्देश्यमा रहेर गर्न सक्छौँ यो गीतले पनि हामीलाई एउटा साथको कुरा एउटा प्रेमको कुरा आदरको कुरा गर्ने रहेको थियो तपाईँहरू नारी आवाजमा हुनुहुन्छ म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु आज एउटा परमेश्वरको वचनमा भएको एउटा व्यक्तिको विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गरेँ जो चाहिँ एकदमै पावरफुल लभ स्टोरी अथवा भनौँ एउटा विश्वासको कुरा एउटा भनौँ न धैर्यताको कुराहरू रहेको थियो र आज आमा दिदी बहिनीहरू मैले सुरुवातमा भनेको थिएँ हामीले जहाँ बसिरहेका छौँ जे गरिरहेका छौँ त्यहाँबाट पनि परमेश्वरको महिमा हामीले गर्न सक्छौँ र सेवकाई भन्ने कुरा सानो ठुलो भन्ने कुरा हुँदैन जहाँ जुन ठाउँमा बसेर हामीले असल प्रकारले गरेका छौँ त्यो नै सबभन्दा ठुलो सेवकाई हो सबभन्दा असल सेवकाई हो र हामीले हाम्रो ठाउँबाट चाहिँ हाम्रो सेवकाईलाई 100% दिनुपर्छ अथवा परमेश्वरबाट राज्यलाई चाहिँ 100% दिनुपर्छ भन्ने कुरा एकदम महत्त्वपूर्ण कुरा हो जस्तो अघि मैले बताइरहेको कुरामा चाहिँ याकुबले 100% नै प्रेम गर्थे कि राहेललाई उनले प्रेम प्राप्त पनि गरेका छन् उनको मनमा छली थिएन उनलाई अरूबाट छलिएका थियो नि पहिला त उनको जीवनमा छल पनि भएको हामी देख्छौँ आफ्नो दाजुको विषयमा तर पछि उनको जीवनमा यसरी छल भएको छ र अलिकति मैले भन्न खोजेको कुरा चाहिँ हामी आमा दिदी बहिनीहरू कतिपटक हाम्रो आफ्नो बाहिरी कुराबाट हामी होइन अरूलाई इम्प्रेस गरिरहेका हुन सक्छौँ अथवा भित्री कुराहरूबाट हुनसक्छ विभिन्न किसिमको कुराहरू त हाम्रो जीवनमा छँदै नै छ तर त्यसको बावजुद पनि हामीले गर्ने काम हामीले गर्ने जति पनि कुराहरू छ त्यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ है भनेर चाहिँ म बताउन चाहन्छु र अघि सुरुवातमा मैले जोड्न खोजेको कुरा चाहिँ सुरुवातमा गरेको कुरा जस्तो हामी आमा दिदी बहिनीहरूले चाहिँ कसरी सेवकाई गर्न सक्छौँ त कसरी परमेश्वरको महिमा गर्न सक्छौँ त होइन हामी हाम्रो कामै छोडेर गएर गर्नुपर्ने हो कि हामीले अरूको काममा हस्तक्षेप गरेर चाहिँ हामीले प्रभुको सेवकाई गर्ने हो कि अथवा कस्तो काम चाहिँ परमेश्वरले मन पराउनुहुन्छ अनि हामी के चाहिँ चाहन्छौँ भन्ने कुरा चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो होइन जस्तो हामीलाई चाहिँ प्रायः अरूको काम मनपर्छ कि हामी अरूको कामप्रति लालयित हुन्छौँ अरूको कामप्रति हामी अट्र्याक्टिभ हुन्छौँ उसको चाहिँ छ र भएर पो ऊ राम्री छ र पो उसले यो गरेको छ र पो भन्ने खालको कुराहरू गर्छौँ तर हामीले गर्ने काम चाहिँ असल हुनुपर्छ राम्रो हुनुपर्छ जस्तो तपाईँ कुनै पनि सपमा हुनुहुन्छ अथवा कुनै पनि अफिसमा हुनुहुन्छ घरको काम गरिरहनु भएको छ हामी स्त्रीहरूको त जिम्मेवारीहरू पनि फरक फरक प्रकारको छ नि त होइन त्यही नै बसेर चाहिँ हामीले प्रभुको महिमा गर्न सक्छौँ है हामी त्यहीबाट चाहिँ असल प्रकारले इमान्दार प्रकारले गर्न सक्छौँ र धैर्य गर्न सक्छौँ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र यसमा एउटा गीतको साथ दिन चाहन्छु गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आश्रिष्मय प्रतिवेर पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले परमेश्वरको वचनमा रहेको एउटा भनौँ न उदाहरणीय जोडी अथवा भनौँ एउटा असल प्रकारले एउटा प्रार्थना पश्चात पाएको एउटा भनौँ न गहिरो प्रेमको विषयमा कुराकानी गरे र हामी हाम्रो जीवनबाट चाहिँ हामीले जहाँ छौँ त्यहीँ बसेर शुभकारी गर्नुपर्छ तब परमेश्वरको राज्य विस्तारको कामहरू गर्न सक्छौँ। हामीलाई परमेश्वरले फरक फरक प्रकारले चलाउन चाहनुहुन्छ। जहाँ राख्नुभएको छ, जुन ठाउँ राख्नुभएको छ, त्यो कुरालाई हामीले कदर गर्नुपर्छ र त्यो अनुसारको हामी त्यहीँ बसेर नै परमेश्वरको शुभकारी गर्न सक्छौँ। हामी टाढा जानै पर्दैन, जहाँ छौँ हामी त्यहीँ इमान्दार भएर शुभकारी गरौँ। परमेश्वरको महिमा हुन्छ कि हुँदैन यहाँबाट भनेर काम गरौँ। मानिसको महिमा त मानिसहरूले गरिरहेका पनि देख्छौँ हामी खुसी बनाउनको लागि, र पनि हाम्रो पहिलो प्रायोरिटी भनेको चाहिँ परमेश्वरलाई खुसी बनाउने हो र परमेश्वर मैले गरिरहेको कुराबाट चाहिँ खुसी हुनुहुन्छ कि हुनुहुन्न, त म गरिरहेको कुरा चाहिँ असल हो कि होइन त भनेर यदि हामी नारीहरूले समयमा नै पहिचान गऱ्यौँ।

0: र त्यो अनुसार परमेश्वरको राज्यमा हामीले काम गर्यो भने चाहिँ परमेश्वर अवश्य पनि खुसी हुनुहुनेछ, उहाँको महिमा हुनुहुनेछ, महिमा हुन्छ, र उहाँले त्यही उद्देश्यको साथ तपाईँहरू मलाई बनाउनु भएको छ भन्ने उत्साह दिन चाहन्छु। र अब भने कार्यक्रमको अन्त्यतिर आएकी छु। यति दिनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, र आगामी समयहरूमा यसै कुराकानी लिएर म आउने नै छु। अन्य कार्यक्रम राम्रो भेट हुने नै छ। गुड न्युज एफएमको प्रसारण तपाईँहरूले सुनेर साथ दिनुहोला। कस्तो लागिरहेको छ तपाईँहरूलाई, तपाईँहरूले जस्तो लाग्यो त्यस्तै नै प्रतिक्रिया पनि दिनुहोला। त्यसको लागि हामीलाई डाइरेक्ट फोन गरेर पनि भन्न सक्नुहुन्छ 4470754 र 9802344646 पनि। र यदि तपाईँहरूलाई डाइरेक्ट फोन गर्नलाई अप्ठ्यारो लाग्छ अथवा तपाईँको समय पाएक पर्दैन भने तपाईँले हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ हाम्रो वाट्सएप नम्बरमा र फेसबुकमा पनि तपाईँले गर्न सक्नुहुन्छ। गुड न्युज एफएम 105.1 MHz फेसबुक पेजमा जानुहोस्, म्यासेन्जरमा गएर तपाईँलाई गुड न्युज एफएमको प्रसारणहरू कस्तो लागिरहेको छ तपाईँले बताउन सक्नुहुन्छ। नारी आवाजको विषयमा पनि तपाईँले भन्न सक्नुहुनेछ। र यहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी नमस्कार। तपाईँको समय आशिष भइरहोस्।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचनको सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिष्टीय हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्र 1:18-27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यहाँ यसरी हामी पाठ गर्नेछौ। ससाना केटाकेटीहरू, आखिरी घड़ी यही हो, ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यो अखेरी घड़ी हो। तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन्छ तिनीहरू हामी सँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूठ सत्यबाट आउँदैन भनी तिमीहरूले जानेको हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूठो को हो? झूठो त्यो हो जसले यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ त्यसँग पिता हुनुहुन्छ। जुन कुरा तिमीहरूले शुरूदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। यदि शुरूदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, आनन्द जीवन। तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यक त पर्दैन, तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ। अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रीष्टमा रहिरहौ। आदरणीय श्रोता, यो खण्डमा हामी अभिषेक जनहरूसँग एकसाथ संगति गर्न सकिन्छ भन्ने मुख्य विचार हामी यहाँ पाउँछौ। अभिषेक जनहरूसँग येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मामा जिउनेहरू, येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मा अनुसार जिउनेहरू अथवा वचन अनुसार जिउनेहरू एकसाथ संगति गर्न सकिन्छ। मण्डली संगतिमा आउने, मण्डलीमा संगति गर्ने कुराहरू र एक अर्कोसँग भेटघाट गरेर एकसाथ परमेश्वरसँग आराधना गर्नको लागि एकले अर्कालाई उत्साह दिनका लागि प्रोत्साहन दिनका लागि र एकसाथ भएर संसारमा सुसमाचार सुनाउनका लागि अभिषेक जनहरू संघको एकसाथ संगतिले ठूलो काम गर्दछ र युहन्नाले यहाँनिर यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुन् र परमेश्वरको सन्तानहरू एकसाथ भेला भएर आराधना गर्न सकिन्छ, संगति गर्न सकिन्छ, मण्डलीमा एकसाथ प्रभुको महिमा गर्न सकिन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। र विश्वास नगर्नेहरू जसले वचन पालन गर्दैनन्, जसले यीशुलाई प्रभु र मुक्तिदाता भनेर मुक्ति स्वीकार गर्न सक्दैनन्, उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ चाहिँ यहाँ भन्छ को झुटो भन्दा यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने व्यक्तिहरू चाहिँ झुटो हो भनेर छ। त्यसकारण युहन्नाले यहाँ के भन्दछ भन्दा ख्रीष्ट विरोधीहरू धेरै आइराखेका छन् भनेका छन्। ससाना केटाकेटीहरू अखेरी घडी यही हो ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। को हो ख्रीष्ट विरोधी? ख्रीष्ट विरोधीहरू भनेको चाहिँ यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेहरू अब अखेरी दिनहरूमा अखेरी घडीहरूमा आउने छन् भनेर लेखकले यो कुरा दर्शकहरूलाई, प्रापकहरूलाई अथवा विश्वास गर्नेहरूलाई यसरी सम्बोधन गरिराखेको हामी देख्छौ। र अब धेरै ख्रीष्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यी अखेरी घडी हो। अखेरी घडी भनेको अन्तिम दिनहरूमा चाहिँ ख्रीष्ट विरोधीहरू आउँछन् र येशूलाई ख्रीष्ट भनेर स्वीकार गर्दैनन्। ख्रीष्ट भनेको अभिषेक गरिएको जन, यीशु ख्रीष्ट चाहिँ मानव जातिको निम्ति पापको प्रायश्चितको निम्ति क्रुसमा बलिदान गर्नका निम्ति अभिषेक गरिएको अथवा छुट्याइएको एउटा व्यक्ति हो भन्ने कुरा स्वीकार नगर्नु नै झुटो हो, किनभने बाइबल भरि नै यीशु ख्रीष्ट चाहिँ यो संसारमा पापको बलिको निम्ति, प्रायश्चितको निम्ति, सबै मानव जातिको पापलाई शुद्ध पार्नका निम्ति, मानव जातिको पाप र अधर्मलाई क्षमा गर्नका निम्ति, उहाँ विश्वास योग्य धर्मी हुनका निम्ति उहाँलाई अभिषेक गरिएको, उहाँ ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट भनेको उहाँलाई अलग गरिएको, यही कामको निम्ति उहाँलाई अभिषेक गरिएको भन्ने कुरा अर्थ हुन्छ। तर यही कुरालाई विश्वास नगर्नेहरू अखेरी दिनहरूमा हुन्छन् भनेर यहाँ भनिएको हामी यहाँ देख्छौ। र तिनीहरू हामीबाट निस्केर गए भनेको चाहिँ येशु ख्रीष्टलाई, यीशुलाई ख्रीष्ट हो भनेर विश्वास गर्ने व्यक्तिहरू, येशु ख्रीष्ट चाहिँ पापको प्रायश्चितको निम्ति हाम्रो लागि बलिदान हुनुभयो भनेर विश्वास गर्नेहरूको लागि, अनि येशूलाई नै प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबैजना अभिषेकको स्थानमा रहेका छन्। जसले येशूलाई विश्वास गर्छन्, जो ख्रीष्ट भनेर विश्वास गर्छन्, उनीहरू चाहिँ पक्कै नै परमेश्वरका सन्तान हुन् र लेखकले हामी भनेर सम्बोधन गरेको चाहिँ येशूलाई विश्वास गरेकाहरू, उहाँका चेलाहरू, आज्ञा पालन गर्ने सबै, प्रभुको वचन अनुसार जिउनेहरू सबैलाई एउटा अभिषेकको समूहमा यहाँ संलग्न गराएका छन्। त्यसैले यहाँ के भन्छ भन्दाखेरि ती व्यक्तिहरू जो झुटाहरू हुन्, जो ख्रीष्ट विरोधीहरू हुन्, उनीहरू हामीसँग संगति गर्न सक्दैन भनेको चाहिँ येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरूको समूहमा यी व्यक्तिहरू सँगै रहन सक्दैनन्। अनि यो छुट्टिनुको अर्थ पनि यही हो कि छुट्टिनलाई सजिलो पनि यही हो कि येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरू एक समूहमा हुन्छन् र येशूलाई ख्रीष्ट हो अथवा मसीहा हुनुहुन्छ, उहाँ अभिषेक जन हुनुहुन्छ भनेर विश्वास नगर्नेहरूको समूह अर्को हुन्छ। त्यसकारणले स्वत यो दुईटाको बीचमा संगति हुन सक्दैन र उनीहरू आफ्नै किसिमले अगाडि बढ्छन्, र यीशुलाई विश्वास गर्नेहरू आफ्नै हिसाबले अगाडि बढ्छ। त्यसैले यहाँनिर हामी यहाँ देख्छौ ख्रिस्ट विरोधीहरू यीशुलाई विश्वास नगर्नेहरू र यीशु ख्रिस्टको ईश्वरत्वलाई इन्कार गर्नेहरू अथवा सजिलो भाषामा उहाँ ख्रिस्ट हुनुहुन्छ भन्ने कुरालाई स्वीकार नगर्नेहरू स्वत उनीहरू अलग हुन्छ र उनीहरू अलग भएकोमा नै यहाँ भन्छ कि यो ठिक हो। बीस पदमा चाहिँ तर तिमीहरूको अभिषेक पवित्र महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ र यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले सत्यलाई जान्दछ किनभने यीशुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ भनेर उहाँले आफैले यो घोषणा गर्नुभएको छ र जसले यीशुलाई चिनेको हुन्छ विश्वास गरेको हुन्छ त्यो व्यक्ति चाहिँ महापवित्रबाट नै यो अभिषेक गरिएको हुन्छ र आज आदरणीय श्रोताहरू यीशुलाई विश्वास गर्नुपर्छ भनेर भन्दै गर्दाखेरि सोचाइहरू कस्तो हुन्छ किन भनिएको होला यीशुलाई किन विश्वास गर्नै पर्छ भनिएको होला त्यो पनि हामीले एकपटक सोच्नुपर्छ कुनै धर्मान्तरण गर्नलाई पनि होइन यो सत्य कुरो जान्नुपर्छ सबैले यो सत्य कुरो बुझ्नुपर्छ एउटा व्यक्तिले आफ्नो सत्य सिद्धान्तलाई सत्यतालाई बुझ्नु भनेको सबैलाई अधिकार छ सबैले यो बुझ्नुपर्छ किनभने यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको त बाइबल धर्मशास्त्रलाई पढ्नु भनेको त सत्य जान्नु हो नि जुन सत्य चाहिँ सबै मानिसले जान्नु आवश्यक छ यदि बाइबल धर्मशास्त्रले यीशु ख्रिस्टलाई विश्वास गरेपछि सत्य जान्न सक्छन् भने सबैको लागि नै हो नि सत्य जान्ने त सत्य त एउटै हो यीशुलाई सत्य भनेर विश्वास गर्ने हरूको लागि यो एकदमै महत्वपूर्ण छ अनि यो पनि छ तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन तर कुनै पनि झुटो सत्यबाट आउँदैन सत्य जान्नेहरूले झुटा कुरा गर्दैनन् झुट चाहिँ दियाबलसबाट आउँछ झुटको पिता दियाबलस हो त्यसै कारणले गर्दा हामी झुट गर्ने होइन झुट बोल्ने होइन तर सत्य बोल्ने मानिसहरू सत्य कुरा बोल्दा सत्य कुरा परमेश्वरको वचन धर्मशास्त्र बाइबलले हामीलाई सिकाउँछ कि यीशु ख्रिस्ट सत्य हुनुहुन्छ उहाँलाई विश्वास गर्नेहरूले सत्य प्राप्त गर्दछन् सत्यको मूल त्यो हो जसले यीशुलाई विश्वास गर्छ त्यसले सत्य प्राप्त गर्दछन् र त्यति मात्रै होइन यहाँनिर भन्छ कि पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ जुन कुरा तिमीहरूले शुरूदेखि नै सुनेका छौ म त्यो तिमीहरूमा रहिरहोस् यदि शुरूदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ उहाँले हामीलाई भन्नुभयो बमोजिम गर्नुभएको प्रतिज्ञा यही हो आनन्द जीवन यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले पाउने कुरा चाहिँ आनन्द जीवन हो यीशुलाई ख्रिस्ट हुनुहुन्छ भनेर विश्वास गर्नु स्वीकार गर्नु सत्य जान्नु हो र सत्य जान्ने व्यक्तिहरूले आनन्द जीवन पनि प्राप्त गर्छन् र आनन्द जीवन भनेको चाहिँ मृत्यु पछिको पनि जिन्दगी हो र मानिसको जीवन क्रुस भनौँ मृत्युमा चिहानमा गएर सीमित हुँदैन जसरी यीशु ख्रिस्टको चिहान ऋतु भयो त्यसरी नै यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र सत्यले स्वतन्त्र बनाउँदछन् र स्वतन्त्रताले अनन्त जीवनमा प्रवेश गराउँछन् सो त्यो चाहिँ चिहान पछिको पनि जिन्दगी बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा देखाएको छ कि यीशुलाई विश्वास गर्यो भने पक्कै पनि मानिसहरू परमेश्वरसँग अनन्त आनन्दसँग संगति गर्नेछन् र उहाँसँग सधैँ रहिरहनेछन् र तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यक पर्दैन तर उहाँको अभिषेक तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ अनि त्यो अभिषेक सत्य छ त्यो बनाउडी होइन यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम चाहिँ ख्रिस्टमा रहिरहो यीशु ख्रिस्टमा रहिरहो ख्रीष्ट येशूमा विश्वास गरिरहो भन्ने कुरा, किनभने उहाँ सत्य हुनुहुन्छ र उहाँमा आनन्द जीवन छ र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनु भएको छ। अब हामी उहाँमा रही रह्यौं भने हाम्रो जिन्दगी अनन्त अनन्तसम्म उहाँसँग रहिरहनेछौ। परमेश्वर उहाँ हुनुभएकोले गर्दा उहाँसँग हाम्रो संगति हुँदा हामीले आनन्द जीवनको अनुभूति गर्छौ र उहाँसँगै हामी युग युगसम्म बाँचिरहनेछौ। आदरणीय श्रोता, यदि यति सुन्दर जिन्दगी मृत्युपछि पनि जिन्दगी देख्न चाहनुहुन्छ भने हामी आज सही शिक्षामा आउनुपर्छ। झुटा शिक्षा पनि छ, सही शिक्षा पनि छ। झुटा शिक्षाले के बताउँछ भन्दाखेरि, यीशु ख्रीष्ट अभिषेक भएर आएको होइन, यीशु ख्रीष्ट यो संसारमा पाप बलिको लागि आउनु भएको होइन, मानव जातिको लागि मरेको होइन भनेर जिउनेहरू चाहिँ झुटा हुन्, झुटा शिक्षा हुन्। भने यीशु ख्रीष्ट यो संसारमा मानव जातिको पापको प्रायश्चितको लागि मानव चोलामा आएर मानव शरीर जो पवित्र शरीर हो त्यसमा बलिदानिक भएर उहाँले रगत बगाएर आफ्नो मृत्युमा सारा मानव जातिको मृत्युलाई बोकेर उहाँ आफै क्रुसमा मरेर उहाँको बलिदान भयो र मानव जातिलाई पापको प्रायश्चित दिनुभयो र पापको क्षमा गरिदिनुभयो। यो कुरामा विश्वास गर्नेहरू चाहिँ सत्य शिक्षा हो। त्यसकारणले यीशुलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र स्वतन्त्र हुनेछन्। र आज यहाँहरूले पनि यीशुलाई विश्वास गरेर सत्यलाई जानेर आनन्द जीवन प्राप्त गरेर युग युगसम्म यीशुसँग राज्य गर्नुहोस् भन्ने यहाँहरूलाई चुनौती दिन चाहन्छु। यदि यहाँहरूले यीशुलाई विश्वास गर्नुभयो भने सत्य जान्नुहुनेछ र सत्य जानेपछि आनन्द जीवनको भागीदार हुनेछ र यहाँहरू युग युगसम्म परमेश्वरसँग संगति गर्नुहुनेछ र यो संगति यो परमेश्वरसँगको आनन्द जीवनको यात्रामा जिउन चाहनुहुन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस् र स्वर्ग राज्य समय आफ्नो यात्रा जीवनको यात्रा पूरा गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै अर्को समय नआउन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 4022544 4022544
3: र 4022572 4022572।
6: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 9841867602 9841867602
12: र 9818251240 9818251240

0: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: येशु छुटकारा ल्याउन आउनुभयो। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 53 यहाँहरूलाई स्वागत छ। आफ्नो पार्षिक सेवकायको शुरूआततिर येशु ख्रीष्ट आफ्नो गृह नगर नास्र जानुभयो। सभा दिनमा उहाँ सभा घरमा जानुभयो र बाइबलमा यसायाको पुस्तकबाट निम्न अंश पढ्नुभयो। लुकाको पुस्तक 4:18-19। परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। त्यसपछि येशूले तिनीहरूलाई व्याख्या गर्न थाल्नुभयो कि त्यो भविष्यवाणीका शब्दहरू नै पूरा हुन लागेको थिए। येशू आइपुग्नु भएको थियो र उहाँद्वारा मानिसहरूले आफ्नो जीवनमा ठूलो छुटकारा देख्ने थिए। येशू क्रुसमा मर्नुभएको, मृत्युबाट बौरी उठ्नु भएको र स्वर्गमा उक्लाउनु भएको धेरै समय नबित्दै फिलिप नाउँ गरेको एकजनाले मानिसहरूलाई येशू ख्रीष्टको बारेमा बताइरहेका थिए र येशूले भन्नुभए चाहिँ उहाँको नाउँमा चमत्कारहरू गरिरहेका थिए। प्रेरितको पुस्तक 8:5-8। फिलिप चाहिँ सामरियाको एउटा शहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए, किनकि धेरैजनाबाट अशुद्ध आत्माहरू ठूलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरैजना पक्षघातका रोगीहरू र लङ्गडाहरू पनि निको पारिए। यसरी त्यस शहरमा ज्यादै आनन्द भयो। यो वास्तविक हो, जुन तब हुन्छ जब एक क्रिश्चियन विश्वासीले येशू ख्रीष्टबाट दिइएको अधिकारको प्रयोग गर्छ, चिन्हहरू चमत्कारहरू र आश्चर्य कर्महरू पछि लाग्छ। मानिसहरूले ठूलो छुटकारा पाउँछन् र मानिसहरूको हृदय आनन्दले भरिन्छ। रोमीको पुस्तक 8:31। हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्ध को हुन्छ? जब हामी येशू ख्रीष्टद्वारा हामीलाई दिइएको अधिकार प्रयोग गर्छौ, हाम्रो विरूद्धमा कोही पनि टिक्न सक्दैन। रोमीको पुस्तक 8:35-37। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के संकष्टले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले वा तरवारले? होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। प्रिय श्रोता, परमेश्वरले हाम्रो जीवनमा धेरै कठिनाईहरूबाट गुज्रनु पर्दैन र सामना गर्नु पर्दैन भनेर प्रतिज्ञा गर्नुहुन्न। उहाँले प्रतिज्ञा गर्नुभएको कुरा के हो भने, जब हामी उहाँमा भरोसा राख्छौ, हामी हरेक परिस्थितिमा विजयी हुनेछौं। रोमीको पुस्तक 8:38-39। किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। परमेश्वरको प्रेम भन्दा महत्वपूर्ण अरू केही छैन। यो तपाईँको जीवनमा र मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो र हामीलाई यसबाट अलग कसैले पनि गर्न सक्दैन। परमेश्वरले तपाईँलाई के बन्नको लागि सृष्टि गर्नुभएको छ भन्ने कुरामा विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई दिनुभएको दर्शनमा विश्वास गर्नुहोस्। आफ्नो सम्पूर्ण हृदयले तपाईँको जीवनको लागि परमेश्वरको योजना पालना गर्नुहोस् र उहाँले तपाईँलाई धेरै आशिषित र विजयी मार्गमा डोर्याउनुहुनेछ, ताकि तपाईँ संसारका राष्ट्रहरूमा उहाँको वचन र उहाँको प्रेम फैलाउन सक्नुभएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
7: ओहो
8: मरे के हो?
7: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
9: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98 40 20 91 96 98 40 20 91 96
11: र सरिता महर्जन 98 41 19 10 94 98 41 19 10 94।
9: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो,
7: त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: of Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण.
2: जय मसीह. साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा. आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु. तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु.

न्यायकर्ताको पुस्तक अध्याय 11 इप्ताले इजरायलीहरूलाई अमन्यहरूबाट छुटाएका। गिलादी इप्ता एक वीर योद्धा थिए। तिनी एक वेश्यातर्फका गिलादका छोरा थियो। तर गिलादकी पत्नीले पनि तिनका धेरै छोराहरू जन्माइन्। अनि जब तिनीहरू ठूला भए तब तिनीहरूले इप्तालाई धपाए। तिनीहरूले तिनलाई भने, हाम्रो पिताको घरमा तेरो केही हक छैन, त अर्की स्त्रीको छोरो होस्। यसैले आफ्नो दाजुभाइहरूदेखि बच्नलाई इप्ता भागेर तोब देशमा बस्न लागे र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए र उनीहरू तिनको पछि लागे। केही समयपछि अमोनीहरूले इसरायलसित लड़ाई गरे। जब लड़ाई शुरू भयो तब गिलादका बुढापाकाहरू तोब देशबाट इप्तालाई ल्याउन गए। तिनीहरूले तिनलाई भने, आएर हाम्रो सेनापति हुनुहोस् र हामी अमोनीहरूसित लड़ाई गर्न सक्नेछौ। तर इप्ताले गिलादका बुढापाकाहरूलाई भने, तिरस्कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट दबायो, दुःख पाउँदा अब किन तिमीहरू म कहाँ आउँछौ? तिनीहरूले जवाफ दिए, तथापि अब हामी तपाईँतिर लागेका छौ, हामीहरूसित आएर अमोनीहरूसँग लड़ाई गर्नुहोस् र तपाईँ गिलादका सारा बासिन्दाहरूको शासक हुनुहुनेछ। इप्ताले तिनीहरूलाई भने, यदि तिमीहरूले मलाई अमोनीहरूसित लड़ाई गर्न फकाएर लग्यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो भने के साँच्चै म तिमीहरूका शासक हुनेछु? गिलादका बुढापाकाहरूले फेरि इप्तालाई भने, परमप्रभु हामीहरूको बीचमा साक्षी हुनुहुन्छ, उहाँको शपथ खाएर भन्दछौ कि हामी तपाईँले भन्नुभए चाहिँ गर्नेछौ। तब इप्ता गिलादका बुढापाकाहरूको साथमा गए र मानिसहरूले तिनलाई आफ्नो शासक र सेनापति तुल्याए र मिस्पामा परमप्रभुको उपस्थितिमा इप्ताले आफ्ना सबै कुरा दोहोराए। इप्ताले अम्मोनका राजा कहाँ उनको तिनीहरूसित के झगडा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्नलाई दूतहरू पठाए। अमोनी राजाले इप्ताका मानिसहरूलाई यो जवाफ दिए, जब इजरायलीहरू मिश्र देशबाट उक्लेर आए तब तिनीहरूले अर्नोनदेखि एबोक र एर्दन नदीसम्मका हाम्रो देश लिए। यो देश शान्तिसित हामीलाई फर्काइदेऊ। इप्ताले अम्मोनका राजा कहाँ दोस्रो पल्ट यसो भनेर दूतहरू पठाए। इप्ता यसो भन्नुहुन्छ, इजरायलले न त मोआबीहरूको देश न अम्मोनीहरूको देश लिए, तर जब इजरायलीहरू मिश्र देशबाट उक्लेर आए तब तिनीहरू जाडिस्तानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे। तब तिनीहरूले उनको देशबाट छिरेर जानलाई अनुमति माग्न भनी एदोमका राजा कहाँ दूतहरू पठाए। तर एदोमका राजाले सुन्दै सुनेनन्। तिनीहरूले मोआबका राजा कहाँ पनि पठाए, तर उनी पनि राजी भएनन्। यसैले इजरायल कादेशमा नै रहे। त्यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाडिस्थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोन चाहिँ मोआबको सिमाना थियो। त्यसपछि इजरायलले उनको देशबाट छिरेर आफ्नो ठाउँमा जान पाऊ भनी हेसबोनमा शासन गर्ने एमोरीहरूका राजा सिहोन कहाँ दूतहरू पठाए। तर सिहोनले इजरायललाई उनको देशबाट जानलाई विश्वास गरेनन्। उनले आफ्नो सबै मानिसहरूलाई भेला गरे र यहसामा छाउनी हालेर इजरायलसँग लड़ाई गरे। तब परमप्रभु इजरायलका परमेश्वरले सिहोन र उनका सबै मानिसहरूलाई इजरायलको हातमा सुम्पिदिनुभयो र तिनीहरूले उनीहरूलाई जितेर त्यस प्रान्तमा भएका एमोरीहरूको जम्मै इलाका अधिकार गरे। तिनीहरूले अर्नोनदेखि येबोकसम्म र उजाडिस्थानदेखि एर्दन नदीसम्म एमोरीहरूको सबै इलाकाहरू लिए। परमप्रभु इजरायलका परमेश्वरले आफ्नो प्रजा इजरायलका भलाइको निम्ति एमोरीहरूलाई धपाउनुभयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ? तिमीहरूको देवता कमोशले तिमीहरूलाई जे दिन्छ त्यही लिन्छौ, होइन? त्यसरी नै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई जे दिनुहुन्छ त्यही लिन्छौ। अब के तिमी मोआबका राजा सिप्पोरका छोरा बालक भन्दा असल छौ र? के उसले कहिले इजरायलसित झगडा गरेर आक्रमण गर्यो र 300 वर्षसम्म इजरायलीहरू हेसबोन, अरोयर र तिनका चारैतिरका बस्तीहरूमा र अर्नोनका किनारका सबै शहरहरूमा बसे? त्यसबेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ? हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौ, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु जो न्यायकर्ता हुनुहुन्छ, उहाँले नै इजरायलीहरू र अम्मोनीहरूको बीचमा आजको दिन न्याय गरून्। तर इप्ताले पठाएको समाचारलाई अम्मोनीहरूको राजाले केही वास्ता गरेनन्। इप्ताको भाकल।
तब परमप्रभुका आत्मा इप्तामाथि आउनुभयो र तिनी गिलाद र मनसेबाट भई गिलादको मिस्पाबाट छिरेर अम्मनीहरूको विरूद्ध अघि बढे। इप्ताले परमप्रभुलाई यो भाकल गरेर भने, यदि तपाईँले अम्मनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो भने जब म अम्मनीहरूबाट कुशलसित फर्कुला तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ, म त्यसलाई होम बलि गरी चढाउनेछु। तब इप्ता अम्मनीहरूलाई आक्रमण गर्नलाई पारित गरेर गएर परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। तिनले अरोयरदेखि मिन्नित र हाविल गरमिमसम्म 20 शहरहरू ध्वस्त पारे। यसरी इसरायलले अम्मोनलाई आफ्नो अधीनमा पारे। जब इप्ता मिस्पामा आफ्नो घरमा फर्के तब तिनलाई बाहिर भेट गर्न खैजडी बजाउँदै र नाच्दै तिनकी छोरी आइन्। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोरा छोरी थिएनन्। जब तिनले यिनलाई देखे तब तिनले आफ्नो लुगा च्यातेर भने, हाय मेरो छोरी, तिमीले मेरो मनै भाँचिदिएकी छौ, तिमीले कस्तो कष्टमा माथि ल्याएकी छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु र म त्यो टार्न सक्दिन। यिनले जवाफ दिनुभयो, बा तपाईँले परमप्रभुमा गम्भीर भाकल गर्नुभएको छ, तपाईँले त्यही अनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईँका शत्रु अम्मनीहरूसँग बदला लिनुभएको छ। तर बुबा, ममाथि एउटा कृपा गर्नुहोस्, 2 महिनासम्म मलाई छोडिदिनुहोस् र म आफ्नो सहेलीहरूसित यी डाँडाहरूमा घुमफिर गर्न पाऊ र म आफ्नो कुमारी अवस्थाको मृत्युमाथि शोक गर्न सकू। तिनले भने, जाऊ। र तिनले यिनलाई 2 महिनाको निम्ति बिदा गरे। तिनी आफ्नो सहेलीहरूसित गइन् र डाँडाहरूमा आफ्नो कुमारीत्वको निम्ति रोइन्। 2 महिनाको अन्तमा तिनी आफ्नो पिता कहाँ फर्केर आइन् र इप्ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्। यसैबाट इसरायलका छोरीहरू प्रत्येक वर्ष 4 दिनसम्म गिलादी ताकि छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो।

न्याय कर्ताको पुस्तक अध्याय 12 इप्ता र इफ्राइम। इफ्राइमीहरूले आफ्ना फौज भेला गरे र पारी तरेर सापोनमा गए। तिनीहरूले इप्तारा गर्ने अम्मोनीहरूसँग लड़ाई गर्न जाँदा हामीलाई किन बोलाउनु भएन? हामी तपाईँलाई तपाईँको घर समेत चलाइदिनेछौ। इप्ताले जवाब दिए, म र मेरा मानिसहरूको अम्मोनीहरूसँग झगडा थियो र मैले तिमीहरूलाई सहायताको निम्ति विन्ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ। जब मैले यो देखे कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौ, तब आफ्नो प्राण जोखिममा हालेर अम्मोनीहरूको विरूद्धमा हिँडे र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ? तब इप्ताले गिलातका सबै मानिसहरूलाई भेला गरेर इफ्राइमसँग लड़ाई गरे। गिलातीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि इफ्राइमी हरूले यसो भनेका थिए, तिमी गिलादीहरू इफ्राइम र मनस्तेबाट बागी भएर गएका हौ। गिलादीहरूले यर्दनका जंघारहरू लिए र इफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै इफ्राइमीले पारी जानलाई विन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोद्धथे, के त इफ्राइमी होस्? र त्यसले होइन भन्यो भने देखि तिनीहरूले भन्थे, त्यसो भए शिबोलेत भन। त्यसले त्यो शब्द ठिकसँग उच्चारण गर्न नसकेर सिबोलेत भन्यो भने तिनीहरूले त्यसलाई यर्दनका जंघारहरूमा पक्रेर मार्दथे। त्यस बेला इफ्राइमका 42,000 मानिसहरू मारिए। इप्ता 6 वर्षसम्म इजरायलका अगुवा भए। तब गिलादी इप्ता मरे अनि तिनी गिलादको एउटा शहरमा गाडिए। इप्सान, एलोन र अब्दोन। इप्ता पछि बेथलेहेमका इप्सान इजरायलका अगुवा भए। तिनका 30 जना छोरा र 30 छोरी थिए। तिनले ती 30 छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए र आफ्नो छोराहरूका निम्ति 30 जना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी 7 वर्षसम्म इजरायलका अगुवा भए। तब तिनी मरे र बेथलेहेममा गाडिए। तिनी पछि जबुलुनी एलोन 10 वर्षसम्म इजरायलका अगुवा भए। तब तिनी मरे र जबुलुनका देशको अयालोनमा गाडिए। त्यसपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इजरायलका अगुवा भए। तिनका 40 छोरा र 30 नाति थिए र हरेक आआफ्नो गदामा सवार हुन्थ्यो। तिनी 8 वर्षसम्म इजरायलका अगुवा भए। त्यसपछि तिनी मरे र अमालेकीहरूको पहाड़ी देशका इफ्राइमको पिरातोनमा गाडिए।

न्यायकर्ताको पुस्तक अध्याय 13 सिम्सोनको जन्म। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरेर उहाँले तिनीहरूलाई 40 वर्षसम्म पलिस्थीहरूको हातमा सुम्पिदिनुभयो। दानको कुलका छोरामा बस्ने एकजना मानिस थिए जसको नाउँ मानोह थियो र जसकी पत्नी माझी थिइन् र तिनको कोही छोराछोरी थिएन। परमप्रभुको दूत ती स्त्री कहाँ देखा परेर तिनलाई भने, तिमी बाजी छौ र तिम्रो कोही छोरा न्यायकर्ताको पुस्तक अध्याय 13 सिम्सोनको जन्म। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो

0: हौ, अब मैले भने चाहिँ तिमीले गर्नु होसियार हौ, दाखमा देवा अरू मताएको मध्य नपिउनु र कुनै अशुद्ध भोजन नखानु, किनभने तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इजरायललाई पलिस्थीहरूको हातबाट छुटाउन सुरु गर्नेछ। ती स्त्री गएर आफ्नो पतिलाई यसो भनेर बताइदिन्, परमेश्वरको एकजना मानिस म कहाँ आए। तिनको मोहडा परमेश्वरको दूतको झैं थियो र हेर्नमा अति भय योग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिन र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्। तर तिनले मलाई भने, तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। आजदेखि उसो तिमीले दाखमध्ये वा अरू केही मत्याएको मध्ये नपिउनु र अशुद्ध भोजन नखानु, किनभने त्यो केटो जन्मेको दिनदेखि मर्ने दिनसम्म परमेश्वरको निम्ति अलग गरिएको नाजिरी हुनेछ। तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, बिन्ती छ तपाईँले पठाउनु भएका परमेश्वरका ती मानिस फेरि एकपल्ट आउन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्। परमेश्वरले मानवको प्रार्थना सुन्नुभयो र परमेश्वरको दूत बारीमा बसिरहेकी ती स्त्री कहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्। स्त्री झट्टै दगुरेर गई मानवलाई भनिन्, त्यस दिन आएका ती मानिस फेरि म कहाँ आएका छन्। मानव झट्टै तिनीसँग गए र त्यस व्यक्तिलाई भेटेर भने, के मेरी पत्नीसँग कुरा गर्ने तपाईँ नै हुनुहुन्छ? तिनले भने, हो म नै हुँ। मानुहले भने, जब तपाईँको वचन पूरा हुनेछ तब त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ? परमप्रभुका दूतले जवाफ दिएर भने, मैले जे भनेको छु सो कुरा तिम्री पत्नीले होसियारीसँग पालन गर्नुपर्छ। दाखको बोटबाट निस्केको केही पनि तिनले चाख्नु हुँदैन। तिनले दाखमध्य वा अरू मताएको मद पिउनु हुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानु हुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ। मानुहले परमप्रभुको दूतलाई भने, कृपा गरी पर्खनुहोस् र हामी तपाईँको निम्ति एउटा बाटो तयार गर्नेछौं। परमप्रभुको दूतले जवाफ दिए, तिमीहरूले मलाई रोक्यो भने पनि म तिमीहरूले चढाएको भोजन खान्न, तर तिमीहरूको इच्छा छ भने होम बलि तयार गर र त्यो परमप्रभुमा चढाऊ। मानुहले तिनलाई परमप्रभुको दूत हुन् भने चिनेनन्। तब मानुहले तिनलाई भने, तपाईँको नाउँ के हो? किनकि तपाईँको वचन पूरा भएपछि हामी तपाईँको आदर गर्न चाहन्छौ। परमप्रभुको दूतले तिनलाई भने, तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ? यो नाउँ समझदेखि बाहिर छ। तब मानुहले पाठो र उचित अन्न बलि लिएर ती चट्टानमाथि परमप्रभु कहाँ चढाए। अनि मानुह र तिनकी पत्नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्चर्यमय काम गर्नुभयो। जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो, तब ज्वालासँगै परमप्रभुका दूत मासतिर गए। यो देखेर मानुह र तिनकी पत्नी घोप्टो परे। त्यसपछि परमप्रभुका दूत मानुह र तिनकी पत्नी कहाँ फेरि देखा परेनन् र मानुहले ती त परमप्रभुका दूत रहेछन् भन्ने थाहा पाए। तर तिनले आफ्नो पत्नीलाई भने, हामी त निश्चय नै मर्नेछौ किनभने हामीले परमेश्वरलाई देखेका छौं। तर तिनकी पत्नीले जवाफ दिन, परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रो हातका होम बलि र अन्न बलि ग्रहण गर्नुहुने थिएन र यी सबै कुरा देखाउनु हुने थिएन वा भन्नुहुने थिएन। ती स्त्रीले एउटा छोरो जन्माइन् र तिनको नाउँ सिमसन राखिन्। त्यो बालक बढ्न लाग्यो र परमप्रभुले त्यसलाई आशिष दिनुभयो। अनि त्यो सोरा र एस्तोलको बीचमा भएको महनेह दानमा हुँदा परमप्रभुको आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: श्रीमती श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म सुनसरी जिल्ला धरान 15 बस्नु हुने र अनुग्रह मण्डलीका पास्टर पर्से गुरुङको आफ्नो जीवन गवाही बताउन गइरहेको छु। उहाँले मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म पास्टर पर्से गुरुङ हुँ। मेरो जन्म भोजपुर जिल्ला स्थित चौकी डाँडा गाविसमा 2009 साल कार्तिक 29 गति भएको हो। हाल सुनसरी जिल्ला धरान 15 बस्छु र अनुग्रह मण्डलीमा पास्टर रूपमा सेवा पाइ गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। हामीहरू 5 भाइ 4 दिदी बहिनी हौ। म चाहिँ काइलो हुँ। मैले गाउँमा 10 कक्षासम्म पढे। गाउँ घरमा जातीयताको धेरै नै भेदभाव थियो। हिउँदको समय जाडोमा पनि हामीहरू घरभित्र तर सानो जातकाहरू चाहिँ बाहिर बस्नुपर्ने। हामीहरू रालीमा तिनीहरू पिकोमा र तिनीहरूले छोएको पानी पनि अशुद्ध हुने। यी कुराहरू देख्दा मलाई अनौठो लाग्थ्यो र यी कुराहरूले मेरो चित्त बुझ्दैन थियो। सन् 1972 सालमा कामको सिलसिलामा म भुटान गए। त्यसै समयमा पिटर थापा जो क्रिस्चियन हुनुहुन्थ्यो, उहाँले सुसमाचार सुनाइरहनु भएको थियो र प्रचार बेचिरहनु भएको थियो। त्यो बेलामा 10 पैसा र 20 पैसामा पनि सुसमाचार पुस्तिका पाइन्थ्यो। मैले पनि सुसमाचार पुस्तिका किने र पढेँ। मलाई राम्रो लाग्यो। भुटानमा रहँदा मैले एक प्राथमिक विद्यालयमा शिक्षक भएर पढाउने मौका पनि पाएँ। डीडी लामा भुटान सरकारको कमिसन अफिसर हुनुहुन्थ्यो, उहाँ क्रिस्चियन पनि हुनुहुन्थ्यो। एक दिन उहाँसँग मेरो भेट भयो। भुटानमा प्रत्येक आइतबार बिदा हुन्छ। त्यही आइतबारको दिनमा दार्जिलिङको विष्णुराज गुरुङ दाईसँग म उहाँको मण्डलीमा गएँ। पहिला दिनमा मैले केही पनि बुझिन। त्यहाँ डीडी लामा भएको कारण गैर क्रिस्चियन एसडी ओ डीएसपी लगायत अरू थुप्रै ठुला ठुला सरकारी मानिसहरू पनि आउनु भएको थियो। आराधना सङ्गति सकिएपछि डीजी लामाले मण्डलीको गेटमा उभिएर सबैसँग हात मिलाउँदै र अङ्कमाल गर्दै सबैलाई सम्मान व्यवहार गरेको मैले देखे। त्यति ठुलो पदमा भएर पनि उहाँले सबैलाई एउटै व्यवहार गरिरहनु भएको थियो। त्यहाँ धनी र गरिब यो जात र त्यो जात केही पनि थिएन। यो मलाई राम्रो लाग्यो कि मेरो वर्षौंदेखिको प्रश्नको उत्तर वा खोजी गरिरहेको कुरा मैले त्यस ठाउँमा पाएँ। उहाँबाट म प्रभावित भए। यो समाज ठिक हो भन्ने मलाई लाग्यो। त्यसपछि म त्यहाँ बसुन्जेल निरन्तर मण्डली जान थाले। 2032 सालमा मैले भुटान छोडी नेपालको धरानमा आएर बस्न थाले। धरानमा मैले डीआर थुलुङ र कालिम्पोङको टाइटस प्रधानलाई भेटे। टाइटस प्रधानले आँखा लेख्नुहुन्न थियो तर पनि छामेरे भए पनि राम्ररी हामी जस्तै बाइबल पढ्नुहुन्थ्यो। उहाँबाट पनि मैले धेरै प्रेरणा पाएँ। यी सबै कुरा परमेश्वरको मानिसहरूमा देख्दा म प्रभावित भएँ र मलाई परमेश्वरप्रति धेरै नै विश्वास लाग्यो। त्यसैले मैले 2077 साल फेब्रुअरी 18 तारिकमा पिता र पुत्र र पवित्र आत्माको नाममा पानीको बपतिस्मा पनि लिएँ।

त्यसले 35 सालमा मेरी गुरुङसँग धरानमण्डलमा पवित्र विवाह भयो। विवाहको एक वर्षपछि हामी श्रीमान श्रीमती दुवैजना काठमाडौँमा नेपाल क्याम्पस कुशील फर क्राइस्टको एक महिने तालिममा गयौं। त्यो समयमा डाक्टर एडम रोङले तालिम दिनुभएको थियो। हामीको तालिममा डाक्टर मंगलमान महर्जन र युवेन प्रकाश विवाहहरू पनि हुनुहुन्थ्यो। त्यो समयमा पूर्वमा क्रिस्चियनहरू औलामा गर्न पनि सकिन्थ्यो। बेला बेलामा काठमाडौँबाट धरानमा वचन बाँड्नको लागि आउनुहुन्थ्यो। त्यो समयमा हामीहरू दशैं सम्मेलन भनेर कार्यक्रम गर्थ्यौं। अहिले चाहिँ त्यसलाई सुधारेर शरद सम्मेलन भनेर विदाको समयमा सम्मेलन गर्ने गर्छौं। हामीहरूलाई तालिममा राम्ररी प्रचार प्रसार गर्न सिकाउनु भएको थियो र जोस पनि थियो। प्रचार प्रसारको क्रममा ओखलढुङ्गा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र तेह्रसिंहसम्म हामीहरू गयौं। 1980 हामीहरूले टार्गेट एटी भन्ने अभियान सुरु गर्यौं। नेपालको मेचीदेखि पश्चिमको महाकाली समय थियो। त्यो समयमा नेपालमा जनमत संग्रह घोषणा भएको थियो। बहुदल र निर्दल भन्ने पार्टीहरू थियो। बहुदलको निलो रङ थियो भने निर्दलको पहिलो रङ थियो। त्यो बेलामा चार आत्मिक नियम पहिलो रङमा थियो र मानिसहरूले भन्थे यो चाहिँ निर्दलको रहेछ र यो नकसी समाचारलाई सबैले साथी भनेर निलो रङमा थियो र यसलाई यो चाहिँ बहुदलको रहेछ भन्थे। हामीहरूले धुलाबारी, इलाम र बिता मोडको चोकचोकमा र स्कुलहरूमा गएर यसको फिल्म देखायौं। स्कुलहरूमा गएर शिक्षकहरूलाई नमस्कार गरेपछि ठूलो सम्झन्थे। त्यसपछि भन्ने गर्थ्यौं पवित्र यीशु ख्रीष्टको जीवन कहानी भएको फिल्म लिएर आउँदैछौ, तपाईँको विद्यालयमा देखाउन अनुमति दिनुहुन्छ कि। हामीलाई क्याम्पसको सेठीको तालिममा राम्ररी बोल्न पनि सिकाउनु भएको थियो। उहाँहरूले अनुमति दिनुहुन्थ्यो र हामीले देखाउनु थियो। तालिममा फिल्म देखाइसकेपछि त्यसको फिडब्याक पनि सकारात्मक हुन्थ्यो। 2080 तिहारको बेला थियो। इलाममा अनिल सुब्बालाई धर्म परिवर्तनको निहुमा प्रहरीले पक्रियो र 3 दिनपछि छुट्टी दियो। लेटाङ बजारमा हामीहरूले गीत बजार गाउँदै प्रचार गर्दैथ्यौं। बजारका मानिसहरूको भिड भयो। त्यहाँ वरिपरिका दोकानेहरूले प्रहरीलाई बोलाएछन्। हामीलाई त थाहै भएन। हामीहरू गायस राई, एल्डर चन्द्र, सोम प्रसाद लगायत अन्य साथीहरू र म गरी जम्मा 6 जनालाई प्रहरीले पक्रियो र चौकीमा लग्यो। त्यसपछि प्रशंसा मण्डलीका दिदी बहिनीहरू हामीहरूलाई भेट्न आउनुभयो। कसैले फलफुल, कसैले बिस्कुट र कसैले के बोकेरा भेट्न आउनुभयो। मलाई त नरमाइलो पनि लाग्यो। लेटाङबाट इन्चार्ज हवलदारले भोलिपल्ट हराइजा थानामा पठायो। लेटाङबाट हिँडाएर काने पोखरी र बेलबारी हुँदै हराइजा थानामा पुर्याइयो। हराइजा थानामा हामीहरूलाई ढाट्ने, छल्ने र चोर जस्तो नदेखिएकाले होला हामीलाई राम्रो व्यवहार देखाउनु भयो। दोकानमा गएर खाना खान्थ्यौं। हामीहरूलाई गाईस राईले थानाको बगैँचामा बाइबल अध्ययन गराउनुहुन्थ्यो। यो कुरा काठमाडौँमा अडेन रोङ र हरिबहादुर थापाले थाहा पाउनु भएछ र उहाँहरू हामीहरूलाई भेट्नको लागि आउनुभयो। त्यो समयमा एडेन रोङ एनसीएफको अध्यक्ष र हरिबहादुर थापा चाहिँ उपाध्यक्ष हुनुहुन्थ्यो। दार्जिलिङको श्याम लामा त्यहाँको थानेदार हुनुहुन्थ्यो। उहाँ क्रिस्टियन स्कुलमा पढेको हुनाले हामीलाई त्यहाँ बसिन्जेल नराम्रो व्यवहार प्रहरीहरूले गरेनन्। हामीहरूलाई बेलुकी भएपछि भजनहरू गाउन लगाउनुहुन्थ्यो। श्याम लामाले एउटा पत्र लेख्नुभयो, यो खासै क्रिस्चियन धर्म प्रचार गरेर मान्छेलाई प्रभाव पारेको पनि होइन, उनीहरूलाई त्यस्तो कानूनको दृष्टिकोणमा गल्ती छैन। यो पत्र अञ्चलाधीश कार्यालय, डीएसपी कार्यालय, डीआईजी कार्यालयमा पठाउनु पर्ने रहेछ। त्यसपछि हामीहरूलाई 28 दिन मोरङको थानामा हिरासत राखेपछि छुट्टी दिए। घरमा चाहिँ कसै कसैले हल्ला गरिदिएछन्, अब 6 वर्ष जेल जान्छ भनी दिएछन् र रुवावासी पनि भएछ र प्रभुले हामीलाई अनुग्रह गर्नुभयो। हाम्रो लक्ष्य पूरा भइसकेको थिएन, अझ हामी त परिपक्व भएछौँ। कसरी प्रहरीहरूसँग फेस गर्नुपर्छ भन्ने कुरा हामीले जान्यौँ। हामीमा मनोबल बढ्यो। त्यसपछि फेरि हामीहरूले धरान, हेटौडा र नारायण घाटसम्म प्रचार गर्दै धेरै पुस्तक र प्रचारहरू बिक्री गर्यौं। यो सबै पवित्र आत्माको शक्तिमा थियो। हामीले क्याम्पस क्रुसेड फर क्राइस्टको पुनः ताजगी तालिम लियौं। त्यसपछि अझ हामी साहसी बन्यौं। 2039 अनुग्रह मण्डल स्थापना भयो। 2041 डिकन, 2062 एल्डर र 2069 रोबर कार्थकले पास्टर सेवाको लागि अभिषेक गरिदिनु भयो र 2069 यस मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवा गरिरहेको छु। हाल 13 थुममा 4 भोजपुरमा 3 र
काठमाडौँको सुकेधारामा एकवटा शाखा मण्डलीहरू छन्। हाल यो मण्डलीमा पास्टर 7 जना एल्डरहरू र 10 जना डिकनहरू छन्। मण्डलीको सेवाकाई भनेको प्रतिस्पर्धामा गरिने सेवाकाई होइन, यसमा बोलावट र वरदान चाहिँ मुख्य कुरा हो। यदि बोलावट र वरदान नभएको मानिस चाहिँ यो सेवाकाईमा आएर सफल हुन सक्दैन र क्रिश्चियन सेवाकाईमा तितोलाई मिठो बनाउन आवश्यक छ, किनभने परमेश्वरको वचनले मात्र तितोलाई मिठोमा परिवर्तन गर्न सक्नुहुन्छ। मेरो छोरो काठमाडौँमा बस्छ र काठमाडौँको अनुग्रह मण्डलीमा आफ्नो कामको साथी इन्टर भएर सेवाकाई गर्दछ भने छोरी अस्ट्रेलियामा अध्ययनको सिलसिलामा गएकी थिइन्। अहिले परमेश्वरले मेरो जीवन मण्डली र परिवारमा धेरैभन्दा धेरै आशिष दिइरहनु भएको छ। अहिले मेरा सबै समय मण्डलीमा नै दिएको छु र मेरो जीवनमा आनन्द शान्ति र अनन्तको जीवन छ। मैले विश्वास गरेको परम प्रभुलाई धेरै नै महिमा होस् र प्रशंसा होस् र मेरो यो अन्तिम श्वासमा मैले परम प्रभुको प्रशंसा गर्नेछु। उहाँको सेवामा लागिरहनेछु।

हवस् त श्रोता, आज मेरो इन्टरभ्यू समय सकेको छ। यदि तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने जीवन गवाही कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि मेरो व्हाट्सएप नम्बर हो 6085908136608590813। इमेल एड्रेस हो rai.martha@gmail.com। फेसबुक हो martha rai jmc। God bless you।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन्नु न बजे कोटा,
3: सामान नभेटेर बेपत्ता।
2: होइन सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरैसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 461, 01 49 62 461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849386184, 9849386184, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225444
7: 40225444 40225744।
10: गुड न्यूज एफएम 105.1।
11: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका 11 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट समेत प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम सत्य ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने कार्यक्रमको अन्तमा हामी यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस दिनेछौ। कृपया यहाँहरू सम्पर्क नम्बर र इमेल एड्रेस लिनलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बाइबलको विषयमा हेर्नेछौ। श्रोता, बाइबल विशुद्ध एक पवित्र धर्मशास्त्र हो, जो संसारका सबै मानिसहरूका लागि परमेश्वरले प्रदान गर्नुभएको महत्वपूर्ण पुस्तक हो। यसलाई समग्रमा वर्ड अफ गड अर्थात परमेश्वरको वचन भनिन्छ। तर श्रोता, आज संसारका धेरै मानिसहरूले बाइबललाई अरू पुस्तक जस्तै सामान्य पुस्तकको रूपमा व्याख्या विश्लेषण गरेको हामी पाउँदछौ। बाइबलमा उल्लेख भएका कतिपय घटनाहरू कुनै मानिसद्वारा कल्पना गरेर रचिएको एउटा दन्ती कथाको रूपमा बुझ्ने गरेको हामी भेट्टाउँदछौ। त श्रोता, वास्तवमै बाइबल कस्तो पुस्तक हो? बाइबलभित्र समेटिएका घटनाक्रमहरू के साँच्चै कपोकल्पित हुन् त? यी र यस्ता थुप्रै विषयमा बाइबलले के भन्दछ त? आउनु श्रोता, यही विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रही तपाईँ हामीलाई अझ स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय दाई हरि उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरि विकको तर्फबाट अभिवादन, नमस्कार तथा जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना सञ्चय हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आत्मिक लाभ उठाइराख्नु भएको छ। प्रिय मित्र, आज म एउटा विशेष सन्देश लिइकन तपाईँहरूको माझमा फेरि उपस्थित भएको छु र यो सन्देश हामी सबैको निम्ति हो र म आशा गर्छु यसको महत्वलाई बुझिकन यो कार्यक्रम प्रसारण हुन्जेलसम्म तपाईँ कतै जानुहुने छैन र आफ्नो जीवनको निम्ति आत्मिक लाभ उठाउनुहुनेछ। अनि प्रिय मित्र, आज मेरो सन्देशको शीर्षक रहेको छ, कसरी बाइबल सबैभन्दा अद्वितीय धर्मशास्त्र हो त? हामी यो विषयमा आज हेर्नेछौ।

अद्वितीय भन्नाले के बुझिन्छ? अद्वितीय भन्नाले बेग्लै, भिन्दै वा त्यसको तुलना नै नभएको भन्ने अर्थ हुन्छ, या एउटा यस्तो कुरा जसको कम्पेरिजन छैन, जसको कुनै तुलना छैन। र बाइबल कसरी अद्वितीय छ, र बाइबल भन्नाले साधारणतया हामीले जानेको कुरा चाहिँ क्रिस्चियन धर्मावलम्बीहरूको धर्मशास्त्रलाई, उनीहरूको पवित्र शास्त्रलाई बाइबल भन्ने गरिन्छ। अनि आज म तपाईँको बीचमा प्रस्तुत गर्नेछु बाइबल कसरी अद्वितीय छ, बाइबल कसरी सबैभन्दा फरक छ, अनि यो सम्बन्धी पाँचवटा त्यस्ता केही तथ्यहरू, त्यस्ता केही प्रमाणहरू मसँग रहनेछन्। सो म आशा गर्छु तपाईँहरू ध्यान दिएर यसलाई सुन्नुहुनेछ। सबभन्दा पहिले बाइबल सम्बन्धी केही आधारभूत जानकारीहरूबाट आजको सन्देशलाई मैले उद्घाटन गर्न चाहे। बाइबल पवित्र शास्त्र हो क्रिस्चियनहरूको। क्रिस्चियनहरूले बाइबललाई एकदमै भारी आदरको साथमा हेर्ने गर्दछन्। र बाइबललाई यसको प्रारम्भिक अर्थ हामीले हेर्यौं भने बाइबल शब्द ग्रीक भाषाको बिब्लोसबाट आएको हो, र बिब्लोस शब्दको अर्थ हुन्छ पुस्तकहरूको संग्रह। यसको शाब्दिक अर्थबाट नै यो कुरा स्पष्ट हुन्छ कि बाइबल विभिन्न पुस्तकहरू मिलेर बनेको एउटा पुस्तक हो। यसलाई हामी पुस्तकालय पनि भन्न सक्छौ। र बाइबलमा जम्मा जम्मी 66 पुस्तकहरू छन्। अनि एउटा तथ्यलाई हेर्दाखेरि चाहिँ यो संसारमा सबैभन्दा बढी बिक्री भएको पुस्तक हो, र यो संसारमा सबैभन्दा बढी पढिने पुस्तकहरू मध्ये पनि पर्दछ। अर्थात संसारमा सबैभन्दा बढी पढिने, अध्ययन गरिने, विश्लेषण गरिने पुस्तकहरू मध्येमा चाहिँ बाइबल उत्कृष्ट स्थानमा रहेको छ। बाइबल करिब 1900 वर्ष अगाडि नै लेखिसिद्धिएको थियो, र यो लेख्नमा 1600 वर्षको अवधि लागेको थियो। 1600 वर्षको अवधिको लामो समयमा बाइबल लेखियो, र आज भन्दा 2000 वर्ष अर्थात 1900 वर्ष अगाडि बाइबल पूर्ण रूपमा लेखी सिद्धिएको थियो। बाइबल 40 व्यक्तिहरूद्वारा त्यो समयको 3 प्रख्यात भाषाहरू हिब्रू, आर्मेक र ग्रीकमा लेखिएको थियो, र साथै बाइबल 3 महादेशहरूमा, यो एकदमै अद्भुत कुरा छ, बाइबल एउटा कुनै क्षेत्र विशेषमा मात्रै लेखिएको थिएन, तर 3 महादेशहरूमा एसिया, युरोप र अफ्रिकामा गरी यो लेखिएको थियो। अनि यसको रोचक कुरा चाहिँ यो छ कि बाइबलले सबैभन्दा संसारलाई बढी प्रभाव पार्न सफल भएको छ। संसारमा सबैभन्दा बढी प्रभाव पार्न सफल भएको पुस्तक भनेको बाइबल हो। अनि 3 भाषाहरूमा, 3 महादेशहरूमा करिब 40 लेखकद्वारा लेखिए तापनि बाइबलको कुनै पनि पक्ष, कुनै पनि पुस्तकको अर्को पुस्तकसँग वा कुनै पनि विषयवस्तु अर्को विषयवस्तुसँग विवादित भएको वा विवादा भएको हामी देख्न सक्दैनौ। त्यसैले गर्दाखेरि बाइबल त्यो रूपमा पनि अद्वितीय छ। अनि मैले जस्तो तपाईँहरूलाई शुरूआतमा बताएको थिएँ, आज म बाइबल कसरी अद्वितीय छ, अर्थात बाइबल सबैभन्दा अद्भुत पुस्तक, भिन्दै पुस्तक, सबभन्दा बेग्लै पुस्तक कसरी हुन सक्छ भन्ने कुरा सम्बन्धी केही 5 बुदाहरू तपाईँको माझमा बताउनेछु भनेर मैले तपाईँलाई भनेको थिएँ। अनि म शुरू गर्न जाँदैछु। 1 पहिलो नम्बर बुदा रहेको छ, यो परमेश्वरको वचन भएको कारणले गर्दाखेरि। संसारमा थुप्रै धर्मशास्त्र छन्, अनि हरेक धर्मको, संसारमा थुप्रै धर्म छन् र प्रत्येक धर्मका आफ्ना धर्मशास्त्रहरू छन्। हरेक धर्मले आफ्ना धर्मशास्त्रहरूलाई आदरको दृष्टिले हेर्ने गर्दछन्। उनीहरूको मनमा आफ्नो धर्मशास्त्र प्रति भारी आदर हुने गर्दछ, श्रद्धा हुने गर्दछ। ठिक त्यसरी नै बाइबल क्रिश्चियनहरूको पवित्र शास्त्र हो। त्यति मात्र नभइकन यो 40 संसारिक लेखकद्वारा अथवा संसारमा भएका ती मानिसहरूद्वारा लेखिएको मात्र नभइकन यो परमेश्वरको वचन हो, अर्थात यसलाई लेख्नमा सबभन्दा ठूलो भूमिका खेल्ने भनेको परमेश्वर हुनुहुन्थ्यो। लेखकहरूले आफ्नो हात चलाए, लेखकहरूले आफ्ना शब्द ल्याए, तर त्यसको मूल भाव प्रकट गर्ने, त्यसलाई पूर्ण रूपमा प्रेरणा दिने भनेको चाहिँ परमेश्वर हुनुहुन्छ। अनि यो म मेरो तर्फबाट, मेरो विचारले तपाईँलाई भनिराखेको छैन, तर पवित्र शास्त्र बाइबलमा 2 तिमोथी नाउँको पुस्तकमा 3:16 यसो भनिएको छ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो। यहाँनिर बताइएको छ अर्थात् सम्पूर्ण पवित्र शास्त्र, पवित्र शास्त्र भन्नाले यहाँनिर बाइबललाई देखाउन खोजिएको हो, र यहाँ स्पष्ट त भनिएको छ सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणा बाट भएको। अनि आज संसारका सबै क्रिस्चियनहरूले यो विश्वास गर्दछन् कि बाइबल चाहिँ परमेश्वरले यो मानव जातिको लागि दिनुभएको उहाँको वचन हो। संसारमा एउटा मात्रै परमेश्वरले अर्थात ईश्वरले दिनुभएको वचन छ, ईश्वरद्वारा दिइएको एउटा मात्रै
आधिकारिक वचन हामी यो संसारमा देख्दछौ र त्यो चाहिँ बाइबल हो। यो हामीले सबैले बुझ्नुपर्ने कुरा छ। संसारमा थुप्रै धर्मशास्त्र छन् भन्ने कुरा मैले योभन्दा अघि पनि उल्लेख गरिसकेको छु, अनि ती मध्ये चाहिँ केवल बाइबल मात्रै ईश्वरको आधिकारिक वचन हो। पहिलो नम्बरको अद्वितीय कुरा चाहिँ। दोस्रो नम्बरमा यसमा भएका वैज्ञानिक तथ्यहरूको कारणले यो अद्वितीय छ। हामी जान्दछौ विज्ञानको उदय अर्थात आधुनिक विज्ञानको उदय 15 शताब्दीदेखि शुरू भयो र त्यो समयमा विभिन्न तरिकामा भौतिक शास्त्र जीव शास्त्रदेखि लिएर अन्य विभिन्नलाई तरिकामा विभिन्न कुराहरूलाई वैज्ञानिक दृष्टिकोणले हेर्न थालियो र विज्ञानको उदय हुन पुग्यो। त्योभन्दा अगाडि विज्ञानको अस्तित्व थियो तर गौण रूपमा मात्रै थियो। हामी विज्ञानको अस्तित्व थिएन भनेर भन्न सक्दैनौं, तर एकदमै गौण रूपमा विज्ञान रहेको थियो। तर बाइबल जसो मैले शुरूमा पनि भने 1900 वर्ष अगाडि बाइबल लेखिसकिएको थियो। यति अगाडि लेखिएको पुस्तकले पनि बाइबलमा हामी देख्दछौ वैज्ञानिक तथ्यहरू जो आज आधुनिक विज्ञानले प्रमाणित गरेको छ त्यस्ता तथ्यहरू बाइबलमा समाहित भएका हामी देख्दछौ। उदाहरणको लागि दुई तीनवटा कुराहरू म बताउन चाहन्छु। जस्तै बाइबलमा अय्युब नामको पुस्तक 26:7 यसो लेखिएको छ, सो प्रिय मित्रहरू ध्यानसँग यसलाई तपाईँ सुन्नुहोला। यहाँ भनिएको छ, उहाँले खाली ठाउँमा उत्तरी आकाशलाई फैलाउनुहुन्छ र पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ। अनि यो वाक्यांशमा भएको दुईवटा तथ्यलाई मैले अहिले समेट्न खोजे। त्यो चाहिँ उत्तरी आकाशलाई फैलाउनुहुन्छ भनेर यहाँ भनिएको छ र अर्को चाहिँ पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ। सबभन्दा पहिलो नम्बर कुरा उत्तरी आकाशलाई फैलाउनुहुन्छ। अहिलेको अधिकतम यो समयमा वैज्ञानिकहरूको समूह मध्ये धेरै ठूलो समूहले चाहिँ बिग ब्याङ अर्थात महाविस्फोटको सिद्धान्तलाई मान्दछ र महाविस्फोटबाट चाहिँ पृथ्वी लगायत ब्रह्माण्डको उत्पत्ति भएको हो भन्ने कुरामा सहमति जनाउँदछन्। यहाँनिर बाइबलले अय्युबको पुस्तक करिब आजभन्दा 3000 वर्ष अगाडि लेखिएको थियो र यो पुस्तकमा त्यो साधारण व्यक्ति अय्युबले यो कुराको उल्लेख गरेका छन् कि उहाँले खाली ठाउँमा उत्तरी आकाशलाई फैलाउनुहुन्छ। अनि आधुनिक विज्ञानले यो कुरालाई प्रमाणित गरेको छ कि ब्रह्माण्ड अहिले पनि फैलिराखेको छ अर्थात बिग ब्याङ पछि अर्थात महाविस्फोट पछि वैज्ञानिक अहिले पनि फैलिँदै गइराखेको छ। अनि यो कुरा अन्य कुनै पनि धर्मशास्त्रमा उल्लेख छैन तर बाइबलमा स्पष्ट त भनिएको छ कि उहाँले उत्तरी आकाशलाई फैलाउनुहुन्छ। फैलाउनुहुन्छ भन्ने शब्द यहाँनिर युज गरिएको छ, प्रयोग गरिएको छ। अनि दोस्रो तथ्य चाहिँ पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ। धेरै अगाडि ग्रीकहरूले विश्वास गर्दथे कि टाइटन नामको दानवले पृथ्वीलाई चाहिँ आफ्नो काँधमा बोकिराखेको छ। अनि प्राचीन समयमा अन्धविश्वासहरू थियो कि कछुवाको ढाडमा पृथ्वी छ। अनि विभिन्न प्रकारका विश्वासहरू प्राचीन समयमा प्राचीन सभ्यतामा गरिने गरिन्थ्यो तर बाइबलमा स्पष्टत अय्युबकै पुस्तकमा यो कुरा उल्लेख गरिएको छ कि पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ। जब ग्यालिली ग्यालिलियोले आधुनिक दूरबीनको आविष्कार गरे, उनले जब टेलिस्कोपको आविष्कार गरे, त्यसपछि मात्र यो कुरा प्रमाणित भयो कि पृथ्वी त ब्रह्माण्डमा झुण्डिराखेको छ, शून्यतामा छ। अनि यो कुरामाथि चाहिँ अहिले आधुनिक वैज्ञानिकहरू पनि एकदमै छक्क परेको छ कि वास्तवमै बाइबल कति सठिक थियो र प्रमाणित। अनि यस्ता विभिन्न वैज्ञानिक तथ्यहरू हामी बाइबलमा पाउँदछौ, जस्तै पृथ्वी कसरी बन्यो, त्यसपछि पानी सम्बन्धी प्रक्रियाहरू, पानी कसरी वाफमा परिणत हुन्छ र जसरी आकाशबाट पानी पर्छ, यो सम्पूर्ण प्रक्रिया बाइबलमा उल्लेख गरिएको छ। अनि त्यसै गरी जीवको प्राण त्यसको रगतमा हुन्छ, बाइबलमा स्पष्टत हामी उल्लेख गरिएको देख्दछौ। अनि आधुनिक विज्ञानले पनि यो कुरालाई प्रमाणित गर्यो कि मानिसको सम्पूर्ण प्राण अर्थात उसको स्वास्थ्यको अभिन्न अंग भनेको चाहिँ रगत हो। अनि यो कुराहरू बाइबलमा आजभन्दा धेरै वर्ष अगाडि जब विज्ञान एउटा गौण रूपमा थियो त्यो समयमा नै लेखिन पुग्यो। यसबाट पनि प्रमाणित हुन्छ कि बाइबल वास्तवमै साँचो रूपमा नै ईश्वरको वचन हो। अनि त्यसै गरी तेस्रो नम्बरको कुरा जो म तपाईँहरूलाई प्रस्तुत गर्न जाँदैछु त्यो चाहिँ रहेको छ यसको अचुकताका कारणले गर्दा। बाइबल अचुक छ अर्थात यसलाई कुनै पनि तरिकामा नष्ट गर्न सकिँदैन र यसमा कुनै पनि दोष कुनै पनि गल्ती चाहिँ छैन। जस्तै मत्तीको सुसमाचार 24:35 येशूले यसो भन्नुभएको छ, स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरा वचन बितेर जाने छैनन्। स्पष्ट हामी येशूले के भनेको पाउँदछौ भने स्वर्ग र पृथ्वी समेत बितेर जान सक्छ
पृथ्वी पनि अनन्त छैन, तर बाइबल कहिल्यै पनि बितेर जाने छैन। इतिहासमा हेर्यो भने धेरैजनाले बाइबलमाथि भयानक रूपमा आक्रमण गरेको हामी पाउँदछौ। यसमा भएको विषयवस्तुहरू प्रति थुप्रै जना ठूला ठूला दिमाग भएका व्यक्तिहरू, ठूला ठूला वैचारिक धारणा बोकेका व्यक्तिहरूले बाइबललाई आक्रमण गरेका छन् र यसलाई नष्ट गर्ने कोसिस गरेका छन्। उदाहरण स्वरूप एकजना व्यक्तिको नाउँ म तपाईँहरूको बीचमा लिन चाहन्छु, उनी थिए भोल्टेयर। भोल्टेयरले उनले यो प्रतिज्ञा गरेका थिए, उनले यो दावी गरेका थिए कि उनले आउँदो केही वर्षमा बाइबललाई चिहानमा अर्थात मसान घाटमा पुर्याइदिनेछन्। तर प्रिय मित्र, हो दुःखको कुरा, उनले भनेको थुप्रै वर्षपछि पनि बाइबल आज जीवित छ र क्रियाशील छ, तर भोल्टेयर स्वयं केही वर्षमा नै उनी स्वयं चिहानमा पुगे। बाइबल ऐतिहासिक, वैज्ञानिक, भौगर्भिक, सामाजिक रूपमा सही र सठिक प्रमाणित भएको पुस्तक हो। बाइबलमा कुनै पनि एउटा यस्तो विषयवस्तु छैन जो एकापसमा बाँधिन्छ, जो एकापसमा विवादास्पद भएको छ। बाइबललाई ऐतिहासिक रूपमा, बाइबलमा थुप्रै कथा छ, बाइबलको 70% अंश चाहिँ ऐतिहासिक कुराहरूबाट भरिएको छ र आधुनिक विज्ञानले त्यसको खोजी गरेको छ र पाएको छ कि ती लेखिएका कुराहरू सबै सही थिए र बाइबलमा लेखिएका कुनै पनि घटना चाहिँ बनावटी होइनन्। अनि सामाजिक रूपमा पनि यो प्रमाणित छ, वैज्ञानिक रूपमा पनि बाइबल प्रमाणित छ। धेरैजनाले बाइबललाई नष्ट गर्ने कोसिस गरे, धेरैजनाले बाइबललाई विभिन्न तरिकामा दोष लगाए, तर बाइबल आज पनि शानदार तरिकामा उभिराखेको छ। तर यसलाई दोष लगाउने व्यक्तिहरू चाहिँ लाजले आफ्नो शिर झुकाउनु परेको हामी देख्दछौ। चौथो नम्बरको कुरा जो म तपाईँहरूलाई बताउन गइराखेको छु, यो चाहिँ यसमा भएको विषय वस्तुको कारणले गर्दाखेरि बाइबल सबैभन्दा अद्वितीय धर्मशास्त्र हो। बाइबललाई हामी अर्को नाउँ दिँदाखेरि यसलाई हामी उद्धारको पुस्तक भन्न सक्छौ। बाइबललाई हामी उद्धारको पुस्तक भन्न सक्छौ किनकि यसको मुख्य विषयवस्तु भनेको नै अर्थात यसमा भएको शुरूको पुस्तक उत्पत्तिदेखि लिएर बाइबलको अन्तिम पुस्तक प्रकाशसम्ममा यी 66 पुस्तकमा नै उल्लेख गरिएको मुख्य विषयवस्तु भनेको चाहिँ मुक्ति अर्थात उद्धार हो। हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो कि सम्पूर्ण मानव जातिलाई मुक्तिको खाँचो छ। हामी यति व्यस्त छौं कि हामीले मुक्तिलाई खोज्नै भ्याएका छैनौं, तर हामीले यो कुरा विचार गरेको हुनुपर्दछ, हरेक प्राणीलाई संसारमा जी राखेका, चाहे त्यो विगतमा होस् या चाहे वर्तमानमा होस् या भविष्यमा जन्मने जोसुकैलाई पनि, प्रत्येकलाई मुक्तिको खाँचो छ। अनि त्यो मुक्तिको सन्देश केवल बाइबलमा छ र यसको मुख्य व्यक्ति चाहिँ, त्यो उद्धारलाई पूरा गर्ने प्रमुख व्यक्ति चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ। त्यो मुक्तिको कार्य बाइबलमा येशु नाउँ गरेको एकजना व्यक्ति जो स्वयं परमेश्वर हुनुहुन्थ्यो उहाँद्वारा हुन आएको छ। अनि अर्को एउटा अद्भुत कुरा यसै विषयमा रहेर म भन्न गइराखेको छु, बाइबल भविष्यवाणीको पुस्तक हो। बाइबलमा त्यस्ता थुप्रै भविष्यवाणीहरू छन्। भविष्यवाणी भन्नाले हामी साधारण अर्थमा चाहिँ भविष्यमा हुन आउने कुराहरूको आकलन गर्नु र तिनको बारेमा बताउनु भन्ने अर्थ हुन्छ। बाइबलले यस्ता केही तथ्यहरूको बारेमा बताएको छ, यस्ता केही कुराहरू बाइबलमा उल्लेख छन् जो चाहिँ भविष्यमा हुन आउने छन् भन्ने कुरा बताएको छ। र सम्पूर्ण बाइबलमा करिब 1817 भविष्यवाणीहरू छन्। यो सानो संख्या होइन भन्ने मलाई लाग्दछ प्रिय मित्रहरू। 1817 भनेपछि एउटा सानो संख्या होइन। साधारणत एक दुईवटा कुराहरू आकलन गरेर मान्छेलाई भन्न सजिलो पनि हुँदैन, तर 1817 भविष्यमा यस्तो हुनेछ भन्ने कुरा बताउनु चाहिँ कसैको लागि पनि सहज कुरो होइन। तर बाइबलमा यो कुरा चाहिँ उल्लेख गरिएको छ र ती 1817 मध्ये अधिकतम कुराहरू 2000 वर्षको अवधिमा अक्षरश जस्तो बाइबलमा भनेको थियो त्यस्तै पूरा भएको हामी देख्दछौ। र अझै यस्ता थुप्रै कुराहरू छन् जसले चाहिँ आगामी समयहरूमा त्यो पूरा हुन बाँकी छ। र हामी विश्वास गर्दछौ बाइबल अचूक छ र यसमा भएको विषयवस्तु सत्य छ र अवश्य पनि ती कुराहरू एक दिन चाँडै नै पूरा हुनेछन्। अर्को यसै अन्तर्गतको कुरा मैले बताउन चाहे, बाइबल जस्तै उदाहरणको लागि हामीले हेरौं, साधारण तरिकामा मैले एउटा कुनै पुस्तक लेख्ने विचार गरे, हुन सक्छ कुनै एउटा महामानवको विषयमा या कुनै पनि एउटा प्रभावशाली व्यक्तिको बारेमा मैले यदि उहाँको जीवनीलाई लेख्न चाहे भने मैले उहाँका सबै सकारात्मक पक्षहरूलाई मात्रै त्यो किताबमा उल्लेख गर्छु। उहाँले यो गर्नुभयो, उहाँले यसो राम्रो काम गर्नुभयो, उहाँ सानोमा यस्तो हुनुहुन्थ्यो अरे, उहाँले यसरी गर्नुभयो अरे, उहाँ यसरी सफल हुँदै जानुभयो अरे, यस्तो गर्नुभयो अरे, यति राम्रो काम गर्नुभयो भन्ने कुराहरूको मात्रै म उल्लेख गर्नेछु। तर मैले त्यो पुस्तकमा पक्कै पनि उहाँको नकारात्मक पक्षहरूको विषयमा चाहिँ त्यति खासै उल्लेख नगरेको हुनेछु। यो
एउटा रित हामी देख्दछौ, हामी पुस्तकहरू पढ्ने व्यक्तिहरू हौं र साधारण तरिकामा विभिन्न व्यक्तिहरू पक्कै पनि ती व्यक्तिहरूले गल्ती चाहिँ गरेका हुन्छन्। बिना गल्ती कोही पनि यो संसारमा रहन सक्दैन। उनीहरूले पनि उनीहरूको जीवनको समयमा विभिन्न प्रकारका गल्तीहरू गरेका हुन्छन् र त्यसको प्रभाव वर्तमानसम्म पनि रहेको हुन्छ। तर जब लेखकहरू लेख्छन् त्यो उनीहरूको नकारात्मक पक्षलाई कमै वा विरलै मात्रामा हामी उल्लेख गरिएको पाउँदछौ। तर बाइबलमा चाहिँ बाइबलका ठूला ठूला प्रतिष्ठित व्यक्तिहरू जस्तै अब्राहम भयो, त्यसपछि पत्रुस, पावल, यस्ता यस्ता प्रख्यात व्यक्तिहरू जो बाइबलका एकदमै प्रख्यात व्यक्तिहरू थिए, मोसा जस्ता व्यक्तिहरूको नकारात्मक र उनीहरूको कमजोरीलाई पनि बाइबलले समेटिदिएको छ। बाइबल तिनलाई समर्थन गरेको छैन, तर यिनले यस्तो यस्तो पनि गरेका थिए है भन्ने कुरा चाहिँ बाइबलले उल्लेख गरिएको छ। यसबाट यो कुरा स्पष्ट हुन्छ कि बाइबल मानव विवेकबाट, मानिसको दिमागबाट लेखिएको कुरा होइन, तर यो परमेश्वरको वचन हो। अनि त्यसै गरी अन्तिम बुदा जो म तपाईँलाई भन्न जाँदैछु, यो चाहिँ रहेको छ बाइबलको विश्वव्यापी प्रभावको कारणले यो एक अद्वितीय पुस्तक हो। प्रिय मित्र, म तपाईँलाई यो जानकारी गराउन चाहन्छु, विश्वमा सबैभन्दा बढी प्रभाव पार्न सफल भएको पुस्तक भनेको बाइबल हो। राजनीति, शिक्षा, दर्शनशास्त्र, साहित्य, कला र विज्ञानको क्षेत्रमा बाइबलको प्रभाव अतुलनीय छ। आधुनिक विज्ञान, समाजदेखि लिएर दर्शनशास्त्र, राजनीति सबैमा बाइबलको धेरै ठूलो प्रभावलाई हामी देख्न सक्दछौ। इतिहासमा हेर्ने हो भने जुन जति प्रमुख घटनाहरू भए ती सबै बाइबलबाट नै उत्प्रेरित थिए। इतिहासमा हेर्ने हो भने जति सकारात्मक कुराहरू भएका छन् सबैको पछाडि बाइबलको ठूलो हात रहेको छ। इतिहासमा जति पनि महान घटनाहरू हुन आए ती सबै बाइबलबाट प्रेरित थिए। अनि आधुनिक समयमा हेर्छौ भने धेरै ठूलो कुराहरू बाइबलबाट प्रेरित भएको हामी देख्दछौ। अहिले संसारमा एकदमै प्रभावकारी रूपमा काम गरिरहेको वर्ल्ड हेल्थ अर्गनाइजेशन अर्थात विश्व स्वास्थ्य संगठनको जो लोगो रहेको छ, चिन्ह रहेको छ, त्यो बाइबलको एउटा घटनाबाट लिएर त्यसलाई बनाइएको हो र यो कुरा हामीले डब्ल्यूएचओमा पनि देख्न सक्छौ। बाइबलले विभिन्न तरिकामा संसारलाई प्रभाव पारेको छ। एकपटक फेरि म तपाईँहरूको माझमा बाइबल कसरी अद्वितीय अर्थात सबैभन्दा भिन्दै धर्मशास्त्र हो र यो कसरी परमेश्वरको वचन हो भन्ने विषयमा म भन्न जाँदैछु। पाँचवटा कुराहरू मैले तपाईँहरूको बीचमा राखेको थिएँ। पहिलो नम्बरमा परमेश्वरको वचन भएको कारणले, दोस्रोमा यसमा भएका वैज्ञानिक तथ्यहरूको कारणले, तेस्रो नम्बरमा यसको अचूकताको कारणले गर्दाखेरि, चौथो नम्बरमा यसमा भएको विषयवस्तुको कारणले र अन्तिम बुदा पाँचौं नम्बरमा चाहिँ बाइबलको विश्वव्यापी प्रभावको कारणले गर्दाखेरि। प्रिय मित्र, म आशा गर्छु तपाईँले आज बाइबलको बारेमा विचार गर्नुभयो। मैले तपाईँहरूको बीचमा बाइबल कसरी अद्वितीय पुस्तक हो अर्थात यो अन्य धर्मका धर्मशास्त्र हो जस्तो नभइकन कसरी यो अनुपम छ र कसरी यो अद्वितीय छ भन्ने विषयमा मैले तपाईँलाई बताएँ। बाइबललाई धेरैले प्रहार गरे, बाइबललाई धेरैले नष्ट गर्ने कोसिस गरे, तर आज पनि यो लेखिएको 2000 वर्षपछि पनि बाइबल जस्तोको त्यस्तै उभिएको छ। बाइबल संसारमा सबैभन्दा बढी भाषाहरूमा अनुवाद गरिएको पुस्तकमा पढ्न भएको छ र सबैभन्दा बढी भाषाहरूमा लेखिएको पुस्तकमा यो पढ्न सफल भएको छ। यसको मतलब यो परमेश्वरको वचन हो। बाइबल यसरी अचूकतामा रहनुको कारण चाहिँ यो जीवित ईश्वरको वचन। के हामी अन्य पुस्तकहरूबाट मुक्तिलाई खोज्ने कोसिस गरिराखेका छौं? के हामी ढुङ्गाहरूबाट, रूखहरूबाट वा फोटोहरूबाट या तस्विरहरूमा हामी मुक्तिलाई खोजिराखेका छौं? त्यस्तो छ भने प्रिय मित्र, तपाईँलाई बताउन चाहन्छु तपाईँले गलत भाषाहरूमा अनुवाद गरिएको पुस्तकमा पढ्न भएको छ र सबैभन्दा बढी भाषाहरूमा लेखिएको पुस्तकमा यो पढ्न सफल भएको छ। यसको मतलब यो परमेश्वरको

0: त्यो मुक्ति केवल येशु ख्रीष्टबाट आउँदछ। बाइबलको मुख्य विषयवस्तु चाहिँ मुक्ति हो। बाइबलको मुख्य निचोड भनेको मुक्ति हो। यो अद्वितीय धर्मशास्त्रको मुख्य निचोड भनेको मुक्ति हो, र त्यो मुक्ति येशु ख्रीष्टबाट आउँदछ। म आशा गर्छु तपाईँहरू सबैजना समझदार हुनुहुन्छ, तपाईँहरू सबैजना बुझ्ने व्यक्तित्वहरू हुनुहुन्छ, र तपाईँले बाइबलको बारेमा अझै मनन गर्नुहुनेछ, विचार गर्नुहुनेछ, र त्यो बाइबलमा भएको मुक्तिलाई खोज्नुहुनेछ। र जब तपाईँले त्यो मुक्तिलाई खोज्नुहुनेछ, तपाईँको अगाडि एकजना व्यक्तित्वलाई, एकजना ईश्वरलाई तपाईँ देख्नुहुनेछ, र उहाँ चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ, र उहाँ चाहिँ येशु ख्रीष्ट हुनुहुनेछ, र तपाईँले उहाँलाई पछ्याइकन आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय गर्नुहुनेछ, र उहाँको सेवामा तपाईँ आउनुहुनेछ, र तपाईँले उद्धार मुक्तिलाई पाउनुहुनेछ। आजको यस सन्देशबाट महान ईश्वरले हामी सबैमाथि आफ्नो अनुग्रह गर्नुभएको, हामीलाई आशीर्वाद दिनुभएको।
1: धन्यवाद दाई हरिलाई, साँच्चीकै आजको वचन अति आशिषमय थियो। वचनमा भने जस्तै बाइबल कुनै मानिसको बुद्धि र विवेकद्वारा रचना गरिएको पुस्तक होइन, यो परमेश्वरको वचन हो। जुन वचनमा मानिसको निम्ति अनन्त जीवन छ, सुरक्षा छ, अनि स्वर्गीय आशिष र अनुग्रहको झरी छ। हो श्रोता, वचनमा त्यो शक्ति छ जुन शक्तिद्वारा मानिसको जीवनका सबै समस्याहरू, दुःख कष्टहरू, अभावहरू, निराशा, दुष्टता र पापमय स्वभाव जस्ता थुप्रै कुराहरू हटेर जाँदछन्। यसबाट पनि हामी यो बुझ्न सक्छौ कि बाइबल परमेश्वरको जीवित वचन हो। हामीले आजको वचनमा सुने जस्तै बाइबल साइन्टिफिक अर्थात वैज्ञानिक रूपमा पनि प्रूफ भएर सत्य ठहरिएको धार्मिक पुस्तक हो। हुन त बाइबल विशेष गरी इसाईहरूको धार्मिक पुस्तक भए तापनि, तर परमेश्वरको प्रेरणाले संसारका सबै व्यक्तिहरूको निम्ति योजनाबद्ध तरिकाले लेखिएको पुस्तक हो, जसमा सम्पूर्ण ब्रह्माण्ड र ब्रह्माण्डभित्र रहेका सबै थोकहरूको अस्तित्वको बारेमा लेखिएको हामी पाउँदछौ। त्यसैले श्रोता, वचनमा भने जस्तै बाइबल 100% सत्य र अरू भन्दा पृथक र अद्वितीय परमेश्वरको जीवित वचन हो। यसकारण परमेश्वरको वचनलाई आत्मसात गरी आफ्नो जीवनलाई अनन्तको नरकबाट बचाउनुहोस्। प्रिय श्रोता, आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया दिन चाहनुहुन्छ, वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ, सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37 454, र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा, आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा हुन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
1: तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह अनि नमस्कार पनि भन्न चाहन्छु। आज फेरि पनि तपाईँहरूको बीचमा मैले पवित्र धर्मशास्त्रबाट परमेश्वरको वचन तपाईँहरूको बीचमा लिएर आएको छु। अनि म के विश्वास गर्दछु भन्दा, संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ प्रियहरू परमेश्वरको वचन सुन्नु हो। अनि संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वरको वचनलाई आफ्नो जीवनमा लागू गर्नु हो भनेर मैले मानिलिएको छु। अनि आज मैले जुन विषयमा चर्चा गर्न गइराखेको छु, अनि यो विषय तपाईँले धेरैचोटि सुन्नु भएको छ, अनि तपाईँले धेरैचोटि वचन प्रचार पनि गर्नुभएको छ होला, अनि जुन प्रकाश परमेश्वरले मेरो जीवनमा राख्नु भएको छ यो खण्डबाट, त्यो खण्ड म तपाईँहरूको लागि राख्न चाहन्छु प्रियहरू। अनि आज हामीले हेर्ने परमेश्वरको वचन चाहिँ लुका 10:25 हामी 37 हेर्नेछौ। अनि विशेष गरी यहाँनिर येशु ख्रीष्टले असल सामरीको दृष्टान्त भन्नुभएको छ। धेरैचोटि येशु ख्रीष्टले उहाँका मानिसहरूसँग दृष्टान्तमा बात गर्नुभएको छ प्रियहरू। यहाँनिर यो दृष्टान्त चाहिँ यसरी सुरु भएको छ प्रियहरू, व्यवस्थाका 10:25 तपाईँहरूको बीचमा परमेश्वरको वचन बोल्न चाहन्छु। अनि यहाँनिर यसरी लेखिएको छ, व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भए र यो प्रश्न गरे, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नु पर्छ भनेर। विशेष गरी प्रियहरू यो कुरालाई बुझ्नु तपाईँ र मैले आवश्यक छ। अनि यो व्यवस्थाको पण्डित चाहिँ को थिए भन्दा नि प्रियहरू, ऊ चाहिँ विशेष गरी व्यवस्थाका व्याख्याकर्ता, त्यति मात्र होइन प्रियहरू, व्यवस्थाको शिक्षक थिए। यदि तपाईँले यो पण्डित भन्ने शब्द हेर्नुभयो भने ग्रिकमा यसलाई नोमिकस भन्छ, जसको अर्थ चाहिँ ऊ चाहिँ मोसाले दिएको व्यवस्थाको शिक्षक थिए भनेर यहाँनिर हामी बुझ्न पाउँछ। अनि ऊ शिक्षक येशु ख्रीष्टलाई के गर्नलाई, परीक्षा गर्नलाई प्रियहरू खडा भएको छ। अनि उसले चाहिँ येशु ख्रीष्ट चाहिँ कस्तो रवि हुनुहुन्छ भन्ने कुरालाई उसले जाँच पनि गर्न आएको छ। ऊ चाहिँ त्यत्तिकै येशु ख्रीष्टलाई परीक्षा मात्र गर्नलाई होइन प्रियहरू, त्यो समयमा येशु ख्रीष्टलाई धेरैजनाले परीक्षा गरेको थिए, के गर्न भन्दै गर्दा चाहिँ येशु ख्रीष्टलाई ढलाउन, येशु ख्रीष्टलाई प्रियहरू परीक्षा पारेर लज्जित पार्नलाई धेरैचोटि व्यवस्थाका पण्डितहरूले चाहिँ येशु ख्रीष्टलाई के गरे, परीक्षा गरेका थिए। अनि यो पण्डित पनि तिनीहरू मध्ये एकजना पर्छ प्रियहरू। अनि उसले यसरी येशु ख्रीष्टलाई प्रश्न गरेको छ, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नु पर्छ भनेर। अनि जसले व्यवस्था अध्ययन गरेको थियो प्रियहरू, अनि व्यवस्था अध्ययन गर्ने पण्डितहरू अथवा व्यवस्थाका शिक्षकहरूलाई थाहा थियो, उनीहरूले चाहिँ के कुरालाई विश्वास गर्थे भन्दा नि प्रियहरू, मृत्यु पछि पनि जीवन छ भन्ने कुरालाई चाहिँ उनीहरूले अनन्त जीवन भनेर पनि विश्वास गरेको थिए पुरानो नियममा. त्यति मात्र होइन प्रियहरू, तपाईँले दानियल 12 अध्यायको 2 पदमा हेर्नुभयो भने यो कुरालाई पाउनुहुन्छ. अनि उनीहरूले चाहिँ के पनि विश्वास गर्थे भने अनन्त जीवन पाउनु भनेको चाहिँ व्यवस्थाको कुरालाई पुरा गर्नु, व्यवस्थालाई मान्नु र व्यवस्थामै लागिरहनु, त्यति मात्र होइन परमेश्वरसँग असल सम्बन्धमा रहनुले चाहिँ अनन्त जीवन प्राप्त हुन्छ भन्ने कुरालाई पनि विश्वास गर्थ्यो. त्यति मात्र होइन उनीहरूले जसरी परमेश्वरले दाउदलाई खडा गर्नुभयो त्यसरी नै मसीहलाई खडा गर्नुहुनेछ अनि उहाँसँगै राज्य गर्नु भनेको चाहिँ अनन्त जीवन प्राप्त गर्नु हो भन्ने कुरा चाहिँ यो पण्डितलाई थाहा थियो. तर यीशु ख्रीष्टले मिठो जवाब दिनुहुन्छ. यीशु ख्रीष्ट भने व्यवस्थासँग के हुन्छ परिचित हुनुहुन्थ्यो. उहाँ चाहिँ व्यवस्थासँग चाहिँ विशेष गरी चाहिँ एकदमै फेमिलियर हुनुहुन्थ्यो भनेर पनि भन्न मन लाग्छ मलाई. अनि उहाँले त्यो पण्डितलाई मिठो प्रश्न नै सोध्नुहुन्छ. यहाँनिर व्यवस्थाको पण्डितले पनि प्रश्न सोधेको छ, यीशु ख्रीष्टले पनि व्यवस्थाको पण्डितलाई प्रश्न सोध्नु भएको छ. यसरी उहाँले तिनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तिमीले के पढ्यौ? यो भन्दै गर्दा मलाई मिठो लागेको कुरा चाहिँ के हो भन्दा यीशु ख्रीष्टलाई व्यवस्था डल्लै थाहा थियो. यीशु ख्रीष्टलाई व्यवस्था पुरै थाहा थियो र त्यो पण्डित चाहिँ व्यवस्थाको शिक्षक भएको कारण चाहिँ यीशु ख्रीष्टले भन्नुहुन्छ, व्यवस्थामा के लेखिएको छ र तिमीले के पढ्यौ? अनन्त जीवन पाउनु भनेको के हो भनेर यहाँनिर यीशु ख्रीष्टले सोध्नुहुन्छ. अनि मलाई लाग्छ पण्डित पनि अल्लमल्ल पढ्यो होला त्यो समयमा. तर यहाँनिर उसले मिठो कुरा चाहिँ के भन्छ भन्दै गर्दा नि व्यवस्था 6:5 र लेवी 19:18 उसले कोट गरेको छ. तिनले यीशु ख्रीष्टलाई भन्दैछन्, तैले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर भनेर उसले सोधेको प्रश्नको उत्तर उसले नै यहाँनिर दिएको कुराहरू हामी पाउँछौ. अनि यीशुले उसलाई मिठो कुरा चाहिँ के भन्नुहुन्छ भन्दै गर्दा नि उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिक जवाब दियो त्यसै गर र तिमी जिउनेछौ अथवा तिमीले अनन्त जीवन पाउनेछौ भन्ने कुरा चाहिँ यीशु ख्रीष्टले त्यो पण्डितलाई भन्दै हुनुहुन्छ. तर यहाँनिर के हुँदैछ भन्दा नि प्रियहरू, यहाँनिर अझ धेरै पण्डितले चाहिँ यीशु ख्रीष्टलाई अथवा व्यवस्थाको पण्डितले यीशु ख्रीष्टलाई अझ धेरै गाह्रो अवस्थामा लानु खोज्दैछ. यीशु ख्रीष्टले दिनुभएको उत्तर चाहिँ उसले के गरिराखेको छैन, पत्याइराखेको छैन. तर उनले फेरि के भन्छ, उहाँले तिमीलाई भन्नुभयो तिमीले ठिक जवाब दियौ त्यसै गर र तिमी जिउने छौ. तर तिमीले आफूलाई धर्मी देखाउनलाई इच्छा गरेर यीशुलाई भने मेरो छिमेकी चाहिँ को त भनेर. यहाँनिर हेर्नुहोस् ल, अघि चाहिँ उसले के भन्दैछ, अनन्त जीवन जिउनको लागि के गर्नुपर्छ मैले भन्ने कुरा उसले भन्दैछ. अनन्त जीवन प्राप्त गर्नको लागि मैले के गर्नुपर्छ भन्ने प्रश्न. अनि यहाँनिर व्यवस्थाको एकजना पण्डितले फेरि यीशु ख्रीष्टलाई प्रश्न सोध्दैछन्. कसरी प्रश्न सोध्दैछन् भन्दा, तर तिनले आफूलाई धर्मी देखाउन इच्छा गरे र यीशुलाई भने मेरो छिमेकीहरू चाहिँ को हो त. यहाँनिर फेरि दोस्रो प्रश्न यीशुलाई सोधिराखेको छ. किन भन्दै गर्दा नि यो पण्डित पनि अहंकारी छ प्रियहरू. यो पण्डित पनि यीशुलाई परीक्षै गर्न चाहन्छ. यो पण्डित पनि यीशुलाई चाहिँ के गर्न चाहन्छ, ढाल्न नै चाहन्छ. तर यीशुले यहाँनिर सुरु गर्नुभएको छ एकदम मिठो दृष्टान्त. उहाँले सुरु गर्नुभएको छ, यीशुले तिनलाई के गर्नुभयो, जवाब दिनुभयो र भन्न थाल्नुभयो, एकजना मानिस यरुसलेमबाट यरियोतिर जाँदै थियो. अनि प्रियहरू, यहाँनिर यीशुले एकजना मानिसको कुरा गर्दै हुनुहुन्छ जो चाहिँ यरुसलेमबाट चाहिँ यरियो जाँदैछ. त्यो समयमा चाहिँ नि यरुसलेमबाट यरियो चाहिँ 27 किलोमिटर टाढा थियो. अनि यरुसलेमबाट यरियो जाँदै गर्दा चाहिँ त्यहाँनिर ढुङ्गाहरू भएको कारण चाहिँ त्यो बाटो चाहिँ अलिकति भयानकै छ भन्ने कुरा चाहिँ धेरै अध्ययनमा मैले थाहा पाएको थिएँ. अनि त्यो डाकुहरूको फेला पर्यो र तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटेर अदमरो पारेर छोडेर गए. यहाँनिर यीशुले 30 पदमा एकजना मानिसको कुरा गरिराख्नु भएको छ। अनि ऊ चाहिँ नि प्रियहरू डाकुहरूको फेला परेको छ। किन भन्दै गर्दा ऊ चाहिँ एरुसलेमदेखि एरियो चाहँदै गर्दा त्यो समयमा ठुला ठुला ढुङ्गाहरू थियो भनेर पनि कतिचोटि हामी पाउँछौ नि। ढुङ्गै ढुङ्गा हुँदै छिचोल्दै छिचोल्दै चाहिँ एरियो जानु पर्ने रहेछ प्रियहरू। अनि त्यो समयमा धेरै डाकुहरूले चाहिँ त्यो एरुसलेमदेखि एरियोको बाटोमा चाहिँ लुटपाट गर्ने रहेछन् प्रियहरू। अनि यो मानिस पनि नि डाकुहरूको हातमा परेको छ। अनि उसलाई त्यति मात्र होइन प्रियहरू, नाङ्गै हुने गरी के गरेको छ, पिटिएको छ र अधो मरो पारी छोडेर त्यहाँनिर गएको छ। यसको मतलब चाहिँ उसका चाहिँ लुगाहरू पनि खोसिएको छ, उसँग भएका सम्पूर्ण कुरा चाहिँ खोसेर उसलाई चाहिँ अधो मरो पारेर के गरेको छ, पिटिएको छ। प्रियहरू एकछिन विचार गर्नुहोस् तपाईँहरूले, जब एउटा मान्छेलाई पिटिन्छ नि प्रियहरू, अधो मरो फारिँदै गर्दा उसले मलाई लाग्छ पक्कै पनि नेपालको कन्टेक्स्टमा भन्दै गर्दा उसले आया आया भनेर चिच्चाइराखेको थियो, मरे मरे भनेर पनि चिच्चाइराखेको थियो होला। त्यति मात्र होइन प्रियहरू, नेपालमा बस्दै गर्दा आमा आमा भन्दै उसले पुकारिराखेको थियो होला। ऊ चाहिँ नि अधो मरो भन्दै गर्दा ऊ चाहिँ आधी मरिसकेको छ प्रियहरू। यहाँनिर कसको कुटाई खाएर भन्दा डाकुहरूको कुटाई खाएर। अनि उसले सहायता खोजिराखेको छ, ऊ चाहिँ अझ बच्नलाई खोजिराखेको छ। तर यहाँनिर के भएको छ भन्दा नि प्रियहरू, संयोगले एकजना पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अदमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो भनेको छ प्रियहरू। अनि तपाईँ र मैले यहाँ बुझ्नुपर्ने कुरा चाहिँ यो पुजारी चाहिँ को थियो भन्दा नि प्रियहरू, यो पुजारी चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको, परमेश्वरले सेपरेटेड वान गर्नुभएको व्यक्ति थियो। के को लागि भन्दा चाहिँ तपाईँ र मैले हिब्रू 5:1 हेऱ्यौँ भने बलिदान चढाउनको लागि परमेश्वरले नियुक्ति गर्नुभएको व्यक्ति चाहिँ पुजारी थियो। त्यति मात्र होइन प्रियहरू, व्यवस्थाको शिक्षक पनि थिए पुजारीहरू चाहिँ, जुन कुरा चाहिँ तपाईँले लेवी 10:11 पाउनुहुन्छ। अनि यो मिठो कुरा चाहिँ के छ भन्दा नि प्रियहरू, मान्छेहरूले चाहिँ पापको प्रयासित गर्ने गर्दथे। त्यो समयमा चाहिँ धेरै वर्षैभरि मान्छेहरूले पाप गर्दै गर्दा चाहिँ मन्दिरमा गएर चाहिँ पाप प्रयासित गर्नको लागि चाहिँ अन्तर बिन्ती गर्ने काम चाहिँ पुजारीले गर्दथ्यो। त्यति मात्र होइन प्रियहरू, तपाईँले लेवी 13:2-3 हेर्नुभयो भने पुजारीले चाहिँ एक व्यक्ति बिरामी वा स्वस्थ छ भनेर पनि निर्धारण गर्ने गर्थ्यो। अनि यो व्यक्तिले चाहिँ के गरेको छ भन्दा नि, यो पुजारीले चाहिँ अनदेखा गरेको छ प्रियहरू, त्यो अगमरो व्यक्तिलाई, त्यो मर्न लागेको व्यक्तिलाई उसले अनदेखा गरेर तर्केर गएको छ प्रियहरू। यो समय चाहिँ तपाईँ र मैले के बुझ्नुपर्छ भन्दा नि, यो पुजारीको लागि प्रियहरू माया देखाउनु कुरा चाहिँ ठुलो थियो, तर व्यवस्थाले गर्दाखेरि उसलाई बाँधेको थियो। उसले चाहिँ नि मानिसको आवश्यकतालाई भन्दा पनि आफ्नो व्यवस्थालाई र आफूले गरिआएको चलन चल्ती र रीतिरिवाजलाई उसले प्राथमिकता दिएको कारण चाहिँ उसले त्यो तत्कालीन आवश्यकतामा परेको व्यक्तिलाई के गरेको छ, प्रेम गरेको छैन प्रियहरू। उसलाई सहायता गर्नुपर्ने थियो यो पुजारीले, तर यो पुजारी चाहिँ तर्किएर गएको छ प्रियहरू। धेरै चोटि नि तपाईँ र मेरो जीवनमा पनि धेरै मान्छेहरू हामीले देख्छौँ जो चाहिँ अरमरो जीवन जिइराखेको छन्, आत्मामा उनीहरू अधमरो भइराखेको छन्, भावनात्मक रूपमा अधमरो भइराखेको छन्, शारीरिक रूपमा नै अधमरो भइरहेको छन्। कतिचोटि नै तपाईँ र म चाहिँ क्रिस्चियन हुनु भनेको चाहिँ तर्केर हिँड्ने व्यक्ति होइन, तपाईँ र म चाहिँ देखेर उनीहरूलाई सहायता गर्ने व्यक्ति हुन आवश्यक छ। त्यति मात्र होइन प्रियहरू, अझ तल हेर्दै जानुभयो भने अनि त्यसै गरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेर अर्कोपट्टि तर्केर गयो भन्ने कुरा यहाँनिर हामी पाउँछौँ। लेवी भनेको को थिए त भन्दै गर्दा नि प्रियहरू, लेवीहरूको काम चाहिँ पुजारीलाई सहायता गर्नु थियो। त्यति मात्र होइन, पुजारीको रेखदेखमा लेवीहरूले पाल र मन्दिरको हेरचाह गरे र विश्वास योग्य भइकन परमेश्वरको सेवकाईमा र उनीहरूले पाएको कर्तव्यमा उनीहरू चाहिँ काम गरिराख्ने व्यक्तिहरू थिए। अनि यो कुरा चाहिँ तपाईँले पहिलो इतिहास 23:24-32 पाउनुहुन्छ। अनि यो पुजारीले पनि वास्ता गरेको छैन त्यो एकजना मानिसलाई प्रियहरू, अधमरो मानिसलाई। त्यसै गरी लेवीले पनि यहाँ वास्ता गरेको छैन, ऊ पनि के गर्यो अरे भन्दा तर्केर गयो अरे भन्ने कुरालाई हामी यहाँनिर पाउँछौ। अनि प्रियहरू, कति चोटि नै हामी कस्तो मानिसौ भन्ने कुरालाई त्यो इम्पोर्टेन्ट होइन हाम्रो लागि. अनि यहाँनिर नि लेबी चाहिँ तर्किएर गएको छ प्रियहरू. अनि त्यो लेबीले पनि त्यो अदमरो मान्छेलाई जसलाई चाहिँ सहायताको खाँचो थियो त्यो व्यक्तिलाई वास्ता गरेको छैन. तर यहाँनिर अब हामी 33 पदमा आयो भने यहाँनिर अचम्म र आश्चर्यको काम भएको कुरालाई हामी देख्छौ. तर एकजना सामरी उसको यात्रा गर्दै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो. हालेलुया प्रियहरू. अनि यहाँनिर सामरी जो चाहिँ समाजको एकदम प्रतिष्ठित व्यक्तिहरू थिए, पुजारी लेबी, उनीहरूले चाहिँ नि त्यो अदमरो मान्छेलाई वास्ता गरेको छैन. तर यहाँनिर सामरीको हृदय चाहिँ दयाले भरिएको छ. अनि सामरी चाहिँ कस्तो थिए भन्दा नि त्यो समय प्रियहरू त्यो समयमा चाहिँ सामरी चाहिँ अछुत भनेर पनि भनिन्थ्यो. त्यति मात्र होइन, आधा अन्य जाति र आधा यहुदी भनेर पनि भनिन्थ्यो. अनि इजरायलीहरूले चाहिँ उनीहरूलाई एकदमै घृणाको नजरले हेर्थे. तर यहाँनिर सामरीले के गरेको छ भन्दा नि त्यो अदमरो मान्छेलाई देख्दै गर्दा उसको हृदय चाहिँ दयाले भरिएको छ प्रियहरू. जब उसको हृदय दयाले भरिन्छ मलाई लाग्छ पक्कै पनि ऊ चाहिँ त्यो व्यक्तिको छेउमा आएको छ. अनि त्यसलाई के गरेको छ भन्दा नि र त्यस कहाँ गएर हेर्नुहोस् है, गएर तेल र दाखमत लगाएर त्यसको घाउहरूमा मलमपट्टि बाँधिदियो र आफ्नै गदा माथि चढाएर त्यसलाई एउटा पौवामा ल्याएर त्यसको हेरचाह गर्यो. हालेलुया प्रियहरू. यहाँनिर यो सामरीको हृदय चाहिँ नि प्रियहरू यति दिङ्न मायाले भरिएको छ, सामरीको हृदय चाहिँ यति दिङ्न दयाले भरिएको छ, यति दिङ्न सहायकताको हृदय उमा भएको म पाउँदछु. उसले के गर्यो भन्दा तेल र दाखमुख लगाएर त्यसको घाउहरूमा मलमपट्टि लगाइदिएको छ प्रियहरू. अनि यो कुरालाई हेर्दै गर्दा नि मेरो हृदयमा एउटै कुरा आउँछ प्रियहरू, अहिले चाहिँ नि यो संसारमा धेरै मान्छेहरू घाउै घाउ भएर हिँडिराखेको छन् शरीरमा र आत्मामा र प्रियहरू भावनात्मक रूपमा. के तपाईँ र मैले यो सामरीको जस्तै हृदयलाई देखाएको छौँ प्रियहरू? त्यस्ता मानिसहरू देख्दै गर्दा हाम्रो हृदय के दयाले भरिएको छ प्रियहरू? तपाईँ र मेरो जात के हो भन्ने कुरा यो डजन्ट म्याटर. तपाईँ र म कति पढेको छौ भन्ने कुरालाई पनि यहाँनिर चाहिँ बताएको छैन. बस क्रिस्चियन जीवन भनेको चाहिँ नि घाउ भएको मानिसहरूको हृदयमा मलमपट्टि लगाउने जीवन हो भनेर भन्न मन पराउँछु. अझ यहाँनिर मिठो कुरा 35 हेरौँ भने भोलिपल्ट उसले चाँदीको 2 सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु. अनि कतिजना बाइबल विद्हरूले के भन्छन् भन्दा नि प्रियहरू, यो 2 सिक्का चाँदीको कुरालाई कतिजनाले चाहिँ यो 2 दिनको त्यो पौवाको मालिकको खर्च हो भन्छन्, अनि कतिजनाले चाहिँ यो चाहिँ 2 महिनाको खर्च हो भनेर पनि भन्दछन्. अनि हामीले प्रेम देखाउँदै गर्दा चाहिँ नि प्रेरित मलमपट्टि पनि लगाउने हो. हामी भएका कुराहरू चाहिँ नि त्यस्ता खाँचोमा परेका मानिसहरूलाई हामीले सहायता गर्नको लागि परमेश्वरले दिनुभएको. अनि तपाईँलाई म एउटा कुरा भन्दै, मैले धेरै पहिला सुनेको, परमेश्वरले हामीलाई दिनुभएको कुरा चाहिँ नि हाम्रो लिभिङ स्ट्यान्डर्ड बढाउनलाई भन्दा पनि गिभिङ स्ट्यान्डर्ड बढाउनको लागि हो भनेर मैले सुनेको थिएँ. अनि यहाँनिर सामरीले एकदमै शक्तिशाली कुरा गरेको छ. अनि येशूले सोध्नुभयो, हेर्नुहोस् अब फेरि पण्डित इन्ट्री भएको छ यहाँनिर. येशूले सोध्नुभयो, तिम्रो विचारमा ती 3 मध्ये डाकुहरूको हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ थरियो भनेर येशूले यहाँनिर ठुलो प्रश्न उसको अगाडि राखिदिनुहुन्छ. अनि तिनले भने त्यस मानिसमाथि दया देखाउने चाहिँ, तब येशूले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर. हालेलुया. अनि म यो खण्डबाट एउटै सन्देश दिन चाहन्छु प्रियहरू, क्रिस्चियन जीवन भनेको चाहिँ नि सहायता गर्ने जीवन हो. क्रिस्चियन जीवन भनेको चाहिँ प्राण आत्मा शरीरमा भएका घाउलाई निको पार्ने जीवन हो. अनि परम प्रभुले तपाईँ र मलाई चाहिँ नि अहिले चाहनु भएको चाहिँ कस्तो व्यक्ति भन्दा असल व्यक्ति अथवा असल सामरी परम प्रभुले खोज्दै हुनुहुन्छ. त्यो सामरी तपाईँ हुनुभयो भने नि परम प्रभु तपाईँदेखि अत्यन्तै प्रसन्न हुनुहुन्छ भन्ने कुरालाई म घोषणा गर्न चाहन्छु प्रियहरू. यदि तपाईँ र मेरो हृदय चाहिँ यो अदमरो मान्छे जस्तै देखेको मान्छे देख्दै गर्दा नि हाम्रो हृदय चाहिँ दयाले भरिँदैन भने नि अझ धेरै परम प्रभुसँग तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ र परम प्रभुलाई हामीले भन्न आवश्यक छ, प्रभु तपाईँले मलाई असल सामरीको हृदय दिनुहोस् भनेर। अनि यो परमेश्वरको वचन सुन्दै गर्दा नि प्रियहरू, अनि यो परमेश्वरको वचन बोल्दै गर्दा परम प्रभुले हामीलाई यही भन्दै हुनुहुन्छ, तपाईँ र म चाहिँ असल सामरी हुन आवश्यक छ। जब तपाईँ र म असल सामरी हुन्छौ नि प्रियहरू, तपाईँ र मैले समाजलाई परिवर्तन गर्न सक्छौ, तपाईँ र मैले देशलाई परिवर्तन गर्न सक्छौ। अनि क्रिस्चियन जीवन भनेको चाहिँ नि गफ दिने जीवन होइन, काम गर्ने जीवन हो भन्दै तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818-95-85-47 र 9813-58-65-47 9813-58-65-47। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा हामी दिदी बहिनीहरूका लागि विशेष रूपमा तयार गरिएको एक रेडियो कार्यक्रम हो। जुन कार्यक्रम तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा मीडिया ग्रुपको तपाईँ सदस्य हुनुहुन्छ भने मीडिया ग्रुपमा अन्य दिदी बहिनीहरूसँग बसेर सुनिराख्नु भएको छ। हामी यो महिनाभरि नै हाम्रो वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सक्छौ भन्ने बारेमा कुराकानी गरिराखेका छौं र हरेक हप्ता यसैसँग सम्बन्धित कुनै एउटा स्पेसिफिक विषयमा हामी कुरा गर्दैछौ र आजको विषय पनि एकदमै महत्वपूर्ण छ। आज चाहिँ हामी कुराकानी गर्दैछौ कि हाम्रो विवाहलाई हामी कसरी सुरक्षित राख्न सक्छौ, हाम्रा जीवनका अन्य सम्बन्धहरूसँग एकदमै राम्रो सन्तुलन गरेर, किनकि हामी सबैजनालाई थाहा छ विवाह या वैवाहिक सम्बन्ध धेरै महत्वपूर्ण छ। तर वैवाहिक सम्बन्ध मात्रै एउटा सम्बन्ध होइन जुन हामी जीवनमा निभाउने गर्छौं। हाम्रो जीवनमा अरू पनि विभिन्न सम्बन्धका एउटा ताना बानाहरू छन् जसलाई हामीले जीवनमा अगाडि लैजानुपर्छ। अनि कहिलेकाहीँ बाहिरी सम्बन्ध नभनौं तर अन्य सम्बन्धहरू जुन हामी परिवारका अरू सदस्यहरूसँग राख्छौं, ती बाहिरका सम्बन्धहरूले हाम्रो वैवाहिक सम्बन्धलाई चाहिँ प्रभाव पार्छन्। दुःख लाग्दो कुरा, कहिलेकाहीँ नराम्रो पनि प्रभाव पार्छन्, कहिलेकाहीँ राम्रो पनि प्रभाव पारिराखेका हुन्छन्। आजको कार्यक्रममा चाहिँ हामी कसरी ती सम्बन्धहरूलाई चाहिँ हामी एउटा स्वस्थ सन्तुलनमा राख्न सक्छौं ताकि अरू सम्बन्धहरूले वैवाहिक सम्बन्धलाई बलियो बनाउने काम गरोस्, न कि यसलाई कमजोर बनाउने या टुटाउने काम। त्यसकारणले गर्दा आजको कार्यक्रम अन्तिम समय सुन्नुहोस्, तपाईँले पक्कै पनि केही असल आशिषमय कुराहरू सुन्न पाउनुहुनेछ भन्ने हाम्रो विश्वास हो। कार्यक्रम कस्तो लाग्छ त्यो तपाईँले पुरै सुनिसकेपछि मात्रै भन्न सक्नुहुन्छ। त्यसकारणले गर्दा आजको कार्यक्रम अन्तिम समय सुनिदिनुहोला। आउनुहोस् कार्यक्रम सुरु गरौं। प्रिय मित्र, विवाह श्रीमान श्रीमती बीचको सम्बन्ध हो, परमेश्वर तीन पक्षसँगको सम्बन्ध हो, तर यहाँनिर अरू पनि विभिन्न सम्बन्धहरू जोडिएका हुन्छन्। भन्नुको मतलब हाम्रो जीवनमा हाम्रो वरपर हामीले धेरै सम्बन्धहरू गाँसेका हुन्छौँ र त्यो सम्बन्धमा आफ्नो भूमिका हामीले निभाइराखेका हुन्छौँ। जस्तो हाम्रो साथीभाइसँग हाम्रो मित्रताको सम्बन्ध छ, हामी काम गर्ने ठाउँमा हाम्रा सहकर्मीहरूसँग पनि हाम्रो सम्बन्ध छ, हाम्रा आफन्तसँग हाम्रो छुट्टै खालको सम्बन्ध हुन्छ, समाजमा वरपर धेरै खालको सम्बन्धहरू हामीले निभाइराखेका हुन्छौँ, हाम्रो नजिकको छिमेकी अनि हाम्रो परिवारभित्रै पनि हाम्रा परिवारका अन्य सदस्यहरूसँग पनि हाम्रो व्यक्तिगत एउटा सम्बन्ध हुन्छ। हरेक नातामा एउटा खालको सम्बन्ध विस्थापित भएको हुन्छ र हामीले त्यो सबै सम्बन्धहरूलाई असल प्रकारले निभाउन सक्नुपर्छ, निभाउनुपर्छ। त्यो हाम्रो निम्ति एउटा सपोर्ट सिस्टम जस्तो पनि हो, होइन? हामी मानिसहरूसँग जोडिन्छौँ। आजभोलिको समयमा त यी सम्बन्धहरूका नाममा अर्को पनि एउटा सम्बन्ध थपिएको छ कि आजभोलि हामी सामाजिक सञ्जालमा पनि कति मानिसहरूसँग सम्बन्धित हुन्छौँ। उनीहरूसँग हाम्रो व्यक्तिगत भेटघाट चिन्जान हुँदैन, तर कतिसँग हाम्रो विचार मिल्छ, कतिसँग हाम्रो कुन कुरा मिल्छ, कतिको विचारबाट हामी प्रभावित हुन्छौँ र उनीहरूसँग एउटा छुट्टै खालको अनलाइनको सम्बन्ध हामीसँग गाँसिएको हुन्छ। यी सबै सम्बन्धहरूले हाम्रो विवाहलाई प्रभाव पार्न सक्छन् है। अब यो कुरा हामीले कतिको ध्यान दिएर या गहिरिएर सोचेका छौँ कि छैनौँ मलाई थाहा छैन, तर यी सम्बन्धहरूमा हामीले कतिको समय लगाएका छौँ या यो सम्बन्धलाई हामीले कुन स्थानमा राखेका छौँ त्यसले प्रत्यक्ष रूपमा हाम्रो विवाहलाई चाहिँ असर पारिराखेको हुन्छ। कहिलेकाहीँ यी सम्बन्धहरूले विवाहलाई बलियो बनाउन पनि सहायता गर्छन्, त्यो एउटा सुन्दर पक्ष हो। तर कहिलेकाहीँ गलत सीमाहरूले चाहिँ, गलत सम्बन्ध या भनौँ त्यो सम्बन्धलाई हामीले दिने इम्पोर्टेन्स अथवा त्यो सम्बन्धले कतिचोटि आफ्नो सीमा पार गरिदिँदा चाहिँ त्यस्तै हाम्रो विवाहलाई कमजोर बनाउँछ। र कहिलेकाहीँ त यी यस्ता सम्बन्धकै कारणले पनि अथवा आफ्नै परिवार आफन्त साथीभाइकै कारणले पनि कतिजनाको विवाह चाहिँ टुटेको हामीले देखेका छौँ होला। कहिलेकाहीँ मानिसले आफ्नो साथीहरूसँग सबै कुरा बाँड्न सक्छ, होइन? नजिकको साथीसँग उसले आफ्नो मनमुटु खोलेर कुरा गर्न सक्छ, तर त्यही कुरा आफ्नो जीवन साथीसँग उसले सेयर गरिराखेको हुँदैन। कहिलेकाहीँ हामी अफिसका मानिसहरूसँग भावनात्मक रूपमा एकदमै नजिक हामी हुन्छौँ, तर त्यही नजिकता या त्यही नजिकपन आफ्नो परिवार अथवा आफ्नै श्रीमान श्रीमती बीचमा चाहिँ भएको हुँदैन। र यस्तो नजिकताले
दम्पतिहरू बीचमा प्रश्न शंका र तनावलाई ल्याउने गर्छ। त्यसैले आजको कार्यक्रममा हामी यी कुराहरूलाई प्रकाशमा ल्याउनेछौ कि विवाह चाहिँ किन प्राथमिक सम्बन्ध हो या तपाईँको मोस्ट टप प्रायोरिटीमा आउनुपर्ने सम्बन्ध चाहिँ तपाईँको वैवाहिक सम्बन्ध हो भन्ने कुरा हामी आजको कार्यक्रममा छलफल गर्नेछौ। साथै तपाईँले सम्बन्धहरूमा चाहिँ एउटा सीमा तय गर्न आवश्यक छ भन्ने कुरा हामी गर्नेछौ। साथीभाइ र सहकर्मीसँग कसरी उचित व्यवहार गर्ने भन्ने बारे हामी कुरा गर्नेछौ। अनि परिवार र आफन्तसँग पनि हामीले सम्बन्धमा कतिचोटि सन्तुलन राख्न सिक्नुपर्छ, सीमा राख्न सिक्नुपर्छ र अन्य सम्बन्धहरूले विवाहलाई कसरी बलियो बनाउन चाहिँ सहायता गर्न सक्छन् अथवा अरू सम्बन्धलाई हामी कसरी निभाउन सक्छौ ताकि त्यसले हाम्रो विवाहलाई टुक्र्याउने होइन तर अझै जोड्ने र बलियो पार्ने काम गरोस्, ती कुराहरूको बारेमा आज हामी छलफल गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई पक्कै पनि केही कुराहरू सिकाउनेछ र तपाईँले आशिष पाउनुहुनेछ र यसले तपाईँको विवाहलाई अझै बलियो बनाउनको लागि थप सहायता पुर्याउनेछ।

प्रिय दिदी बहिनीहरू, विवाह परमेश्वरको योजना हो। उत्पत्तिको पुस्तक 2:24 पदमा लेखिएको छ, यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। यस पदले एउटा महत्वपूर्ण कुरा सिकाउँछ। जब विवाह हुन्छ त्यसपछि श्रीमान र श्रीमती एकअर्काको प्राथमिक सम्बन्ध बन्छन्। यसको अर्थ बुवा आमालाई प्रेम नगर्ने भनेको चाहिँ होइन, साथीभाइलाई व्यवस्था गर्ने भनेको पनि होइन, तर यसको अर्थ विवाहलाई प्राथमिकता दिनु हो। धेरै विवाहहरूमा समस्या आउँछ किनभने दम्पतिहरूले आफ्नो सम्बन्धभन्दा, आफ्नो वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्धलाई चाहिँ बढी महत्व दिन्छन् या बाहिरको सम्बन्धको मानिसहरूको चाहिँ बढी कुरा सुन्छन्। कहिलेकाहीँ साथीभाइहरूले नकारात्मक सल्लाह दिन सक्छन्, नकारात्मक रूपमा प्रभाव पार्न सक्छन्। कहिलेकाहीँ आफन्तहरूले पनि अनावश्यक हस्तक्षेप हाम्रो सम्बन्धमा गरिराखेका हुन्छन्। यदि श्रीमान र श्रीमती एकतामा छैनन् भने बाहिरी आवाजहरूले सम्बन्धलाई कमजोर बनाउन सक्छ। एक पटक एकजना महिलाले भनेको कुरा म यहाँहरूको बीचमा बाँड्न चाहन्छु। उहाँले भन्दै हुनुहुन्थ्यो कि म आफ्नो परिवारसँग यति धेरै व्यस्त थिएँ कि मैले आफ्नै श्रीमानलाई समय दिन छोडे, पछि हामी बीच ठूलो दूरी बढ्न थाल्यो। यो धेरै परिवारहरूको वास्तविकता हो। हामी कहिलेकाहीँ सबैलाई खुसी बनाउन खोज्छौं तर आफ्नै विवाहलाई चाहिँ समय दिन बिर्सिराखेका हुन्छौं। विवाहलाई प्राथमिकता दिनु स्वार्थी हुनु होइन, यो बुद्धिमानी हुनु हो। जब श्रीमान र श्रीमती बलियो हुन्छन् तब परिवारमा अन्य सम्बन्धहरूमा पनि हामी उत्तिकै इफोर्ट मिलेर लगाउन सक्छौं। प्रिय मित्र, स्वस्थ सम्बन्धका लागि स्वस्थ सीमाहरू अति आवश्यक हुन्छन्। सीमाको अर्थ घृणा गर्नु होइन, सीमाको अर्थ सुरक्षा हो। जसरी घरको ढोका हुन्छ त्यसरी नै सम्बन्धहरूमा पनि सीमाहरू आवश्यक हुन्छन्। आजको संसारमा धेरै सम्बन्धहरू सीमाको अभावले कमजोर भइरहेका छन्। उदाहरणका लागि विपरीत लिङ्गी साथीसँग अत्याधिक व्यक्तिगत कुराकानी गर्नु या नजिकको सम्बन्ध स्थापित गर्नु। भन्नुको मतलब, यदि तपाईँ महिला हुनुहुन्छ भने तपाईँको पुरुष मित्रसँगको अत्याधिक नजिकता तपाईँको विवाहको लागि बाधा बन्न सक्छ या तनाव ल्याउने कारण बन्न सक्छ। त्यही कुरा श्रीमानमा पनि लागू हुन्छ। यदि तपाईँ दाजुभाइ हुनुहुन्छ र तपाईँ विवाहित हुनुहुन्छ तर तपाईँको महिला मित्रहरू धेरै छन्, महिला मित्रसँग तपाईँको सम्बन्ध चाहिँ एकदमै नजिक छ भने त्यो कुराले पक्कै पनि तपाईँको श्रीमतीलाई राम्रो असर या राम्रो प्रभाव पारेको हुँदैन। अर्को कुरा, तपाईँ आफ्नो जीवनसाथीबाट लुकाएर कसैसँग कुरा गर्नुहुन्छ, चाहे त्यो घरका परिवारका सदस्य नै किन नहुन्, तपाईँको एकदमै मिल्ने पुरुष मित्र या महिला मित्र नै किन नहोस्, यदि तपाईँ आफ्नो श्रीमान या श्रीमतीसँग लुकाएर कसैसँग केही कुरा गर्नुहुन्छ भने त्यसले पनि तपाईँको सम्बन्धलाई चाहिँ असर गरिराखेको हुन्छ। सामाजिक सञ्जालमा गोप्य सम्बन्ध राख्नु, आजभोलिको समयमा हामी यी कुराहरू एकदमै धेरै भएको देख्छौँ। तपाईँ एउटा विवाहित सम्बन्धमा हुनुहुन्छ तर अनलाइनमा तपाईँ कसैसँग एकदम रोमान्टिक रिलेसनसिपमा हुनुहुन्छ, भले तपाईँ त्यो व्यक्तिसँग कुराकानी मात्रै गर्नुहोला तर त्यसले तपाईँको विवाहलाई बलियो बनाउने काम पक्कै पनि गर्दैन। साथीहरूसँग विवाहको गोप्य समस्या बाँड्नु, उदाहरणको लागि तपाईँको नजिकै एकदमै मिल्ने मित्र हुनुहुन्छ, चाहे तपाईँ महिला र तपाईँ महिला मित्र बीचकै कुरा किन नहोस्, आफ्नो विवाहमा भएका कुराहरू यदि तपाईँ साथीभाइसँग गएर बाँड्नुहुन्छ, तपाईँको विवाहमा भएका समस्या या गोप्य कुराहरू तपाईँ अरूसँग बाँड्नुहुन्छ भने त्यो कुराले तपाईँको विवाहलाई कमजोर बनाउँछ या कमजोर विवाहको संकेतको रूपमा त्यसलाई लिन सकिन्छ। यी कुराहरू सुरुमा साना जस्ता देखिन्छन्। कतिचोटि हामी हँसी मजाकमा पनि यस्ता कुराहरू साथीभाइसँग गर्छौ तर बिस्तारै यसले भावनात्मक दूरी बढाउँछ र विवाहमा एउटा दुर्घटना निम्त्याउन सक्छ। प्रिय मित्र, भावनात्मक सम्बन्ध केवल शारीरिक नजिकपनबाट मात्र शुरू हुँदैन, धेरै पटक अत्याधिक व्यक्तिगत संवादबाट पनि हामी भावनात्मक सम्बन्धहरू अनुभव गर्न सक्छौ। त्यसैले हाम्रो सम्बन्धमा चाहिँ हामीले एकदमै बुद्धिमानीपूर्ण तरिकाले अगाडि बढ्नु आवश्यक हुन्छ। अब हामी आफैलाई कतिचोटि यी कुराहरू हामी खुलेर अरूको सामु गर्न सक्दैनौँ होला, तर यदि तपाईँ अहिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ र कहीँ कतै तपाईँलाई तपाईँको विवाहमा तपाईँले पनि केही त्यस्तो कुराहरू गर्नुभएको छ, त्यस्ता केही सम्बन्धहरू छन् जुन कुरामा चाहिँ तपाईँले आफ्नो विवाहलाई चाहिँ तल राखेर विवाहभन्दा अन्य सम्बन्धलाई माथि राख्नु भएको छ भनेदेखि तपाईँ त्यो कुराबाट टाढा आउनुहोस्।
यदि कुनै पनि सम्बन्ध तपाईँको श्रीमानबाट लुकाउनु पर्ने अवस्थामा छ भने त्यो सम्बन्ध स्वस्थ नहुन सक्छ अथवा त्यो सम्बन्ध नराख्नु नै तपाईँको लागि उत्तम हुन सक्छ। साथीको जरूरत हामी सबैजनालाई पर्छ, हामी सबैजनालाई साथी हो खाँचो पर्छ। हामीले काम गर्ने ठाउँमा पनि हाम्रा सहकर्मीहरू साथीहरू हुन्छन्। हामी कुनै पनि ठाउँमा काम गर्छौँ भने केवल काम मात्रै गर्दैनौँ, त्यहाँनिर हामीले फेरि फरक खालका सम्बन्धहरू स्थापना गर्छौँ, होइन, साथीहरू बनाउँछौँ। तर ती सम्बन्धहरूले विवाहलाई बलियो बनाउन या कमजोर बनाउन भूमिका खेल्छन् भन्ने कुरा हामीले बिर्सनु भएन। यदि तपाईँका साथीहरूले तपाईँको विवाह सम्मान गर्छन्, तपाईँलाई विवाहसँग सम्बन्धित सकारात्मक सल्लाहहरू दिन्छन् अनि परिवारलाई मूल्य दिने खालका, महत्व दिने खालका तपाईँका सहकर्मी साथीहरू छन् भने तिनले तपाईँको वैवाहिक सम्बन्धलाई बलियो बनाउन पनि सहायता गर्न सक्छन्। तर यदि तपाईँले काम गर्ने ठाउँमा, अफिसमा तपाईँको साथीहरू चाहिँ लगातार चाहिँ नकारात्मक कुराहरू गर्छन्, विवाहलाई हल्का रूपमा लिन्छन् अथवा भनौ विवाहको महत्वबारे चाहिँ उनीहरूलाई मतलब छैन, विवाहको एउटा कन्सेप्टमा नै विश्वास नगर्ने खालका छन् अथवा गलत व्यवहारहरूलाई चाहिँ प्रोत्साहन गर्ने खालका साथीहरू तपाईँको अफिसमा काम गर्ने ठाउँमा छन् भने त्यसले डाइरेक्टली या इनडाइरेक्टली तपाईँको विवाहलाई पनि असर गर्छ। एउटा सानो उदाहरण म तपाईँलाई दिन्छु। एकजना पुरुष मित्रले, कसैको श्रीमानले चाहिँ आफ्नो कार्यालयको सहकर्मीसँग एकदमै व्यक्तिगत विषयमा कुराकानी गर्नुहुँदो रहेछ। उहाँको आफ्नो श्रीमती छ तर काम गर्ने अफिसमा अर्को एकजना महिला मित्रसँग चाहिँ उहाँले एकदमै आफ्नो व्यक्तिगत कुराकानीहरू गर्न थाल्नुभएछ। उहाँले सबै आफ्ना दुःख तनाव, आफ्नो विवाहमा भएका समस्या अथवा श्रीमतीसँग भएका गुनासोहरू पनि त्यो महिलासँग बाँड्नुहुँदो रहेछ। बिस्तारै उहाँले आफ्नो श्रीमती भन्दा पनि त्यो महिला मित्रसँग चाहिँ भावनात्मक रूपमा नजिक भएको अनुभव गर्न थाल्नुभएछ, जसको कारणले गर्दा उहाँहरूको विवाह टुट्न गयो। पक्कै पनि यी यस्ता उदाहरण तपाईँले आफ्नो वरपर नजिकमा पनि धेरै सुन्नु भएको छ होला। प्रिय साथीहरू, यही कारणले चाहिँ हामीले हाम्रा भावनात्मक सीमाहरूलाई चाहिँ तय गर्न जरुरी छ, होइन? हामीले कोसँग नजिक हुने, कोसँग कस्ता कुरा बाँड्ने, कोसँग हाम्रो सम्बन्धलाई चाहिँ हामीले महत्व दिने भन्ने कुराहरू हामीले एकदमै महत्वपूर्ण तरिकाले विश्लेषण गर्नुपर्ने हुन्छ। तपाईँको सबैभन्दा गहिरो भावनात्मक सम्बन्ध तपाईँको जीवन साथीसँग हुनुपर्छ, न कि तपाईँको अफिसको साथीसँग या अरू कुनै साथी या अरू कुनै मानिससँग तपाईँको त्यो खालको सम्बन्ध हुनु विवाहको लागि राम्रो कुरा होइन। यसको अर्थ अरू कसैसँग मित्रता गर्नै हुँदैन भन्ने चाहिँ होइन है। हामी सामाजिक प्राणी हौ, परमेश्वरले पनि हामीलाई मानिसहरूको बीचमा बस्नकै लागि भनेर सृष्टि गर्नुभएको छ। हामी एकल प्राणी होइनौ, एउटा मात्रै मान्छे, एउटा मात्रै परिवार होइन। हामी सबै सँग प्रेममा, आत्मीयतामा, होइन, घुलमिल भएर बस्नका लागि बनाइएका हौ। तर कुनलाई, कुन सम्बन्धलाई कति महत्व दिने, कुन सम्बन्धलाई प्राथमिकता दिने, कुन सम्बन्धमा हामी कतिसम्म खुल्न सक्छौ भन्ने कुरा चाहिँ हामीले बुद्धिमानीपूर्ण तरिकाले विश्लेषण गर्नु र लागू गर्नु अत्यावश्यक हुन्छ। अब हामी एकछिन पारिवारिक र आफन्तहरूसँगको सम्बन्धको विषयमा पनि कुरा गरौं। परिवार हाम्रो जीवनको महत्वपूर्ण भाग हो, यसमा कुनै दुई मत नै छैन। हामी आफ्ना बुवा आमा, दाजुभाइ, दिदी बहिनी र आफन्तहरूलाई प्रेम गर्छौं र गर्नुपर्छ। तर कहिलेकाहीँ परिवारभित्रको अत्याधिक हस्तक्षेपले विवाहमा तनाव ल्याउन सक्छ। उदाहरणको लागि, हरेक निर्णयमा परिवारका अन्य मानिसहरूको नियन्त्रण हुन थाल्यो, जीवनसाथीको लगातार आलोचना हुन थाल्यो, अथवा बुहारीको या ज्वाइँको चाहिँ एकदम आलोचना गर्ने परिवारका सदस्यहरू छन्, अथवा तुलना गर्ने, होइन, एकअर्कालाई कम्पेयर गर्ने अथवा छुटाउने, पक्षपात गर्ने, एकले अर्कालाई छुटाउने जस्ता कुराहरू चाहिँ यदि परिवारका सदस्यहरूबाट हुन्छ भने यी कुराहरूले दम्पतिहरू बीचमा चाहिँ एउटा तनाव उत्पन्न गराउँछ। हामी केही समय अगाडि एकजना मेरो मित्रले भनेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। उहाँले भन्नुभयो कि मैले सधैँ आफ्ना आमाको मात्र कुरा सुन्थे, बिस्तारै मेरो श्रीमानले चाहिँ उहाँलाई व्यवस्था गरिएको महसुस गर्न थाल्नुभयो।
मैले यो कुरा सही समयमै थाहा पाएँ र मैले मेरो आमासँगको सम्बन्ध र मेरो श्रीमानसँगको सम्बन्धलाई मैले कसलाई कति महत्व दिने भन्ने कुरा मैले बेलैमा विचार पुर्याउन सके, त्यो भएको कारणले गर्दा अहिले चाहिँ हामी ठिक छौं। तर यो कारणले बीचमा चाहिँ एकचोटि हामीले तनाव महसुस गरेको थियौं भन्ने कुरा बाँड्दै हुनुहुन्थ्यो। अब यहाँनिर आफ्नो आमासँग सम्बन्ध राख्नु हुँदैन, हाम्रो आमालाई चाहिँ हामीले प्राथमिकता दिनु हुँदैन भन्न खोजेको होइन, तर विवाह एउटा विशेष सम्बन्ध हो र विवाहमा हामीले कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ हामी कतिचोटि अरूसँगको सम्बन्धको कुरा तुलना गर्न सक्दैनौं। हामीले हाम्रो परिवारलाई सम्मान गर्नुपर्छ, प्रेम गर्नुपर्छ, तर जीवनसाथीसँगको सम्बन्ध या वैवाहिक सम्बन्ध भनेको एउटा छुट्टै विशेष किसिमको सम्बन्ध हो। यो कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन। स्वस्थ विवाहमा दम्पतिहरू चाहिँ एक अर्काको पक्षमा उभिन्छन्, विपक्षमा होइन। हाम्रो परिवारमा कति हामी दिदी बहिनीहरूको पनि कतिचोटि कस्तो बानी हुन्छ भने हामी परिवारका अन्य सदस्यलाई खुसी पार्न खोज्छौँ। यो गलत कुरा होइन, हामी सबैको मन राख्न खोज्छौँ र अरूलाई हामी कतिचोटि अब सासू ससुरालाई, आफ्ना परिवारका सदस्यलाई होइन, आफ्नो दाजुभाइ, दिदी बहिनी, जेठाजु, देउरानी, यी सबै कुराहरू गर्दै गर्दाखेरि हामी आफ्नै श्रीमानलाई चाहिँ महत्व दिन हामी भुलिराखेका हुन्छौँ। अब यो अन्जानमा पनि भएको हुन सक्छ, तर हामीले अन्जानमा गरेको गल्तीले हाम्रो श्रीमानहरूको मनमा चाहिँ कस्तो चोट परेको हुन्छ भन्ने कुरा हामी सम्भवतः कहिले बुझ्दैनौँ। अनि जब बिस्तारै त्यो कुराहरूले उहाँलाई भित्र खान थाल्छ, बिस्तारै त्यो बानीहरूमा देखिन थाल्छ, अनि हामी पनि किन उहाँले यस्तो गरेको होला भनेर हामी पनि उल्टो रिसाउन थाल्छौँ। अनि बीचमा कहिले पनि कुरा नै हुँदैन के कारणले समस्या भएको हो भनेर, किनकि सम्भवतः श्रीमानहरूलाई पनि अप्ठ्यारो लाग्छ होला, म कसरी आफ्नै परिवार, उसको परिवार होइन, परिवारकै मान्छेहरूको बीचमा पनि म कसरी यो कुरा ल्याउन सक्छु र भन्ने लाग्न सक्छ। त्यसैले हामीले चाहिँ के प्रकारले व्यवहार गर्दैछौ भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ। त्यसकारण हामी याद गरौं, हामीले परिवारसँग प्रेम आत्मीयता कायम राख्नुपर्छ, तर सँगसँगै आफ्नो विवाहको पनि हामीले सुरक्षा गर्नुपर्ने हुन्छ।

प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र म ममता तपाईँको साथमा छु। आज हामीले कसरी हाम्रा अन्य सम्बन्धहरूबाट हामीले हाम्रो विवाहलाई सुरक्षित राख्नुपर्छ, कसरी अन्य सम्बन्धहरूलाई चाहिँ हामीले सन्तुलनमा राख्नुपर्छ ताकि तिनले चाहिँ हाम्रो वैवाहिक सम्बन्धमा चाहिँ बल थप्ने या ऊर्जा थप्ने काम गरून्, न कि हाम्रो वैवाहिक जीवनलाई चाहिँ धरापमा पार्ने काम गरून्, त्यस्तो चाहिँ हुन नदिऊ भन्ने विषयमा हामीले कुराकानी गरिराखेका छौं। परमेश्वरले हामीलाई पक्कै पनि सम्बन्धहरूमा रहनकै लागि बनाउनु भएको हो, तर प्रत्येक सम्बन्धको सही स्थान हुनुपर्छ। जब विवाहलाई प्राथमिकता दिइन्छ, जब स्वस्थ कसरी हाम्रा अन्य सम्बन्धहरूबाट हामीले हाम्रो विवाहलाई सुरक्षित राख्नुपर्छ, कसरी अन्य सम्बन्धहरूलाई चाहिँ हामीले सन्तुलनमा राख्नुपर्छ ताकि तिनले चाहिँ हाम्रो वैवाहिक सम्बन्ध

0: इमानदार एकतामा हुन्छन् तब सम्बन्ध बलियो हुन्छ। त्यसकारण हामी सबैजनाले आज एउटा कुरा चाहिँ विचार गर्नुपर्नेछ, निर्णय गर्नुपर्नेछ कि हामीले हाम्रो विवाहलाई सम्मान गर्नुपर्छ, हामीले स्वस्थ सीमाहरू राख्नुपर्छ, हाम्रो जीवनसाथीसँग खुला र इमानदार सम्वाद हामीले गर्नुपर्छ र अन्य सम्बन्धहरूलाई हामीले बुद्धिमानीपूर्ण तरिकाले र एकदम सीमामा राखेर सम्हाल्नुपर्छ। यी कुराहरू हामीले आजको कार्यक्रमबाट सिकेका छौं। मलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई पक्कै पनि उत्साह दिएको छ। हामी विभिन्न खालका सम्बन्धहरू निभाउँदै गर्दाखेरि हामी कहिलेकाहीँ थकित पनि हुन्छौं र कतिचोटि साना साना कुराहरू हाम्रो दिमागबाट चिप्लिराखेका हुन्छन्। हामी त्यसको बारेमा त्यति गहिरिएर हामीले सोचिराखेका हुँदैनौं, तर त्यही चिप्लिएर गएका साना साना कुराले चाहिँ विवाहमा ठूला ठूला एउटा असर या दुर्घटनाहरू निम्त्याउन सक्छन्। त्यसकारणले गर्दा हामी सबै सम्बन्धहरूलाई सम्मान गरौं, प्रेम गरौं, सबैसँग असल सम्बन्ध स्थापित गरौं, तर कुन सम्बन्धलाई कस्तो प्राथमिकता दिने भन्ने कुरामा चाहिँ बुद्धिमानी अपनाऊ, ताकि हामी हाम्रो विवाहलाई अरू सम्बन्धहरूबाट सुरक्षित राख्न सकौं। हामी त्यसलाई चाहिँ कहिले पनि घोलमेल गरेर चाहिँ सबै सम्बन्धलाई बिगार्ने काम हामीबाट नहोस्। आजको कार्यक्रम हामीले टुङ्ग्याउनु पर्ने बेला हुन लागिसकेको छ। मलाई विश्वास छ तपाईँले पक्कै पनि सिकेका कुराहरू अरूसँग बाँड्नुहुनेछ, आफ्नो जीवनमा पनि तपाईँले ल्याउनुहुनेछ र तपाईँको विवाह चाहिँ एकदमै आनन्दित र एकदमै आशिषित हुनेछ, भएको होस् भन्ने मेरो प्रार्थना छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ, तपाईँले सिक्दै हुनुहुन्छ कि हुनुहुन्न, अथवा केही कुरा छन् जुन हामीले सुधार गर्नुपर्नेछ भने पनि हामी तपाईँबाट ती कुराहरू सुन्न चाहन्छौं, ताकि हामी अझै सुधार गरेर अझै असल कार्यक्रमहरू तपाईँको निम्ति निर्माण गर्न सकौं। त्यस्ता केही सल्लाह सुझावहरू छन् भनेदेखि तपाईँले हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। तपाईँ सोसल मिडियामा हुनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा या टिकटकमा भेटाउन सक्नुहुन्छ र मेसेज गर्न सक्नुहुन्छ। हामीले तपाईँलाई हाम्रो सम्पर्क नम्बर दिएका छौं, तपाईँले फोन गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, जसरी जुन माध्यमले तपाईँलाई सजिलो हुन्छ तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। हवस् त, आजको लागि म ममता कार्यक्रमबाट बिदा हुन्छु। यो सिरिजको अन्तिम एपिसोड तपाईँले अर्को हप्ता सुन्न पाउनुहुनेछ, त्यो पनि सुन्न नछुटाउनुहोला। परमेश्वरले तपाईँलाई तपाईँको विवाहलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। निराशाको क्षणमा आशा दिन प्रयासरत रेडियो अध्ययन कार्यक्रम नयाँ आशा सुनिरहन तम तयार हाम्रा प्यारा श्रोताहरूमा रेडियो कार्यक्रम नयाँ आशाको तर्फबाट हार्दिक अभिवादन। एक अर्का प्रति प्रेमको व्यवहार प्रदर्शन गर्नु भन्ने अर्थी जुन हामीलाई परमेश्वरको वचनमा दिइएको छ त्यसको स्मरण गर्दै आउनुहोस्। शुरू गरौं आजको यो कार्यक्रमलाई यो भजन संगीतद्वारा।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन। आजको वचन अध्ययनमा फेरि एकपटक हामी परमेश्वरको वचनलाई सँगसँगै पढ्ने प्रयास गर्नेछौ। श्रोता मित्रहरू, हामीले परमेश्वरको प्रेमको बारेमा मनन गर्ने प्रयास गरिरहेका छौं। कैयौं पटक परमेश्वरको प्रेम र न्यायलाई हामीले अलग गरेर हेर्छौं, तर परमेश्वरको हरेक क्रियाकलापहरू प्रेममा गरिन्छन् भन्ने कुरालाई बिर्सन्छौं। त्यसैले परमेश्वरको प्रेमलाई जान्ने चेष्टा गर्दै गर्दाखेरि त्यो प्रेमले हामीले आफैलाई बदल्न पनि हामीले दिनुपर्छ भन्ने विषयलाई हेर्दैछौ हामी। आउनुहोस् आजको वचन अध्ययनलाई यो छोटो प्रार्थनाबाट अगाडि बढा। प्रभु परमेश्वर पिता, जे पाठ पढ्छौ हामी आज, जे कथाहरूलाई हेर्छौ, जे घटनाहरूलाई मनन गर्छौ, त्यसबाट हामीले प्रेरणा लिन सकौं एक असल प्रेमी र मानिसको रूपमा जिउनको लागि तपाईँको इच्छामा भन्दै विन्ती गर्छौ येशु ख्रिस्टको नाममा, आमेन। श्रोता मित्रहरू, आज आशिषको पर्वतबाट दिइएका असल सतविचारहरू अर्थात् थट्स फ्रम द माउन्ट अफ ब्लेसिङ नामक पुस्तकको एक हरफहरू जुन चाहिँ पृष्ठ 8 र 9 उल्लेखित छ त्यो पढेर अगाडि गर्न चाहन्छु वा बढ्न चाहन्छु। यहाँ लेखिएको छ, त्यो मलाई निकै सुन्दर लाग्यो। आफ्नो आत्मिक जीवनमा धेरै कमी कमजोरीहरू अभाव भएको कसैले सोच्दछन् र आफूमा असल गर्ने केही क्षमता छैन भनेर यदि उनीहरूले महसुस गर्दछन् भने उनीहरूले परमेश्वरको थुमा जसले संसारको पाप उठाइली जानु हो उहाँलाई हेरु र उहाँलाई हेरेर उहाँबाट ईश्वरीय धार्मिकताको अनुग्रह र बल पाउन सक्छ। उहाँले यसरी बोलाइरहनु भएको छ र मत्तीको 11:28 उद्धृत गरिएको छ यहाँ जहाँ लेखिएको छ, हे सबै थाकेका र बोझले लादिएका हो म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। येशूको यो वाणी उद्धृत गरिएपछि यो लेखिकाले अगाडि आफ्नो कलम बढाउँछिन् यसरी, तपाईँको सबै विफलता विपन्नता दुःख कष्ट आँसु रोदन रोग कमी कमजोरी उहाँलाई सुम्पेर उहाँको प्रशस्त अनुग्रह लिन येशूले तपाईँलाई अराइरहनु भएको छ। यो सत्य हो कि हाम्रो स्वार्थी स्वभावले गर्दा, पापको स्वभावले गर्दा परमेश्वरको प्रेमको पूर्ण उपभोग गर्न हामी सक्षम छैनौ, योग्य छैनौ, लायक छैनौ, तर परमेश्वरले हाम्रो निम्ति हाम्रो योग्यता होइन तर ख्रिस्टको योग्यता जुन हामीले स्वीकार गरेका छौं त्यसलाई हेर्नुहुन्छ र उहाँ कहाँ आउने सबैजनालाई उद्धार गर्न उहाँ अत्यन्तै सक्षम हुनुहुन्छ। तपाईँको विगतको अनुभव जे भए तापनि, तपाईँको वर्तमान जीवन जतिसुकै नैराश्यमय भए तापनि, यदि तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै हुनु भएर यदि परमेश्वरको ख्रिस्ट कहाँ तपाईँ आउनुभयो भने तपाईँ कमजोरै असहाय नै नैराश्यताको बादलमा तपाईँ हुनुभए तापनि येशूले तपाईँलाई धेरै टाढाबाट नै भेट्न आउनुहुनेछ। उहाँका प्रेमका हातहरू फैलाएर उहाँको प्रेमको सत्य धार्मिकताको वस्त्र उहाँले तपाईँलाई पहिराइदिनुहुनेछ। उहाँको आफ्नै सिद्ध शुद्ध चरित्रको सेतो वस्त्र तपाईँलाई लगाइदिनु भएर उहाँले परमेश्वर पिताको सामु तपाईँलाई मलाई हामीलाई उभ्याउनुहुनेछ। उहाँले परमेश्वरसँग हाम्रो निम्ति यो बिन्ती गर्नुहुन्छ, हे प्रेमिलो पिता, यो व्यक्तिको दण्ड पाउने ठाउँ मैले लिएको छु, यो तपाईँले माया गर्नुभएको प्रेम गर्नुभएको बालक वा बालिकाको, यो मानिसको व्यवहारिक जीवनलाई नहेर्नुहोस्, उसको अयोग्यतालाई नहेर्नुहोस्, तर उसको सत्तामा मलाई हेर्नुहोस्। डियाबोलसले उसको विरुद्धमा दोष लगाए पनि उसले मेरो त्यागलाई ग्रहण गरेको हुनाले उसलाई स्वीकार गर्नुहोस् भन्ने विन्ती म गर्दछु। जवाफमा परमेश्वर पिताले घोषणा गर्नुहुन्छ, म स्वीकार गर्दछु। श्रोता मित्रहरू, यो भाव चाहिँ परमेश्वरको ख्रिस्त हाम्रो पैरवीकर्ता मध्यस्थकर्ताको रूपमा त्यो विचारबाट लिएको। परमेश्वर पिताको अगाडि उभिने योग्यता हामी छैनौँ आफ्नै स्वार्थी स्वभावमा, तर विश्वासद्वारा हामीले उहाँको थुमालाई ग्रहण गरेको हुनाले उहाँले हामीलाई ग्रहण गर्नुहुन्छ। एक फेर म एकजना व्यक्तिको गवाही पढ्दै थिएँ, सम्भवत यो मंगोलियाको जुआन पार्क किम भन्ने व्यक्तिको बारेमा। उनी परमेश्वरको प्रेमले आकर्षित भएर एउटा नयाँ ठाउँमा आफ्नो देश छोडेर सुसमाचारको काममा, सेवाको काममा उनी खटिएकी थिए। तर जुन ठाउँमा उनी गएकी थिइन् त्यहाँ अवस्था ठिक थिएन, अत्याधिक चाहिँ मदिरा सेवनको कारणले, अनि विशेष गरेर महिलाहरूको लागि चाहिँ एक्लै हिँड्ने वातावरण त्यति राम्रो थिएन जुन बेलामा उनी त्यहाँ थिइन्। यो सम्भवत 1990 कुरा हो। यो सार्वजनिक बसमा उनी यात्रा गरिरहेको बेलामा एकजनाले उनलाई जबरजस्ती गर्न खोजेको थियो। उनी जबरजस्ती गर्ने व्यक्तिको त्यो पासोबाट फुत्किन खोजिरहेकी थिइन्। अचम्म लाग्दो कुरा, दुःखको कुरा, बसका अन्य यात्रुहरूले उनलाई मदत गर्न समेत वास्ता गरेका थिएनन्। जसै तसै अर्को एक अर्धवैंसे महिलाले यो परिस्थिति देखेपछि उनले चिच्याएर ड्राइभरलाई केही भनिन् र ती अर्धवैंसे महिलाको सहयोगको कारण मात्रै यो स्त्री, विदेशी स्त्री जुन थिए, उनी त्यो अप्ठ्यारो अवस्थाबाट बाँच्न पुगिन् र ती उनीभन्दा अग्रज महिला जसले उनलाई मदद गरेकी थिइन् ती महिलालाई धन्यवाद दिएर उनी त्यहाँबाट पछि निक्ले। बीचमै चाहिँ काहीँ चाहिँ त्यो मदिरा सेवन गरेर त्यस्तो अप्रिय व्यवहार गर्ने मानिसलाई बसबाट पनि निकालिदिए। आफ्नो गन्तव्यतिर लम्किँदै गर्दाखेरि जुआन पार्किङ सुक सुक गर्दै रोइरहेकी थिए। ती महिला उनी कहाँ आइन् र उनको पाखुरा समातेर केही भनिन् जुन उनले बुझ्न सकेकी थिइन्। उनीसँग त्यो ठाउँको भाषा पनि उनलाई आउँदैन थियो। यो अनुभव उनको लागि दुःख लाग्दो सपना जस्तै थियो। उनी त्यो ठाउँमा सेवा गर्न आएकी थिइन् तर प्रत्येक हप्ता जस्तो कुनै न कुनै गलत प्रवृत्तिको मान्छेको व्यवहारबाट उनी दिगदारी पूर्ण अवस्थामा पुगेकी थिइन्। उनी कोरियन भए पनि उनी अमेरिकाको बासिन्दा थिइन् र उनी भूतपूर्व साम्यवादी राष्ट्र मंगोलियाको त्यो ठाउँमा शिक्षाको क्षेत्रमा सेवा गर्न आएकी। उनी एक सेभेन्थ डे एडभेन्टिस्ट मिसनरी थिए। अर्को फेर पनि उनलाई यस्तै परिस्थितिर आइपुग्यो। कसैले उनलाई उनको बसिरहेको ठाउँमा जबरजस्ती गलत व्यवहार गर्ने मनसायले उनको ढोकामा आएर त्यो ढोका खोल्न खोजेको भान उनले पाएकी थिए। तर त्यति बेला उनलाई कहाँबाट साहस आयो, उनले कुचोको भरमा त्यो मान्छेलाई तर्साएर पठाए। उनले म अब फर्केर जान्छु होला, म सक्दिनँ यो ठाउँमा भनेर उनले सोचेकी थिइन्। तर बेलुका भएको प्रार्थना गर्दाखेरि उनीमा एक साहस र ती कठिन परिस्थितिहरूसँग म जुझ्न सक्छु, परमेश्वर मेरो साथमा हुनुहुन्छ भन्ने साहस वा बल उनले आफूमा आएको महसुस गरे। एक दिन उनी उनको साथी मिसनरीसँग एउटा बस स्टपमा बस पर्खिरहेका थिए। त्यो बस स्टप मंगोलियाको राजधानी उलान बाटरबाट बाहिर गाउँमा थियो। एकजना आमाले उनको छोराको कपाल काट्ने समयमा उनलाई बोलाएकी थिए। त्यो पहिलो पटक थियो। अरे, त्यहाँ सड़कमा कुनै साइनबोर्डहरू त्यो ठाउँमा जानलाई नराखेको हुनाले उनलाई लागेको थियो मैले कहिले पनि यो पत्ता लाउन सक्दिन। तर उनको साथीले बाटोमा उनको आमासँग उनको प्रतीक्षा गरेर बसिरहेका थिए। त्यहाँ पनि त्यस्तै परिस्थिति आयो, किनभने त्यहाँ त्यति बेला त्यो मदिरा नियन्त्रणको सही कानूनहरू कार्यान्वयन गरिएको थिएन। बाटोमा उनीहरू त्यस्तै परिस्थितिमा परे, तर ती परिस्थितिबाट उनीहरू अचम्म तरिकाले उम्के। तर एक समय यस्तो थियो कि यो छिनाझप्टीको बीचमा, खिचातानीको बीचमा उनलाई आफ्नो जीवन अब गयो भन्ने लागेको थियो। जो मान्छेहरू मदिराको लतमा लागेर छिनाझप्टी गर्दै उनीहरूलाई गल्लीतिर पिछारेर लानलाई आएका थिए, उनीहरूको अनुहार अचानक रातो पिरो भयो र उनीहरू भागे। जवानले उनलाई बचाउन को आएको थियो भनेर हेरिन्, त्यहाँ कोही पनि थिएन। पछि जवानले यो घटनालाई सम्झेर हेर्दाखेरि पक्कै पनि परमेश्वरले आफ्नो स्वर्गदूतहरू पठाउनु भएको हुन सक्छ ती मानिसहरूलाई त्रसित पार्नको लागि र उनलाई बचाउनको लागि। यो कुराले गर्दा जोआन पार्क किमले अत्यन्त बल पाइन्। उनले भाषा नजानेर म फर्किन्छु भनेर सोचेको कुरालाई मनबाट हटाइन् र भाषा सिक्ने प्रयास गरिन्, भाषा सिकिन् र त्यहाँ उनको कारणले गर्दाखेरि एक असल स्कुल विपन्न बालबालिकाहरूको लागि उनले खोल्न सफल भइन्। धेरै समय उनले बिताएर पछि फर्किन्। यो एउटा सानो घटना हो र गवाही कि मान्छेहरूको जीवनमा सेवाको क्षेत्रमा पनि कोही असल मान्छेले दत्तचित भएर लाग्दा पनि कति समस्याहरू यो संसारमा भोग्छ भने यस्तै प्रकारको समस्या तपाईँ र मेरो जीवनमा नहोला। याद राख्नुहोस्, हरेक मान्छेलाई उसको समस्या ठूलो लाग्छ। कसैलाई आँखामा एउटा छेस्को केही परेला गयो भने कति दुःख भइरहेको हुन्छ, कोही अपरेसनबाट गुज्रिरहेको हुन्छ, कोहीले सानो असफलता भोगेका हुन्छन् भने कसैले ठूलो घाटा बेहोरेका हुन्छन्। प्रत्येकलाई आफ्नो समस्या ठूलो लाग्छ, तर प्रेमीले परमेश्वर त्यहाँ हुनुहुन्छ। जबसम्म तपाईँले प्रभु तपाईँको प्रेम म अरूमा बाँड्न चाहन्छु, अरूसँग मलाई मदत गर्नुहोस् भनेर हामी लाग्छौँ नि। यो घटना जुन हामीले पढ्यौँ जोआन पार्क किमको, जस्तो सुकै हाम्रो अवस्था हामी जहाँ भए पनि परमेश्वरले हामीलाई मद्दत गर्नुहुन्छ र परमेश्वरको प्रेममा हामी भर पर्यौँ भने वचनले के भन्दछ भने हरेक परिस्थितिहरू परमेश्वरको छोराछोरीको लागि असलै हुन्छ। हरेक परिस्थिति, यो हरेक भित्र हरेक कुरा पर्दछ। डर, भय, निराश र त्रासको बीचबाट माथि उठेर परमेश्वरको प्रेमलाई हेर्नुहोस् कलबरीको क्रुसमा। परमेश्वर तपाईँको नजिक हुनुहुन्छ भन्दै बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता, तपाई अहिले शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र ममतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225742 40225742।
5: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको
5: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
8: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
8: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
7: अधिक जानकारीका लागि
8: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 20 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशूलाई यस संसारमा पठाउनुभयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 6:9-15 पढ्न गइराखेको छु, जुन यस प्रकार छ, तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदै तपाईँकै हुन्। आमेन। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्य यस पृथ्वीमा। अहिले पढेको खण्डमा मुख्यत येशूले आफ्नो चेलाहरूलाई प्रार्थनाको बारेमा सिकाउनु भएको छ। परमेश्वरको राज्यमा प्रार्थना एक महत्वपूर्ण कुरा हो। प्रार्थना भनेको परमेश्वरसँग माग्नु हो। हाम्रो जीवनमा कुनै पनि कुराहरूको लागि परमेश्वरसँग माग्न सक्छौ। परमेश्वरले हाम्रा प्रार्थना सुन्नुहुन्छ तर सबै प्रार्थना सुन्नुहुन्न। यहाँ येशूले विभिन्न विषयहरूको लागि प्रार्थना गर्न सिकाउनु भएको छ। त्यसमध्ये यहाँ परमेश्वरको राज्य मुख्य देखिन्छ। त्यसै कारण उहाँले तपाईँको राज्य आओस् भनेर प्रार्थना गर्नु भने सिकाउनु भयो। त्यसको अर्थ येशू एक दिन यस पृथ्वीमा आउनुहुनेछ र उहाँले राज्य गर्नुहुनेछ। त्यो दिन छिट्टै आओस् भनेर हामीले प्रार्थना गर्न पर्छ। येशूमाथि विश्वास गर्ने प्रत्येक परमेश्वरको राज्यमा प्रवेश गरिसकेको छ। तर येशूले प्रत्यक्ष शासन गर्ने दिन आउँदैछ। परमेश्वरको राज्यमा प्रवेश गरेकाहरूले यसरी प्रार्थना गर्नु भनेर यहाँ येशूले मुख्य 6 कुरा सिकाउनु भएको छ। पहिलो, परमेश्वरको नाउँ। यहाँ येशूले यसरी सिकाउनु भयो, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्। एक मात्र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। येशूमाथि विश्वास गर्ने हरेक मानिसले उहाँलाई पिता भनेर सम्बोधन गर्न सक्छ। उहाँ पवित्र हुनुहुन्छ, यसकारण उहाँलाई आदरसाथ प्रार्थना गर्न पर्छ। प्रार्थनामा सर्वप्रथम परमेश्वरको नाउँलाई उचाल्न पर्छ, पवित्रता साथ उहाँको आराधना गर्नुपर्छ, उहाँलाई आदर र भक्तिको साथ प्रशंसा गर्नुपर्छ। परमेश्वर सर्वशक्तिमान सर्वज्ञानी र सर्वव्यापी हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ। परमेश्वर अति पवित्र हुनुहुन्छ र धर्मी हुनुहुन्छ, यसै कारण प्रार्थनामा परमेश्वरको नामलाई उचाल्नुपर्छ। दोस्रो, परमेश्वरको इच्छा, यहाँ भनिएको छ तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामी मानिसहरूको आफ्नो इच्छा हुन्छ, हामी सबै पापी भएको कारण हामीमा स्वार्थी इच्छा हुन्छ, लोभी इच्छा हुन्छ र अनेक किसिमका खराब इच्छा मानिस भित्रबाटै आउँछ। हामी राम्रो इच्छा राख्न चाहन्छौ तर हामीमा खराब इच्छा आइहाल्छ। हामी जस्तो इच्छा गर्छौ हाम्रो जीवन पनि त्यस्तै हुन्छ। तर परमेश्वरको इच्छा सिद्ध छ, सर्वश्रेष्ठ छ, सर्वोत्तम छ। स्वर्ग यस्तो ठाउँ हो जहाँ सबै कुरा परमेश्वरको इच्छा अनुसार हुन्छ। यसकारण हाम्रो जीवनमा र यस पृथ्वीमा पनि परमेश्वरको इच्छा पूरा होस् भनेर प्रार्थना गर्नुपर्छ। तेस्रो, हाम्रो दैनिक भोजन, परमेश्वरलाई हाम्रो खाँचो थाहा छ तर हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ। यसै कारण यहाँ येशूले यसो भनेर प्रार्थना गर्न सिकाउनु भयो, हामीलाई आजको हाम्रो दैनिक भोजन दिनुहोस्। या हामी भन्ने शब्दले आफ्नो लागि मात्रै होइन तर अरूहरूको लागि पनि हामीले वास्ता गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। हाम्रो दैनिक भोजन भन्ने कुराले हामी भविष्यको कुराको चिन्ता गर्नुको सट्टा आजको आवश्यकतालाई विचार गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। यसले हामीलाई परमेश्वरमा भरोसा गर्न सिकाउँछ। हाम्रो दैनिक भोजन भन्नाले हाम्रो शारीरिक भोजन मात्र होइन तर मानसिक र आत्मिक भोजनको कुरा पनि छ जुन परमेश्वरको वचनबाट पूरा हुन्छ। चौथो, हाम्रो अपराधको क्षमा, यसोले यसो भनेर प्रार्थना गर्न सिकाउनु भयो, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। यहाँ जुन अपराध क्षमाको कुरा गरिएको छ यो अनन्त दण्डबाट छुटकारा पाउने क्षमाको कुरा गरिएको होइन, जुन येशूमा भएको विश्वासद्वारा मात्रै सम्भव छ। यो त स्वर्गीय पितासँग संगति गर्नको लागि आवश्यक पर्ने क्षमाको कुरा गरिएको हो। पाप क्षमा पाएका मानिसहरू परमेश्वरसँग संगति गर्न सक्छन्। क्षमाको निम्ति आफ्ना पापहरू स्वीकार गर्न आवश्यक छ। बाइबलमा यसरी लेखिएको छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। पाँचौं, हाम्रो सुरक्षा, हाम्रो सुरक्षाको बारेमा येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनु भएको छ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्। परमेश्वरको राज्यमा पूर्ण सुरक्षा छ। बाइबलको अर्को ठाउँमा यसरी लेखिएको छ, हेर परमेश्वरको वास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, उहाँले तिनीहरूका आँखाका आँसु पूर्ण रूपले पोछिदिनुहुनेछ र फेरि मृत्यु हुने छैन, शोक र पीड़ा पनि हुने छैन। त अहिले हामी संसारमै छौ जहाँ अनेक किसिमका विपद, रोग र महामारीहरू छन्, साथै विभिन्न किसिमका दुःख र परीक्षाहरूको पनि हामीले सामना गर्नुपर्छ। यो संसारमा अहिले शैतानले राज्य गरिराखेको छ। उसले मानिसलाई हर किसिमको पाप र अधर्ममा डोर्याउने काम गरिराखेको छ। यसकारण हामीलाई परमेश्वरको सुरक्षा चाहिन्छ। यसै कारण हामीले उहाँमा भरोसा गर्दै सुरक्षाको लागि प्रार्थना गर्न पर्छ। छैटौं, परमेश्वरको अनन्त राज्य, प्रार्थनाको अन्तमा येशूले भन्नुभयो, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। जुन परमेश्वरसँग हामीले प्रार्थना गर्दैछौ त्यो परमेश्वर स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वको सृष्टिकर्ता मात्र होइन, त्यो परमेश्वर राज्य गर्ने परमेश्वर पनि हुनुहुन्छ। यो संसार एक दिन अन्त हुनेछ र परमेश्वर आफैले राज्य गर्नुहुनेछ। उहाँको राज्यको अन्त हुने छैन। त्यो परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ। सबै शक्ति उहाँकै हातमा छ, सबै कुरा उहाँकै अधीनमा छन्। त्यो परमेश्वर महिमित परमेश्वर हुनुहुन्छ। यसै कारण हामीले परमेश्वरको महिमाको निम्ति प्रार्थना गर्न पर्छ। परमेश्वरको राज्य यस पृथ्वीमा भन्ने विषयमा हामीले मुख्य आज छवटा कुरा सिकेका छौँ। पहिलो, परमेश्वरको नाउँ। दोस्रो, परमेश्वरको इच्छा। तेस्रो, हाम्रो दैनिक भोजन। चौथो, हाम्रो अपराधको क्षमा। पाँचौं, हाम्रो सुरक्षा। र छैटौं, परमेश्वरको अनन्त राज्य। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: यदि जयमसी यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने

0: विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो,
3: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
2: नमस्कार हजुर,
3: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
2: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
4: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
5: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
6: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
7: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
0: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
8: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला रातिको 8 बज्यो।

0: के हुन्? आलै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
3: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
1: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
7: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम अन्तर्विन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तर्विन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ। एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नु भएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ। होइन, हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी चाहिँ देख्दछौ। त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ। प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन्। होइन, यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन। मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ। वास्तवमा प्रार्थनाको सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ। परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्। यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन। प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौ अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौ। यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ। होइन, मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन। त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ। अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ। कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ, होइन, जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ। तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ, त्यो पनि परमेश्वरसँग। कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ। त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो। योहन्नाको १२ पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन। त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ। तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ। भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ, परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय श्री नमस्कार।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
10: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
9: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
10: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
9: अधिक जानकारीका लागि
10: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
14: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
13: कहाँ छ?
14: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
13: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
14: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
13: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
15: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
16: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
15: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
16: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
15: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
16: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
15: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
12: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
19: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ख्यात्त पारेर।
18: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
20: थप जानकारीका लागि
18: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9855109625, 9855109625 र 9862242010, 9862242010।
20: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
21: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपानेज्यूको साथमा सुन्न नभुल्नुहोला।
16: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
15: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
22: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
15: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
16: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
15: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
22: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
15: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
16: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला। प्रत्येक शुक्रबार 9:30 देखि 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
23: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट।
24: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
23: फोन नम्बर 01-4770-7054, 01-4770-7054 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023-44-46, 98023-44-46।

0: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी भेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
12: र 98-18-25-12-40, 98-18-25-12-40।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।